0: लगभग 20 करोड़ हाराहारीमा बजेट पनि विनियोजित भइसकेको र त्यहाँको त्यो जग्गा मुआवजा दिने कुरो अन्तिम अवस्थामा पुगिसकेपछि यो भदौ 23 र 24 को आन्दोलनले त्यो काम चाहिँ रोकियो र अहिलेसम्म त्यो काम हुन सकेको छैन।
1: जस्तो तपाईँले 6 पटक संसदमा बोल्नुभयो, 6 वटै विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने रहेछ कि कस्तो रहेछ त्यो अनुभव सुन्नु?
0: यो यस्तो हो
1: कि बोल्यो फलानाले बोल्यो भन्ने मात्रै भयो तर त्यसपछि के भयो थाहा छैन।
0: तत्काल समाधान हुने कुरो होइन, जस्तो हिल्का सिमीकोट मोटर बाटोकै कुरो गरौँ, पिचको कुरो, स्तर उन्नतिको कुरो, त्यो त्यहाँ बोलिसकेपछि हामीले फलो पनि गर्नु पर्यो, विभागीय विभागमा जानु पर्यो, मन्त्रालय जानु पर्यो, के भएको छ, हामीले बोलेका कुराहरू कतिको तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
1: तपाईँहरू गइराख्नु भएको छ?
0: म धाइरहेछु।
1: धाइराख्नु भएको छ, केही भइरहेछ कि छैन अथवा त्यो बोल्यो सक्यो यस्तै रहेछ?
0: होइन, भइरहेछ, त्यसको अब
1: प्रतिक्रिया चाहिँ सकारात्मक
0: सकारात्मक छ।
1: अझै के भन्नु बाँकी छ संसदमा त्यहाँ उठेर हुम्लाको बारेमा अथवा अरू त्यहाँको पर्यटकीय आर्थिक सामाजिक?
0: अब विशेष गरेर हुम्लाको बारेमा मैले फेरि बोल्नुपर्ने, विशेष गरी पर्यटकको बारेमा,
1: पर्यटन
0: सम्बन्धमा, जस्तो हाम्रो लिमी भ्याली
1: अब रानी सैनिक कुरा पनि अब सायद
0: सुन्दर छ, रानी सैनिकको कुरो हो, तपाईँको चुवा खोला भ्याली छ, त्यसपछि नेकपा भ्याली छ, त्यसपछि तपाईँको एयरी भ्याली छ, हाम्रो जो यो के भन्छ यो तिब्बतको पठारसँग जोडिएका जति सिमानाहरू छन् अत्यन्तै सुन्दर, अत्यन्तै रमणीय र अत्यन्तै हेर्न लायक। फेरि अब लिमी भ्याली चाहिँ यस्तो पनि छ तपाईँको, जस्तो कोही पासपोर्ट बनाउन नसक्ने, चाइना ताग्लोकोटमा अरे तिब्बतमा जान नसक्ने हाम्रो नेपालका आन्तरिक पर्यटकलाई कैलाश दर्शन मार्ग नेपालबाटै हुन्छ है भन्ने कुरो पनि अहिलेसम्म नेपालका दाजुभाइहरूलाई थाहा छैन।
1: नेपालबाटै यो जुन त्यहाँको मुख्य पर्यटकीय स्थलमा पुग्न सकिन्छ र त्यो हेर्न सकिन्छ भने अझै प्रचार प्रसार भएन,
0: भएको छैन, भर्खर सुरुवात भएको छ। नेपालबाट पनि कैलाश दर्शन भनेको
1: कैलाश मानसरोवर नेपालबाट पनि गएर हेर्न सकिने भयो,
0: सकिन्छ दर्शन, कैलाश भनेको दर्शन गर्ने हो टाढैबाट, त्यो तिब्बतमा गए पनि तपाईँको दर्शन टाढैबाट हो, मानसरोवर भनेको त्यहाँ गएर नुहाउने हो। त्यसैले हिमालका नदीहरू त सबै पवित्रै हुन्, त्यो कुरो कैलाश दर्शन मानसरोवर दृश्य अवलोकन गर्ने मुख्य नाका चाहिँ अहिले हाम्रो लाप्चा भन्ने ठाउँबाट अत्यन्तै निकट देखिन्छ।
1: त्यो पर्यटकीय सम्भावना जति छ त्यसको विकास र प्रवर्धनको लागि संघीय सरकारले मात्रै गर्नुपर्ने हो कि प्रदेश र स्थानीय सरकारले पनि केही गर्नुपर्छ, त्यसलाई तपाईँहरूले समन्वय गर्नुपर्छ?
0: प्रदेश सरकार र स्थानीय सरकारले पनि आफ्नो तौरबाट गरिरहनु भएको छ र हाम्रो समन्वय पनि भइरहेको छ। त्यसैले यो खालि संघलाई मात्र हेरेर
1: अथवा संघीय सांसदलाई मात्रै भनेर गुनासो गरेर मात्रै पनि नहोला,
0: बस्नु भएको छैन। स्थानीय सरकारका साथीहरू पनि हामी पनि गर्छौ, तपाईँहरू पनि गर्नुहोस्, प्रदेश कर्णाली प्रदेश सरकारले पनि ल हामी पनि तयार छौ, हामी केही गरिरहनु भएको छ र केही गर्ने प्रतिबद्धता उहाँहरूले जाहेर पनि गर्नुभयो।
1: जडीबुटीको विषय चाहिँ कतिको पर्याप्त मात्रामा?
0: अत्यन्तै सम्भावना भएको जडीबुटी, हाम्रो आय स्रोतको मुख्य उनै जडीबुटी र तपाईँको यो पशु वस्तु पालन, अहिले अब कम भयो, सबैका बालबच्चाहरू पढ्न लाए, त्यसैले पहिला त हाम्रो पशु वस्तु नै हो।
1: अनि त्यो जडीबुटीको विषयमा अहिलेको संघीय सरकार अथवा स्थानीय प्रदेश सरकारहरूको बजेटको बारेमा तपाईँको बुझाइ अथवा यो अझ बढाउनुपर्छ भन्नेमा तपाईँले केही मेहनत गरिराख्नु भएको छ भने त्यो पनि सुन्नु
0: छ? हामीले हाम्रो जिल्लालाई अब यो जडीबुटीको हब बनाउनका लागि केही पहिला त अध्ययन चाहिँ गर्नुपर्छ, त्यसलाई संरक्षण पनि गर्नुपर्छ, संरक्षणको सँगसँगै त्यसलाई उत्पादनमुखी पनि बनाउनु पर्ने हुन्छ।
1: त्यसो हुँदाखेरि अब जडीबुटीको विषयमा चाहिँ तपाईँले संसदमा कुरा राख्न बाँकी हो कि?
0: बाँकी छ, यसको बारेमा बोल्न।
1: अघि तपाईँले हुम्ला जिल्लाको समृद्धिको लागि त्यहाँको स्थानीय उत्पादन, पर्यटन, जडीबुटी लगायतको विकास पूर्वाधारको कुरा गर्नुभयो नि, अनि त्यसको लागि राजनैतिक दल आफ्नो सबै दाडुपनि भएको पुगेको चलाउने मान्छे त्यहाँ नेतृत्वमा भयो भने सजिलो हुँदो रहेछ कि अथवा जो भए पनि राम्रो विकासको काममा चाहिँ सबैले साथ दिँदा रहेछन् तपाईँको अनुभव?
0: यस्तो अब यो थोरै हाम्रो यो के भन्छ यो संस्कार नबिर्सिरहेको यो चेतना थोरै कमी भएको हुनाले राजनीतिक पहुँच चाहिँ पुग्नै पर्दो रहेछ। राजनीतिक पहुँच नपुगिकन हुने ब्युरोक्रासमा पनि पहुँच पुग्नु पर्दो रहेछ। ब्युरोक्रासले जे जति अहिले तपाईँको नेतृत्वले राजनीति नेतृत्वले जति जे गरे पनि आखिरी काम गर्ने त तपाईँको कर्मचारी तन्त्र नै हो नि त। थाई सरकार त कर्मचारी तन्त्र हो नि त। कर्मचारी तन्त्रमा पहुँच नपुगेको हुनाले हुम्लाले कता कता घाटा बेहोर्नु पर्यो जस्तो मलाई महसुस भयो।
1: तर मन्त्री त बेला बेलामा पाइराख्यो त हुम्लाले।
0: हुम्लाले मन्त्री पाएको त मैले एउटै त्यो पर्यटन मन्त्री हुनुभयो, त्यसपछि चाहिँ
1: प्रदेशमा
0: चाहिँ हाम्रो नेतृत्व भइरहेछ। अब मुख्यमन्त्रीको नेतृत्व पनि गर्नुभएको छ र अहिले जलस्रोत सिंचाई तथा जलस्रोत मन्त्रालयको पनि नेतृत्व गर्नुभएको छ।
1: नेतृत्व भनेको संघीय मात्रै नेतृत्व हो कि प्रदेश र स्थानीय?
0: प्रदेशको पनि, प्रदेश स्थानीय सबैको नेतृत्वको आवश्यकता पर्छ।
1: त्यसो भए अहिलेसम्म कति भयो त, के भएन, के भयो नेतृत्व हुँदाखेरि?
0: नेतृत्व हुँदाखेरि अब त्यो भयो कि भएन भन्ने कुरो जनताले महसुस गर्छन्।
1: नेताको रूपमा त
0: हामीले त अब जो हुनुपर्ने हो जसरी हुनुपर्ने हो त्यो चाहिँ हुन सकेन। अब धेरै
1: कमजोरी भयो भन्ने लाग्छ। कमजोरी चाहिँ के भयो भन्ने लाग्छ?
0: पहिलो त हाम्रो प्रकृतिले नै हामीलाई सौन्दर्य चाहिँ दिएको छ। यो भौतिक पूर्वाधार गर्नका लागि त अत्यन्तै कठिन छ नि त। अहिले पो तपाईँको बाटो पुगेर पो सहज भयो त, नत्र तपाईँको 50 केजीको सिमेन्टको तपाईँको 12-13 हजारसम्म पनि हालेको मूल्य परेको ठाउँ
1: ढुवानीको कारणले
0: गर्दाखेरि प्लेनबाट लानुपर्ने, केजीको 250 जति तिर्नुपर्ने, त्यसले गर्दाखेरि थोरै विकास निर्माण पैसा जति सबै त नेपालमा नै रह्यो। जो छड लानु पर्यो, सिमेन्ट लानु पर्यो, अरू भौतिक संरचना निर्माण गर्नका लागि तलैबाट लानु पर्यो नि त। त्यसो त्यो चाहिँ महँगो। अहिले चाहिँ अब बाटो पुगिसकेपछि अत्यन्तै सहज भएको छ र अब अहिले चाहिँ विकासको फड्को चाहिँ अत्यन्तै मारेको छ।
1: अनि संसदमा अब नियमित संसदको बैठकमा जाने कुरा त भइहाल्यो, संसदीय समितिमा कतिको तपाईँको सक्रियता सहभागिता?
0: संसदीय समितिमा म पूर्वाधार समितिमा छु। पूर्वाधार
1: विकास निर्माण बाटोघाटो बनाउने समितिमै पर्नुमा रहेछ।
0: हजुर,
1: के छ तपाईँले आफ्नो जिल्लाको विकास निर्माणमा योगदान पुर्याउनुको लागि संसदीय समिति मार्फत के भूमिका निर्वाह?
0: मैले पनि संसदीय समितिमा मैले पहिलो प्राथमिकता चाहिँ त्यहाँको समितिका हाम्रो सभापतिज्यूलाई पहिलो प्राथमिकता कर्णाली कोरिडोरलाई हिल्सासम्मको मोटर बाटोलाई तपाईँहरूले कुनै पनि हालतमा यसलाई पिच नगरिकन हाम्रो हुम्ला जिल्ला मात्र होइन यो देशको मेरुदण्ड नै तपाईँको वास्तवमा साँच्ची त्यो बाटो सहज र सरल ढंगले हामी हिल्सासम्म पुग्न पायौं भने हामीले इन्डियन धार्मिक पर्यटकहरू धान्न सक्दैनौं।
1: अनि पूर्वाधार समितिको सभापतिसँग तपाईँले यो बारेमा छलफल गर्नुभयो, के भन्नुभएको छ त हाम्रो माननीय आशिष गजुरेल?
0: हामीले उहाँले चाहिँ हामी कर्णालीलाई र यो कोरिडोरलाई कर्णाली कोरिडोरलाई हामी विशेष रूपमा हेर्छौँ र तपाईँले बारम्बार भनिरहनु भएको छ, बारम्बार घसघचाइरहनु भएको छ विभागीय मन्त्रीलाई, अर्थमन्त्रीलाई र प्रधानमन्त्रीले पनि हामीलाई जो कर्णाली प्रदेशका सबै सांसदहरूलाई उहाँहरूले बोलाउनु भएको थियो त्यसमा पनि मेरो आफ्नो हुम्ला जिल्लाको प्रतिनिधित्वको हिसाबले मैले प्रधानमन्त्रीज्यूको कार्यालयमा सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालयमा पनि मैले बुझाएको छु।
1: अहिले अर्थमन्त्रीले त संसदमै भन्नुभयो क्यारे कर्णाली लगायतका केही प्रदेशलाई हामीले विशेष अलि केन्द्रित गरेका छौँ भनेर बजेटमा,
0: त्यो त भनेर देख्ने कुरोमा अलि फरक पर्दो रहेछ। त्यसैले अब त्यो कुरो अहिले धेरै नगरौं, अब जहाँ हिँड्दै जाउँ।
1: अनि त्यहाँको चुनावमा जितिसकेपछि अहिले हुम्लाका जनताहरूसँगको तपाईँको सम्पर्क नियमित राम्रै हो कि अब छोडेर आइसकेपछि खासै छैन अथवा हुन सकेन?
0: अब मेरो हिजोको मैले हिजो जसरी विद्यार्थी कालदेखिको मैले हुम्लाका दाजुभाइहरूसँगको सम्पर्क मैले पार्टी सभापति हुँदा पनि त्यही र अहिले माननीय हुँदा पनि मैले टुटाएको छैन।
1: दिनदिनै कुरा हुन्छ त्यहाँको जनताहरूसँग
0: सबै गाउँपालिकाका सबै दाजुभाइहरूसँग मेरो दिन प्रत्येक दिन एक न एकजनासँग मेरो सम्पर्क हुन्छ।
1: फोन गरेर चाहिँ कस्ता कस्ता कुराहरू आउँछन् अलि बढी?
0: विशेष गरेर त्यही अब जिल्ला राम्रो बनाउनु पर्यो, बाटो राम्रो बनाउनु पर्यो, एयरपोर्टलाई अलि विस्तार गर्नु पर्यो, खानेपानी बनाउनु पर्यो, बत्ती छिटो ल्याइदिनु पर्यो भन्ने यस्तै विकास निर्माणका कुराहरूसँगै
1: बढी आउँछ,
0: बढी आउँछ।
1: अनि त्यहाँ जनताहरूको सम्पर्क नटुटोस् भन्नको लागि तपाईँले गरेको व्यवस्था के हो? हातमा मोबाइल छ, जतिखेर पनि उठाइहाल्छु, हेलो भनिहाल्छु भन्ने हो कि जस्तो अहिले त इमेल इन्टरनेटको
0: मेरो सम्पर्क हुन्छ?
1: फोन गरेर चाहिँ कस्ता कस्ता कुराहरू आउँछन् अलि बढी?
0: विशेष गरेर त्यही अब जिल्ला राम्रो बनाउनु पर्यो, बाटो राम्रो बनाउनु पर्यो, एयरपोर्टलाई

0: जस्तै
1: जस्तो अब यो सामाजिक सञ्जालमा
0: पनि तपाईँलाई लेख्न पाइयो भन्न पाइयो त्यहाँ
1: भन्न पाइयो
0: आउँछन् गुनासाहरू
1: आउँछन्
0: के कति गरेको होला कति मागेको होला कति भनेको होला भन्ने लाग्छ
1: लाग्दैन स्वाभाविक हो उहाँहरूको हामी प्रति आशा गर्नु भनेको हो स्वाभाविक त्यसलाई मैले ठुलो त्यो झन्झटको रूपमा लिन्न
0: अनि अब भौगोलिक रूपमा पनि अघि तपाईँले भन्नुभयो हुम्ला धेरै टाढा भयो र अप्ठ्यारो भूगोलको कारणले अनि आउने जाने चाहिँ कतिको गर्न आवश्यक छ कि छैन तपाईँले कतिको गरिराख्नुहोस्
1: यस्तो छ आउन जानका लागि अलिक समस्या छ त्यसको बारेमा अब तपाईँहरूले आफैले देखि पनि सक्नुभएको छ भोगी पनि सक्नुभएको छ
0: हुम्ला जानको लागि अथवा नेपालगञ्ज झर्नको लागि त त्यहाँ त कोटा सिस्टम कोटा प्रणाली लागू गर्यो भनेर पनि कहिले कहिले हामीले समाचार पढ्नु पर्यो स्थानीय सरकार जनप्रतिनिधिको लागि यतिवटा कोटा तल झर्नको लागि अथवा माथि जानको लागि अनि त्यसपछि सिडिओ अथवा त्यहाँको प्रहरी प्रशासनको यति त्यस्तो खालको
1: त्यस्तो छैन त्यस्तो छैन अब जस्तो यो नेपाल यो के भन्छ यो यहाँनिरमा चाहिँ तपाईँको
0: नेपाल एयरलाइन्स
1: सरकारी सिट हुन्छ दुईटा सिट त्यसरीको नेता यो अब त्यहाँ त अधिक लेभल माथि अब मान्य माननीय गाउँपालिका अध्यक्ष उपाध्यक्ष उहाँहरूलाई त्यो चाहिँ सुविधा छ अरू चाहिँ यसो कोटा छुट्याउने भन्ने त्यो चाहिँ गलत भाष्य चाहिँ बाहिर आएको छ त्यो चाहिँ गलत हो त्यो छैन
0: छैन त्यसलाई अझ व्यवस्थित गर्ने बारेमा अघि पनि तपाईँले कतिपय त भन्नुभयो कि त्यहाँको विमानस्थल विस्तारको कुरा अब भइराखेको त्यो जुन संरचनामै कहिलेकाहीँ सुत्केरी गर्भवतीले उद्धारै हुन पाएन भन्ने पनि हामी सुन्छौं हुन त अब अहिले सरकारले त्यो हेलिकप्टरबाट सिधै उद्धार पनि गरिराखेका हुन्छ कतिपय ठाउँमा यो खोजेकै जति चाहेकै जति सिट पाओस् भन्नको लागि त्यहाँको विमानस्थल विस्तार नभएर समस्या हो कि त्यहाँको चाहिँ त्यो जुन विमान जति उड्छन् त्यो समस्या हो कि अथवा के हो
1: यो यस्तो छ तपाईँको प्राइभेट एयरलाइन्सहरू ती व्यापारी संस्था भन्ने हेर्नुहोस् अब यो तपाईँको यो यो पर्यटकीय अहिलेको यो सिजन सकिएपछि फेरि उहाँहरू पूर्वतिर जानुहुन्छ पूर्वतिरको पर्यटन चापाचाप हुन्छ त्यसैले नेपाल सरकारको जो एयरलाइन्स छ नेपाल एयरलाइन्स त्यसलाई चाहिँ राज्यले नियमित बनाइदियोस् भन्ने हाम्रो हुम्लीको रूपमा आएको
0: अनि यो जुन विभिन्न खालका विकृति विसङ्गतिहरू छन् नि अब हानिकारक प्रथा परम्परा बाल विवाह होला अब त्यसमा त हुम्लामा त अझ बहुपति प्रथा पनि कता कता छ भनेर विभिन्न सामग्रीहरू बन्ने गर्छन् त्यो क्षेत्रमा अब महिला दिदीबहिनीहरूको कुरा समग्र देशैभरिका महिलाको अवस्था हामीले सोचे जतिको सप्रिन नसकिराखेको बेलामा हुम्लामा अझ धेरै तपाईँले काम गर्नुपर्ने होला यस्ता विभिन्न विकृति विसङ्गति अन्त्य गर्नको लागि तपाईँले के प्रतिबद्धता गर्नु भएको छ र पाँच वर्षमा त्यो पूरा गर्नुहुन्छ
1: अब यो यस्तो छ अब तपाईँ हजुरले दुईटा हाम्रो धार्मिक सहिष्णुता छ एउटा बौद्ध एउटा हिन्दू कल्चर हामी दुईटै हुम्ला जिल्लामा मिलेर बसेका छौँ र बौद्ध धर्मावलम्बी मान्ने साथीहरूको तपाईँको बहुपति प्रथा यो पाँच सात वर्ष अगाडि दस पन्ध्र वर्ष अगाडि व्यापक थियो र अहिले त्यो अब लगभग 99.1 छ कि 2 छ त्यति पनि छैन जस्तो लाग्छ मलाई अब त्यो बिस्तारो
0: 99% हारिमा अन्त्य भइसक्यो बाँकी थोरै
1: कता कता पुरानो पारिवारिक भएका एक दुईवटा घरमा मात्रै होला नत्र भने छैन अब त्यो
0: छाउपडी र बाल विवाहको बारेमा तपाईँ के गर्नुहुन्छ अब
1: छाउपडी र बाल विवाहमा अब यो हुम्ला जिल्लामा त्यस्तो त्यसले ठूलो रूप लिएको छैन बाल विवाह चाहिँ अब यो छिटफुट हुने कुरो नै भयो यो अब
0: तपाईँको त्यसमा केही हात छ कि छैन नियन्त्रण गर्नको लागि
1: त्यसमा त हात नहुने कुरै भएन हामी मुख्य कुरो त पहिला त जनचेतना जागृत गर्नु पर्यो जनचेतना जागृत गर्नका लागि हामीले सबै गाउँपालिका सबै वार्डमा त्यहाँका जनप्रतिनिधि साथीहरूसँग हामीले परामर्श गरिरहेका छौँ र हिजो पनि गरेका थियौँ र आज पनि गर्छौँ भोलि पनि गर्नेछौँ
0: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद छ मानिस
1: एकदम तपाईँलाई धेरै धेरै धन्यवाद पुनःमा निलप्रसादजी मार्फत सम्पूर्ण यो अक्राबको टिमलाई हार्दिक धन्यवाद दिँदै मलाई तपाईँहरूले यो रेडियोमा बोलाएर मेरो लागि काठमाडौँ दुर्गम हो काठमाडौँको लागि

0: दुर्गम हो, त्यसैले यति दुई काठमाडौँ र हुम्लालाई जोड्ने जुन पुलको काम गरिदिनु हो त्यसको लागि मेरो व्यक्तिगत तर्फबाट, म मान्नेको तर्फबाट, हुम्ला जिल्लाको तर्फबाट यो अकरबलाई हार्दिक धन्यवाद दिँदै लिल भास्करजी मार्फत सम्पूर्णलाई हार्दिक धन्यवाद दिन्छु र मेरो आवाज सुनाउने जुन तपाईँले मलाई सहयोग गरिदिनु भयो त्यसको लागि पनि म तपाईँलाई हार्दिक धन्यवाद दिन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।
1: धेरै धन्यवाद। यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हुम्लाबाट निर्वाचित सांसद जयपति रोकायासँग कुराकानी गर्यौं। केही निर्वाचनको बेलामा उहाँले गरेको प्रतिबद्धता, पछिल्लो समयमा बाजुरा र हुम्लाको बीचमा देखिएको केही सीमा विवाद र समाधानको लागि सांसदको रूपमा उहाँले कसरी भूमिका निर्वाह गरिराख्नु भएको छ, यो बारेमा पनि उहाँसँग संवाद गर्यौं। र अर्को अंकमा हामी हेलो सांसदको संवाद श्रृंखलाको अर्को व्यक्ति र विषयबारेको संवाद दिएर फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि ढिकाललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: समाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: दस दिनसम्म लुम्बिनी र गण्डकीका पश्चिमी भूभागसँगै कर्णाली र सुदूरपश्चिममा विस्तार हुनेछ। त्यस्तै भोलि दिउँसो पहाड़ी र हिमाली भूभागका धेरै ठाउँमा मध्यम पानी पर्ने आकलन गरिएको छ भने तराईमा पानी पर्नेछ। तर कोशीका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा पानी भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशीको तराई र मध्य प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। त्यस्तै आज देशभर बादल लाग्ने कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका धेरै स्थानमा लुम्बिनी कर्णाली र सुदूरपश्चिमका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा हुनेछ भने तराई भूभागका केही स्थानमा मात्रै वर्षा हुने देखिएको छ। कोशीका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।
2: विपद व्यवस्थापन प्राधिकरणले दुई दिन पानी पर्ने सम्भावना बढ़ेका कारण त्यसै अनुसारको सावधानी अपनाउन र सरोकारवाला निकायले दिने सूचनाहरूको पालना गर्न अनुरोध गरेको छ। कृषि विभागका अनुसार असार 8 गतेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। विभागले बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको देखिन्छ। प्रदेशगत रूपमा कर्णाली लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ। तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 33.4% क्षेत्रमा रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको देखिन्छ। मधेसमा 5% र गण्डकीमा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्ये असार बितिसक्दा पनि पर्याप्त पानी नपर्दा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्न ब्यार समेत तयार गर्न सकेका छैनन्। आकाशे पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम नेउपानेले बताउनु भएको छ। यस वर्ष औषध भन्दा कम पानी र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताउँदै आएका छन्। धानको बिउ समयमै तयार नहुँदा र पर्याप्त पानी नपर्दा यस वर्ष चितवनमा पनि धान रोपाई ढिलो भएको छ। असार 14 गतेसम्म जिल्लामा करिब 5% मात्र रोपाई भएको कृषि विकास कार्यालयले जानकारी दिएको छ।
1: सुशासन र सेवा प्रवाहमा सहजीकरणका लागि भन्दै सरकारले ल्याएको 8 अध्यादेश मध्ये 4 दुवै सदनबाट स्वीकृत भएका छन्। स्वीकृत अध्यादेशको प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रक्रियामा अगाडि बढ़ेको छ। 4 विधेयकमा हिजो सैद्धान्तिक छलफल भई सांसदहरूलाई संशोधन राख्न 72 घण्टाको समय खुला भएको छ। 4 अध्यादेशको प्रतिस्थापन विधेयकमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक सहकारी पहिलो संशोधन विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेको छ। ती 4 विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। हिजो प्रतिनिधि सभाको पहिलो बैठकमा सार्वजनिक खरिद सम्बन्धी विधेयक कानून मन्त्री सोभिता गौतम सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वागले सहकारी सम्बन्धी विधेयक भूमि मन्त्री प्रतिभा रावल र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्री निशा मेहताले पेश गर्नु भएको हो। दोस्रो बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव सबै गर्दै सैद्धान्तिक छलफल भएको थियो। छलफलमा उठेका जिज्ञासाको 4 मन्त्रीले जवाब समेत दिनुभएको थियो। यसैबीच प्रतिनिधि सभाबाट बजेट आश्रित 3 विधेयक पारित भएको छ भने 15 जेठमा बजेट वक्तव्य दिएका अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजित विधेयक अर्थ विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नुभएको थियो। 5 असारमा विनियोजन विधेयक पारित गरेको प्रतिनिधि सभाले हिजो अर्थ र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको हो।
2: चिया आयातमा भारतले लगाएको खुकुलो नीति लिएसँगै नेपाली चिया निर्यातमा देखिएको अवरोध सहज हुने देखिएको छ। भारतले नेपाली चियामाथि लागू गरेको कड़ा गुणस्तर परीक्षण व्यवस्थाका कारण 2 महिनादेखि नेपाली चियाले भारत निर्यातमा अवरोध झेल्दै आएको छ। अहिले भारतले कड़ा गुणस्तर व्यवस्थालाई खुकुलो बनाउँदै जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि निर्यात सहज हुने देखिएको सरकारवाला निकायले बताएका छन्। भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले नेपालबाट आयात हुने चियाका सबै कन्टेनरको अनिवार्य परीक्षण गर्ने व्यवस्था हटाएर अब 20% मात्रै नमूना परीक्षण गर्ने निर्णय गरेको हो। भारतको वाणिज्य सचिवको अध्यक्षतामा जुन 16 बसेको बैठकले गरेको निर्णय अनुसार अब सबै कन्टेनरबाट चिया झिकेर गुणस्तर परीक्षण गर्नुपर्ने छैन। नयाँ व्यवस्था अनुसार भारतका सबै भन्सार नाकामा जोखिममा आधारित परीक्षण लागू हुनेछ। यो व्यवस्थाले अधिकांश चिया खेपलाई छिटो भन्सार जाँच प्रक्रिया पूरा गर्न सहज बनाउने अपेक्षा गरिएको छ। यसअघि वैशाख 18 गतेदेखि नेपालबाट भारत निर्यात हुने प्रत्येक ट्रकको चियाको नमूना परीक्षण अनिवार्य गरिएको थियो। परीक्षणका लागि नमूना कोलकाता पठाउनुपर्ने र प्रतिवेदन आउन कम्तीमा 2 सातासम्म लाग्ने भएकाले निर्यात प्रक्रिया लगभग ठप्प बनेको थियो। प्रतिवेदन प्रतिकूल आए सम्पूर्ण खेप नष्ट गरिने जोखिम समेत रहेकाले भारतीय आयातकर्ताले नेपाली चिया खरिद गर्न छोडेका थिए। यसको प्रत्यक्ष असर नेपालका चिया उद्योगमा परेको थियो। अब भने चियाको कन्टेनर नेपालमै छाडेर नमूना भारतीय प्रयोगशालामा पठाउन सकिने सुविधा समेत थप भएकाले खेर जाने समस्या नरहने व्यवसायीहरूको भनाइ छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक प्रति सरकारको बुझाइ सकारात्मक नभएको गुनासो,
3: बाँकीको कुरामा दक्ष भएर जानुभयो तर एउटा समुदायको इस्यू के हो, मुद्दा के हो भनेर चाहिँ त्यसरी बुझेर गएको अवस्था चाहिँ छैन। यो मात्रै कम्युनिटीको कुरा होइन, दलितको कुरालाई लिएर हेर्नुहोस्, अपाङ्गता भएका व्यक्तिका कुरालाई लिएर हेर्नुहोस्। होइन
2: 8,200 रोपनी सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सुवारी साधन किन्दै सरकार, लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
8: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा आगामी वर्ष 3 अर्बका गाड़ी किन्दै सरकार शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजाले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 3 अर्ब रूपियाँ बराबरको सवारी साधन खरिद गर्ने तयारी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षमा सेना, प्रहरी, सर्वोच्च अदालत र अन्य निकायका लागि सवारी साधन खरिद शीर्षकमा 2,93,35,00,000,000 बजेट विनियोजन गर्नुभएको छ। अनुत्पादन क्षेत्रको खर्च कटौती तथा मितव्ययता उद्घोष गरेको सरकारले सवारी साधन खरिदमा भने मनग्ञ बजेट विनियोजन गरेको हो। चालू आर्थिक वर्ष 2082-83 समेत सरकारले सवारी साधन खरिदमा 2,79,00,000,000 र 69,00,000,000 खर्च हुने संशोधित अनुमान गरेको थियो। तथा आर्थिक वर्ष 2081-82 भने सरकारले यस शीर्षकमा 72,15,00,000 खर्च गरेको थियो। गत भदौमा भएको जेएनजी विद्रोहका क्रममा 4,500 गाड़ीमा पूर्ण क्षति पुगेको थियो। तर चालू आर्थिक वर्षमै सरकारले शुरूको विनियोजनको तुलनामा 43 करोड़ 1 लाख रूपियाँ भन्दा बढ़ी मूल्य बराबरका सवारी साधन खरिद हुने संशोधित अनुमान गरिसकेको छ। सुकुम्बासीलाई राहत र निर्वाह भत्ता समेत नदी होल्डिङ सेन्टरबाट निकाल्न हतार शीर्षकमा अर्को खबर प्रकाशित छ। सुकुम्बासीलाई सरकारले गत मंगलबार नै उर्दी गरेको थियो, 5 दिनभित्र होल्डिङ सेन्टर छाड्नु अन्यत्र आफै व्यवस्था गरेर बस्नु, तर त्यसअघि नै मन्त्री परिषदले निर्णय गरेर दिने भनेको एकमुष्ट 25,000 र मासिक 15,000 नदी सरकारको यस्तो अल्टिमेटम जारी भएको थियो। त्यस्तै लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा शीर्षकमा भित्रपृष्ठमा खबर प्रकाशित छ। भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राव जीएमआरले 900 मेगावटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि पेश गरेको वित्तीय व्यवस्थापन सम्झौता 1.5 वर्ष हुँदा पनि लगानी बोर्डबाट स्वीकृत भएको छैन। त्यस्तै 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइज गरिँदै शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले 25 वर्ष अघिदेखिका वैदेशिक रोजगार ठगीका फाइललाई डिजिटलाइज गर्न शुरू गरेको छ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगी सम्बन्धी हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य अघि बढ़ाएको हो। पुराना फाइलहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने कार्य समेत तीव्र रूपमा अघि बढ़ाइएको विभागले जनाएको हो।
2: अन्नपूर्ण पोस्ट दैनिकमा आज राष्ट्रिय धान दिवस, न मल न सिंचाई, 15% मात्रै रोपाई शीर्षकमा बुटवलबाट केशर राज छेत्री, महोत्तरीबाट राजकरण महतो र वीरेन्द्रनगर सुर्खेतबाट विष्णु प्रसाद न्यौपानेले लेख्नु भएको खबर छापिएको छ। प्रदेशगत रोपाईको अवस्था पनि व्याख्या विश्लेषण गरिएको छ। कांग्रेसमा क्रियाशील सदस्यता झन पेचिलो, देउवा पक्ष असन्तुष्ट शीर्षकमा राधा खनालले लेख्नु भएको खबर पनि छापिएको छ। अनि त्यसै गरी नागरिक दैनिकले छापिएको खबरमा मनसूनजन्य जोखिममा 2.25 लाख शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसूनजन्य विपदबाट 51,000 घरधुरीका 2,26,000 मानिस प्रभावित हुन सक्ने अनुमान सहित पूर्व तयारी व्यवस्थापन प्रभावकारी बनाउन थालेको उल्लेख गरिएको छ। विपद व्यवस्थापनमा सुपको व्यवस्था शीर्षकमा दिलबहादुर छन्त्यालले लेख्नु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले हरेक वर्ष वर्षायाममा बाढ़ी, डुबान र पहिरोले ठूलो जनधनको क्षति हुने गरे पनि यस प्रदेशमा मनसून अझै भित्रिसकेको छैन र सरकारको पर्याप्त ध्यान पुग्न नसकेको उल्लेख गरिएको छ। नीतिगत विचलनदेखि कटघरासम्म अर्थमन्त्रीहरू शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर देशभर 26 लाख किसान सूचीकृत भएको बारेमा लेखिएको छ। मेसिनले धान रोपेर 23 औं धान दिवस मनाइँदै शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको छ भने रोपाई महोत्सवमा विदेशीको रमझम शीर्षकमा पोखराबाट लेखिएको खबर पनि छापिएको छ। विद्यार्थीलाई अध्ययन भिसामा संगठित रूपमै नक्कली कागजात बनाएर विदेशी विद्यार्थीलाई अध्ययन भिसा शीर्षकमा टेकराज थामीले लेख्नु भएको छ। नयाँ पत्रिका दैनिकमा कृत्यमा संलग्न पीएचडी डाक्टर शुक्ला 28 जेठमा पक्राउ परे, अनुसन्धानका क्रममा एक चिनिया नागरिक पनि नियन्त्रणमा छन्। नेपाली कलेज अध्ययन गरेको नक्कली कागजात तयार गरी विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिलाउन भूमिका खेल्ने धन्दामा डाक्टर सुबोध शुक्ला संगठित रूपमै संलग्न रहेको खुलेको छ। उनलाई अध्यागमन विभागले गत 28 जेठमा पक्राउ गरेको थियो। घटनाको अनुसन्धान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गर्दछ आएको छ। कान्तिपुर दैनिकमा विपक्षी वामपन्थी दल अहंकारले अलग, संकटपछि सहकार्यको खोजी शीर्षकमा गंगा विसीले लेख्नु भएको खबर छ। रासोपा नेतृत्वको सरकारले अघिल्ला सरकारका निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको बिन्दु खोज्न थालेका छन्। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने उद्देश्यसहित दुवै दलले गृह कार्य गरिरहेका हुन्। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा संगठन गठबन्धन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा अनौपचारिक सहमति भइसकेको नेताहरूको भनाइ छ। रासोपा सरकारले विभिन्न कसूरमा कनेक्शन अर्थात जोडिएका व्यक्तिहरूको पहिल्याउन पुराना दलका शीर्ष नेताहरूमाथि अनुसन्धान र पक्राउ गर्न थालेपछि पनि ओली र दाहाल सहकार्यमा अग्रसर भएको केही व्यक्तिहरूले बताउने गरेका छन्। रासोपामा 18 वर्ष मुनिका 35,000 सदस्य, कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छापिएको छ। गर्मीबाट बचाउन धानलाई बिहानै बिउझाइँदै शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको खबर छापिएको छ। हामी त गर्मीबाट बच्न एसी जडित कोठामा बस्न सक्छौ तर धानले खेतमै गर्मी खप्नुपर्छ। ईएमएफ तीनको मदतले धान पनि बिहानै बिउझिएर गर्मीबाट बच्न सक्छ। कहिलेकाहीँ चराचुरुङ्गी मात्र होइन बालीका लागि पनि सबेरै उठ्नु लाभदायक हुने उल्लेख गरिएको छ। भित्रीपन्नामा बिजुलीका असरल पोलले सड़क विस्तारमा अवरोध शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर छ। बिजुलीका पोल सार्न ढिलाईबारे सड़क आयोजना भन्छ, प्राधिकरणले सारे दिएन, प्राधिकरण भन्छ सड़कले पोल राख्न साइट नै दिएन, आरोप प्रत्यारोप वर्षौंदेखि चलिरहेको छ। मेट्रो रेलको डीपीआर सम्बन्धी सूचना रद्द भएको बारेमा विमल खतिवड़ाले नै लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा 8,200 रोपनी सरकारी जग्गा हडपेको तथ्य शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको छ। देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गोठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यले गठन गरिएको सरकारी सार्वजनिक र गोठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन रमण भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गोठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकार प्रतिवेदन बुझाएको थियो तर भूमाफिया तथा राजनैतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको साथै त्यसको कार्यान्वयन समेत हुन नसकेको उल्लेख छ। शैक्षिक परामर्श व्यवसायमा कडाई शीर्षकमा सूर्यप्रसाद पाण्डे लेख्नुहुन्छ। उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएको शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाई गर्न थालेको छ। परामर्शका नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर पठाउने र विदेश गएपछि विद्यार्थी अलपत्र परेका घटना बढ़न थालेपछि सरकारले सक्रिय बढ़ाएको हो। मन्त्रालयमा परामर्श व्यवसायीको फन्दामा परेर ठगिएको भन्दै विद्यार्थी तथा अभिभावकबाट दैनिक जसो उजुरी आउन थालेका छन्। हिलामी देखिन्छ स्वनिर्भरताको सपना शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। नेपालीको भान्सामा कोदो मकै गहुँका परिकार भन्दा चामलको भातको महत्व आज पनि उत्तिकै छ। बिहान बेलुका भात खाएर खाना नै नखाएको अनुभूति गर्ने नेपाली समाजमा धान केवल बाली होइन जीवनशैलीको हिस्सा रहेको तर्फ भन्न थालेका छन्। भित्री पन्नामा नेपाली चिया दोहोरो मारमा लुपार किरा नियन्त्रण गर्न माग शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर छ भने लौका काउली र आलुमा अत्यधिक विषादी शीर्षकमा अर्को खबर छ। काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका लौका काउली र आलुमा अत्यधिक विषादीको मात्रा फेला परेको छ। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा ती तरकारीको नमूना परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा फेला परेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार परीक्षण गरिएका 12 नमूना मध्ये 3 नमूनामा विषादीको मात्रा विसर्जन गर्नुपर्ने तहमा जनाइएको छ।
11: साझा खबरमा अब विदेशका खबर। युरोपमा अत्यधिक गर्मीका कारण एक सातमै 1,300 बढ़ीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओ का महानिर्देशकले सामाजिक सञ्जालमा जून 21 यता युरोपभर उच्च तापक्रमसँग सम्बन्धित 1,300 बढ़ीको मृत्यु भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले उच्च सतर्कता अप्नाउन आग्रह समेत गर्नुभयो। युरोपमा गर्मीका कारण हुने स्वास्थ्य समस्या जटिल बन्दै गएको छ। यसैबीच युरोपका अधिकांश घर कार्यालय तथा विद्यालय यति उच्च तापक्रम सहन सक्ने गरी निर्माण नगरिएकाले पनि नागरिकहरूले थप जोखिममा झेल्नु परेको विश्व स्वास्थ्य संगठनले विश्लेषण गरेको छ। हिजो जर्मनी पोल्याण्ड र चेक गणतन्त्रमा समेत नयाँ तापक्रम रेकर्ड भएको छ। फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि हिजोसम्ममा देशभर अपेक्षा भन्दा करिब 1,000 बढ़ी मानिसको मृत्यु भएको जनाइएको छ। मृत्यु हुने मध्ये अधिकांश 65 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार घरमै मृत्यु हुनेको संख्या करिब 40% बढ़ेको छ। वृद्धवृद्धा दीर्घ रोगी तथा कमजोर स्वास्थ्य भएका व्यक्तिहरू गर्मीका कारण निकै नै प्रभावित बनेका छन्। हर्मुज जलमार्ग नियन्त्रणलाई लिएर बढ़दो विवादले इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रभावित हुने संकेत गरेको छ। पछिल्ला 3 यता हर्मुज हुँदै यात्रा गरिरहेका 2 जहाजमाथि इरानले आक्रमण गरेपछि अमेरिका र इरानले एकअर्कामाथि सैन्य कार्यवाही गरेका छन्। इरानले हर्मुजबाट आवाजात गर्ने जहाजहरूले आफ्नो अनुमति लिएर तोकिएको समुद्री मार्ग प्रयोग गर्नुपर्ने अडान राख्दै आएको छ तर पछिल्लो समय धेरै जहाजहरूले
1: ओमनको तटसँग रहेको वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् जसले जलमार्गमाथिको इरानको प्रभाव कमजोर पार्न सक्ने विश्लेषण गरिएको छ र इराक र इरान बीच द्विपक्षीय सम्बन्ध त्रिदेशीय क्षेत्रीय सुरक्षा तथा साझा चासोका विषयमा छलफल भएको छ। इराकको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छलफलका क्रममा दुई छिमेकी मुलुकहरू बीच ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समन्वय र छलफल भएको बताइएको हो।
2: साझा खबरमा अब खेल खबर। अर्जेन्टिनी कप्तान लियोनल मेसी विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो फुटबलर बन्नुभएको छ। अर्जेन्टिनाले जोर्डनलाई 3-1 हराउँदा दोस्रो हाफपछि मैदान छिरेका मेसीले उत्कृष्ट फ्री किक गोल गर्नुभएको थियो। उहाँले सन् 2022 कतार विश्वकपमा 4 तथा जारी प्रतियोगिताको समूह चरणका सबै 3 खेलमा गोल गर्नुभएको छ। मेसीले 80 मिनटमा आकर्षक गोल गर्नुभयो। यसै गरी अल्जेरिया र अस्ट्रिया बीचको खेल रोमाञ्चक 3-3 गोलको बराबर सकिएको छ। फिफा विश्वकप अन्तर्गत क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। लस एन्जल्स रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनल अर्थात अन्तिम 16 प्रवेश गरेको हो। खेलको 90 मिनटमा कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानाडालाई पहिलो पटक प्री क्वार्टर फाइनलमा पुर्याउनु भएको हो। खेलभर बल पोजिशनमा दक्षिण अफ्रिका अघि रहे पनि गोल भन्ने गर्न सकेन। आजै बेलुका ब्राजिल र जापान बीच पनि खेल हुँदैछ। भोलि भने जर्मनी र पाराग्वे त्यसै गरी मोरक्को र नेदरल्याण्डस अनि नर्वे र आइबोरी कोष्टको बीचमा प्रतियोगितामा खेल हुनेछ।
1: लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारको बहस र राजनीतिक अभिमुखीकरणको आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र अधिकार। सरकारको तथ्याङ्क अनुसार लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय को कुल जनसंख्या 3000 हाराहारीमा छ। तर यो संख्या खुलेर सार्वजनिक भएको मात्र हो भने बुझाई यसमा लागेका अभियन्ताको छ। लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र नेतृत्वमा पुग्नका लागि गरिएका राजनीतिक अभिमुखीकरणको महत्वका बारेमा हामीले निलहिरा समाजका कार्यक्रम व्यवस्थापक पर्षद चौधरीसँग कुराकानी गरेका छौं।
3: एलजीबीटीआईको समुदायका व्यक्तिहरूलाई चाहिँ मेन्टी भनेर उहाँलाई चाहिँ ट्रेनी उहाँलाई चाहिँ सिकाउनुहुन्छ। हामीले चाहिँ त्यो कक्षा सञ्चालन गर्छौँ महिनामा एकचोटि। कसरी चाहिँ पोलिटिकलमा आबद्ध हुन सक्छौँ राजनीतिमा, होइन, भोटिङ राइट्स भनेको के हो, निर्वाचन आयोगले के बोल्छ, होइन, विधानमा संविधानमा कहाँनिर यो कुराले बोल्छ भन्ने कुराहरू चाहिँ हाम्रो समुदायका साथीले कुरा उठाउनुहुन्छ र त्यही अनुसारको चाहिँ मेन्टरले चाहिँ कोच गर्नुहुन्छ। 84 चुनाव जुन आउँदैछ प्रोभिन्सियल र लोकल लेभलको, त्यो चुनावमा चाहिँ कोही न कोही उठुन् भन्ने चाहिँ हाम्रो उद्देश्य हो।
2: तपाईँले जुन भन्नुभयो नि मधेस र ब्राह्मण क्षेत्रीय समुदायमा अझै पनि लैङ्गिक यौनिक अल्पसंख्यकको पहिचान अथवा उनीहरूको त्यो अस्तित्वलाई राम्रोसँग स्वीकार गरिराखेको छैन भनेर भन्नुभयो, त्यसमा अलि बढी कार्यक्रमहरू तपाईँहरूले त्यो चलाइराख्नु परेको अथवा चलाउने विचार गर्नुभएको केही छ कि छैन?
3: ठ्याक्कै यो ब्राह्मण क्षेत्री मधेसी समुदायलाई मात्रै त होइन, होइन, ओभरअलमा चाहिँ समग्र रूपमा निरीहा समाजले चाहिँ सबैले बुझुन्, सबैलाई चाहिँ आन्तरिक भित्री रूपमा मनन होस् भन्नका लागि चाहिँ विभिन्न प्रोभिन्समा विभिन्न लेभलको कन्सल्टेशनहरू गर्छ। हाम्रो यो संघीय स्तरमा संघीय सांसदज्यूहरूलाई लिएर विभिन्न प्रोग्रामहरू चलाउँछ भने प्रोभिन्स लेभलमा चाहिँ प्रोभिन्सियल लेभलको कन्सल्टेसन चल्छ। त्यो कन्सल्टेसन चलिरहँदाखेरिमा चाहिँ हामीले तथ्याङ्क त भन्दैनौँ, आम नागरिकले बुझ्नुपर्ने कुरा, बेसिक कुराहरू बुझ्नुपर्छ भनेर चाहिँ त्यो म्यासेजहरू दिइन्छ, बुझ्नुहुन्छ जस्तो लाग्छ। तर एउटा मान्छेमा वैचारिकताको भावना पनि हो जस्तो मलाई लाग्छ। जब ब्राह्मण क्षेत्रीमा त्यति ओपन अप भएर नआउनु, इन्भिजिबल भएर पछाडि ब्याकवर्डमा रहनु भनेको चाहिँ उहाँहरूलाई परिवारले नै स्वीकारेको छैन।
2: निलिधा समाजका कार्यक्रम व्यवस्थापक परशु चौधरी संघको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: चार अध्यादेश दुवै सदनबाट स्वीकृत, चारवटाको म्याद 25 असारसम्म। भोलि र पर्सि देशभर एकसाथ पानी पर्ने पूर्वानुमान। सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध।
2: 8,200 रोपनी सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सवारी साधन किन्दै सरकार। लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा।
1: लैंगिक तथा यौनिक अल्पसंख्यक अझै अस्तित्वको लड़ाईमा शैक्षिक परामर्श व्यवसायमा कड़ाई। 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइजेशन गरिँदै।
2: अत्यधिक गर्मीका कारण यूरोपमा एक सातामै 1,300 भन्दा बढ़ीको मृत्यु। उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको आग्रह। इरान र अमेरिका बीच पुनः युद्धको संकेत।
1: र विश्वकपमा क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश। दक्षिण अफ्रिका 1-0 पराजित। आज बेलुका ब्राजिल र जापान भिड्ने। भोलि 3 खेल।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले ई हिमालय टाइम्समा चचक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ राष्ट्रपाको महाधिवेशनको बेला। महाधिवेशनको समयमा उपस्थित सम्पूर्ण अतिथिहरूलाई त्यहाँका उपस्थित नेताहरूले घण्टी बजाउन लगाएकोमा कतिपय विषय क्षेत्रमा आरोप प्रत्यारोप र आलोचना पनि भइराखेको छ। र नेपाली कांग्रेसका सभापति थापा पनि त्यहाँ उपस्थित हुनुभएको थियो र यहाँ व्यङ्ग्य गर्न खोजिएको छ थापाको पछिल्ला अभिव्यक्तिहरूतर्फ। यहाँ गगन थापा जस्ता देखिने व्यक्तिको हातमा घण्टी छ र पछाडिपट्टि लेखिएको छ प्रथम महाधिवेशन। माथि यस्तो लेखिएको छ, केटाहरूले पार्टी इतिहास भनेर त नेताको जीवनी नै देखाइदिए त।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष सन्दर्भ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। आजको कार्यक्रम जीवन रक्षामा भने हामीसँग कुराकानीका लागि नील हीरा समाजका कार्यक्रम व्यवस्थापक हामीसँग परसु हार्दिक स्वागत छ। कुनै कुनै समयमा यस्तो थियो कि यो लैंगिक तथा यौनिक अल्पसंख्यकको विषयमा कुरा गर्ने विषय त्यो आवश्यकता हो कि होइन, अथवा एक प्रकारको लाजको विषय अथवा अप्ठ्यारोको विषय थियो भने अहिले बिस्तारै बिस्तारै यसमा खुल्ने, अझ भनौं न नेपालमा त राजनैतिक दल नै पनि गठन भयो गएको चुनावको सन्दर्भ पारेर, र यसमा खुल्ने व्यक्तिहरूको संख्या पनि बढ़िराखेको स्थिति छ। त्यो कति त्यो भइसक्यो, अब अझै कति त्यो खुल्न बाँकी छ यो समुदायका व्यक्तिहरू?
1: समुदायका व्यक्तिहरू खुल्न धेरै नै बाँकी हुनुहुन्छ अहिले पनि, होइन? अब एउटा अध्ययनले के भन्छ भन्दाखेरि 7-9% चाहिँ पर्सेन्ट टोटल पपुलेसनको 80% का व्यक्तिहरू 7-9% बीचमा चाहिँ नेपाल अधिराज्यभरिमा चाहिँ यो व्यक्तिहरू छन् भन्ने कुरा छ। तथापि निरीरा समाजसँगको र अरू संघ संस्थासँगको सम्पर्कमा चाहिँ धेरैजना साथीहरू भए तापनि यसरी प्रत्यक्ष रूपमा चाहिँ नखुलेको अवस्था छ। त्यो नखुलेको अवस्था किन भन्दाखेरि विभिन्न अब आइडेन्टिटीका कारणले, होइन? अहिले पनि समाजको सोच, जुन पितृसत्ताको सोच छ, यहाँ महिला र पुरूषको मात्रै सोच, त्यो समाजमा चाहिँ त्यसरी अझै पनि नयाँ नअटाइएकोले गर्दाखेरिमा चाहिँ खुलेर नआउनु भएको हो। हालाकि पछिल्लो क्रममा चाहिँ नेपालको संविधान 2072 क्लियर रूपमा चाहिँ भनौँ न धारा 12 चाहिँ बोलेको अवस्था के छ भन्दाखेरि हरेक व्यक्तिलाई चाहिँ लैंगिक पहिचान अनुसारको नागरिकता भनिएको छ, होइन? अनि धारा 18 चाहिँ समानताको हक भनिएको छ, प्रत्येक ठाउँमा चाहिँ समान हुनुपर्छ भन्ने भनिएको छ भने धारा 42 चाहिँ हजुरको समान न्यायमा पहुँच भनेको छ नि त, होइन? न्यायमा पहुँच भन्दा प्रत्येक डिसिजन जुन जुन ठाउँमा एकदम निर्णायक डिसिजनहरू हुन्छन् त्यो ठाउँमा चाहिँ अथवा प्रत्येक समूह प्रत्येक ठाउँमा चाहिँ यो समुदायको चाहिँ हुन्छ नि, यो समुदाय मात्रै होइन विभिन्न समुदायको जो पछाडि पारिएको हुनुहुन्छ सबै समुदायको चाहिँ इक्वल रूपमा चाहिँ सहभागी हुनुपर्ने भनेर निर्णय
0: संविधान र कानूनमा
1: उल्लेख भयो।
0: अब त्यो अनुसार अहिले तपाईँहरूले सोचेको जति अझै जस्तो मानौ 100 अझै 75% मात्रै त्यस्तो खालको खुल्ने वातावरण भयो भन्ने हो कि, अथवा 50 हो कि, कस्तो लाग्छ तपाईँलाई?
1: अब त्यो अध्ययनले अझसम्म त्यो बताएको छैन, किन भन्दा नेपालको जुन लास्ट इयरको जुन जनसंख्या को जनगणना भयो त्यतिखेर जम्मा 29,28 मात्रै जनसंख्या आयो, होइन? त्यो नआउनुको कारण चाहिँ
0: झन्डै तीन हजार
1: त्यो नआउनुको कारण चाहिँ अब विभिन्न प्रश्नहरूमा समस्या, अनि जो इन्टरभ्यू लिन जानुभयो उहाँहरूको अब घर परिवारसँग मात्रै सोध्ने अवस्था, होइन? त्यसले गर्दाखेरि चाहिँ जनसंख्यामा नआएको हो। अब आउनुपर्ने चाहिँ अब त्यो 25% 50% भन्दा पनि उल्लेखनीय रूपमा आउनुपर्ने हो, तर चाहिँ आइसक्नु भएको अवस्था छैन। त्यो विभिन्न कारणहरू छन्, अब सोसल स्टिकमा एकदमै धेरै छ, परिवारले केही भन्दैन तर सामाजिक समाजले भन्छ, एकदमै भेदभाव अझ पनि व्याप्त छ। यहाँले सोसियल मिडियामा पनि देख्न सक्नुहुन्छ, होइन? एकजना व्यक्ति कोही अब भनौँ न पछिल्लो क्रममा भूमिकाजी नै उठ्नुभयो नि त, भूमिकाजी जित्नु पनि भयो तर उहाँको कमेन्टमा यति धेरै नकारात्मक कुराहरू लेखियो, ती नकारात्मक कुराले गर्दाखेरि पनि समाज कहाँनिर छ भन्ने कुराको निर्गलता दिन्छ। सो त्यो निर्गलता दिइरहँदाखेरि चाहिँ मान्छेलाई अझ पनि ओपन अप भएर आउन चाहिँ समस्या छ।
0: अनि अहिले निलिता समाज लगायत अरू सरकारवाला संघ संस्थाहरूको अहिलेको नेपालको त्यो प्राथमिकता केमा हो, यो समुदाय जति खुल्न सके छैन त्यो खुल्नुपर्छ भन्नेमा हो कि, अथवा संविधान र कानूनमा जे जे व्यवस्था छ त्यो अनुसारको अधिकार उपयोग गर्नुपर्छ भन्नेमा हो कि, अथवा दुवैमा यहाँहरू त्यही उस्तै तरिकाले लागिराख्नु भएको छ?
1: स्ट्रगल त सबै सेक्टर्समा छ, कुनै यो सेक्टर अछुतो छ भन्ने छैन। कस्तो भन्दाखेरि हजुरको चाहे त्यो शिक्षा सेक्टर होस्, होइन, हेल्थ केयरका कुराहरू हुन्, अनि राजनीतिक क्षेत्र होस् अथवा त्यो भनौँ न विभिन्न सर्भिस साइटहरू हुन्, प्रत्येक ठाउँमा चाहिँ स्ट्रगल गर्नुपर्ने देखिन्छ, होइन? जस्तो यो किन गर्नुपर्ने देखिन्छ भन्दाखेरि संविधानले त्यो कुराहरू लेखिए तापनि अझ पनि त्यो नीतिगत कुराहरू चाहिँ अब हुन त मूल कानून संविधान हो, संविधानलाई टेकेर बन्नुपर्ने कानूनहरू बनेका छैनन्। अब पछिल्लो क्रममा भनौँ राजनीतिकै कुरा गरौँ, यहाँले अघि नै एउटा पार्टी पनि दर्ता गरिरहेछ भन्नुभयो, के छ त भन्दाखेरि हजुरको कुनै पनि यो हुन्छ नि राजनीतिक ठुल्ठूला दलका पार्टीहरूले आफ्नो संविधान आफ्नो विधानमा लेखिदिनु भएको छैन. जबसम्म विधानमा उहाँहरूको विधानमा चाहिँ यो समुदायका व्यक्तिहरू पछाडि पारिएका समुदायका व्यक्तिहरू अपाङ्गता भएका व्यक्तिहरू होइन दलित अथवा सबैको कुराहरू चाहिँ उहाँहरूको विधानमा लेखिँदैन तबसम्म त उहाँहरूले चाहिँ हामी तपाईँलाई साथ दिन्छौँ भनेर मात्र त हुँदैन नि.
0: भनेको तपाईँहरूको अहिलेको लडाइँ भनेको नीतिगत रूपमा व्यवस्था गर्नको लागि पनि चलि नै राखेको छ.
1: एकदम त्यो कन्टिन्यू नै छ र त्यसलाई त्यसलाई चाहिँ अब एउटा अभियान हाम्रो त्यो यो मात्रै अभियान होइन हजुरको विभिन्न सबै सेक्टर्समा हामीले लड्नुपर्ने देखिन्छ कि. अब स्वास्थ्य केयरमा जानुहोस्, स्वास्थ्य केयरमा गइरहँदाखेरिमा चाहिँ हेल्थ केयरमा चाहिँ के छ भन्दाखेरि हजुरको त्यहाँ पनि अझ पनि हाम्रो समुदायका व्यक्तिहरू लाइन बस्दाखेरिमा चाहिँ भनौँ न मान्छेले हेरेको दृष्टिमा दृष्टिकोणले हेर्ने कोही ट्रान्स वुमेनहरू जो चाहिँ आफूले आफूलाई चाहिँ महिला महसुस गर्नुहुन्छ उहाँको चाहिँ गएर अब कुनै समस्या छ भन्दाखेरिमा चाहिँ उहाँहरूको चाहिँ अब पाठेघर खोजेर बसिदिने अवस्था छ होइन. ट्रान्स म्यानहरूको त्यस्तै छ. अनि यो कन्डिसनले गर्दाखेरिमा स्वास्थ्यमा एकदमै गाह्रो छ र शिक्षा क्षेत्रमा पनि हजुरको पाठ्यक्रममा राखिदिनु भएको छ तर स्वैच्छिक कि ऐच्छिक भन्छ नि ऐच्छिक
0: अनिवार्य छैन
1: अनिवार्य छैन जसलाई चाहिँ अब टिचरहरूले हामीले यसो बुझ्दाखेरिमा चाहिँ हजुरको यो विषय त तपाईँहरू आफै पढ्नुहोस् हामी पढाउन सक्दैनौँ भन्ने किसिमको चाहिँ हामीले आभास भएका छौँ होइन. यसमा पनि हाम्रो ठुलो लडाइँ छ. अब जनसङ्ख्याको विषयलाई त लिउने नै भयो. राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागी हुन नसक्नुको मेन कारण चाहिँ अझसम्म हाम्रो समुदायका व्यक्तिहरू चाहिँ भोटर कार्ड रजिस्ट्रेसनमै अन्यल हुनुहुन्छ. के यो भोटर कार्ड भन्यो भन्नुहुन्छ होइन, यो पनि बनाउनु पर्ने हो र भन्नुहुन्छ. अब त्यो लाइनको कुराहरू हो. पछिल्लो क्रममा निर्वाचन आयोगले चाहिँ छुट्टै हजुरको हामी जब इलेक्सनमा सहभागी हुन गइरहँदाखेरिमा उहाँले छुट्टै लाइनको व्यवस्था त गर्नुभयो होइन, तर त्यसले फेरि अर्को विभेद सिर्जना के गर्यो ए यो त यस्तो यस्तो खालको व्यक्तिहरूको लाइन भनेर अब मान्छेहरू त टिजिङ गर्ने भएन,
0: सकारात्मक रूपमा नलिदिने
1: भयो अब अथवा हास्यास्पद रूपमा लिदिने भयो होइन. यस्तो किसिमले गर्दाखेरिमा पनि अझसम्म सकारात्मक रूपमा चाहिँ आउन सकेका छैन.
0: सकारात्मक ल्याउनको लागि के भयो भने सकारात्मक हुँदै जान्छ.
1: यो चाहिँ सबभन्दा ठूलो कुरा चाहिँ के छ भन्दा सिभिक अवेरनेस चाहिन्छ,
0: नागरिक सचेतना
1: चाहिन्छ. नागरिकले जबसम्म यो सचेत आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ.
0: यसको लागि आवश्यक कानून निर्माण त्यो अगाडि बढ्यो भने पनि केही न केही सजिलो बनाउँछ.
1: प्रत्येक जति पनि अहिले रिसेन्टली आइरहेका यी भनौँ न अध्यादेश भन्छ के भन्छ होइन,
0: कानून
1: विधेयकहरू, यिनीहरूमा प्रत्येकमा चाहिँ यो लैङ्गिक कुरालाई चाहिँ अलिकति भनौँ न विषयलाई लिएर चाहिँ अलिकति जानकार भएर लेखिदिनु भयो सकारात्मक तरिकाले लेखिदिनु भयो भने चाहिँ बल्ल चाहिँ अलिकति सहज हुन्छ कि जस्तो.
0: तर जस्तो तिनै तहको सरकार मध्ये सबैले यो लैङ्गिक तथा यौनिक अल्पसंख्यकको लागि सीमान्तकृत वर्ग समुदायको लागि समावेशीकरणको मुद्दा अगाडि बढाएको त अलि लामै समय भयो. यसले कामै नगरेको हो कि अथवा यसले गर्दा नै केही न केही सकारात्मक असरहरू पनि देखिन थालेको भन्ने हो.
1: यस्तो छ, उहाँहरूले सकारात्मक रूपमा लिनुभयो होइन, समावेशीकरण गर्न खोज्नुभयो, तर सकारात्मक विभेद जुन छ सिस्टमेटिक हजुरको जुन एउटा सिस्टममै नै गाह्रो छ भनेपछि त जतिसुकै कुरा गरे पनि त्यो भइसकेका छैन कि. जस्तो सिभिक अवेरनेस भन्दा सिभिक स्पेसको कुराहरू जुनसुकै ठाउँमा हामी हाम्रो समुदायका व्यक्तिहरूलाई चाहिँ अब एउटा टोकनिजमको रूपमा राख्ने होइन, औपचारिकतामा मात्रै. जस्तो एउटा हामीले खोजेको के भन्दाखेरि प्रत्येक अब जुन जनसङ्ख्याको हिसाबले अथवा अहिले पछिल्लो क्रममा जुन बुलन्द भएर आइरहेको आवाज छ समावेशी भनेर कहाँनिर फिल गर्ने त अहिले पनि हालसालै हाम्रो नेपाल सरकारको चाहिँ महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र के मन्त्रालय जुन भएको छ होइन त्यो मन्त्रालयबाट पनि एउटा रिसर्च भइरहेको रहेछ कि त्यो सर्वेमा चाहिँ हजुरको मन्त्रालयको नाम इटसेल्फले लैङ्गिक तथा यौनिक अल्पसंख्यक बोलिसकिसकेपछि त्यहाँ 16 इन्युमेरेटरहरू हुनुहुन्छ, 16 सबै फिमेल हुनुहुन्छ होइन. एकजनालाई यसो कहिलेकाहीँ चाहिँ इन्ट्रोडक्सनमा राखेर यहाँलाई पनि परिचालित गरौँ, यो समुदायका व्यक्तिहरू पनि एकदम क्वालिफाइड छन् होइन.
0: भनेको सरकारबाटै त्यस्तो खालको विभेद अथवा
1: हामी सबैलाई सहभागी गराउँछौ. त्यो भनेको कस्तो भन्दाखेरि हामीलाई त कस्तो महसुस हुन्छ, सकारात्मक विभेद यही त हो नि. विभेद त विभेद, मान्छेलाई विभेद भन्नका लागि हेप्नै पर्छ भन्ने होइन. विभिन्न किसिमका दस्तावेजहरूले विभिन्न किसिमका कार्यक्रमहरूले समावेशी नगरिदिइसकेपछि त त्यो विभेद भएन त भएन.
0: अब त्यसो भए यो जुन खालको अघि तपाईँले पाठ्यक्रमको कुरा पनि उठाउनु भयो, नागरिक सचेतना एउटा महत्वपूर्ण कुरा छ र त्योसँग सम्बन्धित ऐन कानून बनाएर यसलाई कानूनी रूपमा पनि एक प्रकारको त्यो पहिचान दिन आवश्यक छ। यो पाठ्यक्रममा पठन पाठनको बेलादेखि नै यसबारेमा सचेतना जगाउनको लागि अहिले गरिएका कोसिसहरू कति प्रभावकारी भयो, अझै कति भएन?
1: प्रभावकारी देखिँदैन, एकदमै प्रभावकारी देखिन, किन भन्दाखेरि त्यो बुक सीमित छ, एकदमै भनौँ न त्यो पाठ्यक्रममा मात्रै सीमित भयो। बच्चाहरूलाई बालबालिकाहरूलाई पढाउँदाखेरि यो सेक्स जेन्डर सेक्सुअलिटीको विषयमा पढाइरहँदाखेरि त्यहाँभित्रको डाइभर्सिटीलाई पनि पढाउन जरुरी छ, विविधताको बारेमा पनि बुझाउन जरुरी छ। त्यो विविधता कसरी हुन्छ, जस्तो अहिले पछिल्लो क्रममा मात्रै होइन हामीले चाहिँ उठाइरहेको आवाज के भन्दाखेरि सेक्सुअल ओरिएन्टेसन, जेन्डर आइडेन्टिटी एक्सप्रेसन, सेक्स क्यारेक्टरिस्टिक्स, यो भनेको तपाईँको यौन अभिमुखीकरण होइन, अनि त्यो एक्सप्रेसन गर्ने तरिका र यौन विशेषतालाई जबसम्म नेपालका मात्रै होइन विश्वले बुझ्दैन तबसम्म यो समुदाय विभेदमा रहिरहन्छ।
0: जस्तो यो बुझ्ने विषय चाहिँ नेपालको हरेक भूगोल क्षेत्रको बराबर उस्तै खालको बुझाइ हो कि शहरमा अलिकति फराकिलो अलि राम्रो बुझाइ अथवा अलि गाउँ बस्तीहरूमा जाँदा अझ अलिक साँगुरो खालको देख्ने
1: यस्तो छ। यो कस्तो छ भन्दाखेरि सहरतिर चाहिँ अलिकति मान्छेको अवेरनेस लेभल अलिकति हाई छ, त्यसले गर्दा सहरतिरको व्यक्तिहरूले बुझ्नुहुन्छ। तर दूरदराजमा मैले हिजो मात्रै मसँग एउटा सरले कल गर्नुभएको थियो, डोल्पामा यस्तो यस्तो भइरहेको छ सर, एकजना तपाईँलाई हामी अनलाइनमा जोड्छौँ, उहाँलाई बुझाइदिनुहोस् न, उहाँलाई होइन समुदायलाई बुझाइदिनुहोस् न भन्नुभयो। अनि हुन्छ किन भन्दाखेरि उहाँ समूहमा आउनुभयो, अब जेन्ट्स लेडिजको ड्रेसमा आउनुभयो, सबैजनाले खिली उडायो उहाँको, अब उहाँले सुसाइड गर्ला भन्ने हामीलाई एकदमै डर भयो सर,
0: भनेको महिला र पुरुषको दुइटै खालको
1: पहिरन लिएर आउनुभयो। आइसकिसकेपछि उहाँको शारीरिक हावभावले पनि त्यही जनाएर आम अरू समाजका व्यक्तिहरूले चाहिँ अलिकति खिल्ली उडाए, किन साइड लाएर आयो, यो को हो यो होइन, यस्तो किसिमको अलिकति त्यो नराम्रो भाषामा पनि प्रयोग गर्यो भन्ने कुराहरू आइसकिसकेपछि चाहिँ के भयो भन्दाखेरि ए भनेपछि दूरदराजमा त अझै स्टिल मान्छेलाई त के हो त यो साँच्चै नै हो त भन्ने किसिमको चाहिँ छ। अब यो विषयमा बुझाउनका लागि चाहिँ एकदमै पाठ्यक्रम सुरुको अवस्थादेखि नै बालबालिका जब टिनेज हुन्छ 13-12 वर्षदेखि नै उहाँहरूलाई यो जेन्डरको विषयलाई लिएर अनि सोजिएसको विषयलाई लिएर होइन यो नवीमुखीकरण अनि आफ्नो आइडेन्टिटीलाई लिएर यो कुराहरू बुझाएन भने चाहिँ पछिल्लो अझ पनि यो अभियानमै सीमित हुन्छ, अभियानमै रहन्छ।
0: जस्तो अब निलिथा समाज सबै ठाउँमा सबै बस्ती अथवा घर घरमा पुग्न नसक्ला होइन, अब यसको लागि अभिभावक अथवा परिवारको सदस्य समाजले चाहिँ कसरी बुझ्नुपर्छ ताकि यो अलि विशेष खालको अभिमुखीकरण नभए पनि बुझाइमा चाहिँ फराकिलो अथवा सकारात्मक बनाउन सकिन्छ?
1: अब बुझाइमा सकारात्मक अहिले पछिल्लो क्रममा
0: जस्तो तपाईँले भर्खरै डोल्पाको कुरा सुनाउनु भयो नि, डोल्पा त हामी भन्छौ कि यो सहरभन्दा धेरै टाढा छ, त्यसकारणले त्यहाँ सुविधा पनि कम छ र अवसरहरू पनि कम छ, त्यसकारणले गर्दाखेरि बुझाइ हामी जति फराकिलो खोजिराखेका छौँ त्यो नपाउन सकिन्छ। यस्तो खालको त अरू चाहे सम्म परेको मधेस तराईमै हुन सक्ला अथवा हिमालमा पनि हुन सक्ला, परिवारका सदस्यले समाजले चाहिँ कसरी बुझ्नुपर्छ, कसरी पहिचान गर्नुपर्छ?
1: अब यो कसरी बुझ्नुपर्छ भन्नेमा मान्छेको सबभन्दा ठूलो प्रश्न यहाँनिरै छ होइन, अब कसरी बुझ्नुपर्छ यो हामीले पनि बुझाइरहेको विषय हो। जस्तो हामीले कसलाई बुझाउन सक्छौँ भन्दाखेरि प्रत्येक परिवारमा गएर यस्तो बच्चा जन्मिन्छन् भनेर त भन्न सक्दैनौँ, पाठ्यक्रमले बोलेको अवस्था छ होइन, त्यसपछि गएर हजुरको अहिले विभिन्न मिडियाहरूले बोलेको अवस्था छ, त्यसपछि गएर अब विभिन्न रिसर्चका डकुमेन्टहरूले बोलेको अवस्था छ, हुँदाहुँदा अब मन्त्रालयले पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक मन्त्रालय भनिसकिसकेपछि त्यहाँबाट पनि बुझ्न जरुरी छ। हामीले बुझाउनुभन्दा पनि ए यस्तो समुदाय पनि हो, यो समुदाय चाहिँ यस्तो रहेछ भन्ने कुरा उहाँहरू इच्छुक भएर चाहिँ बुझिदिनुभयो भने चाहिँ अब आउने जेनेरेसनलाई पनि सहज हुन्छ होइन। पछिल्लो क्रममा सकारात्मक छ, परिवारले स्वीकार्य छ, तर पनि विभेद त एकदमै जर्दोबल्दो नै छ
0: परिवारभित्र कि बाहिर,
1: परिवारभित्र पनि छ, परिवारभित्र चाहिँ हाम्रो यो विशेष गरिकन हजुरको जुन चाहिँ अब ब्राह्मण क्षेत्री परिवारको होइन, त्यसपछि गएर हाम्रो यो मधेस प्रदेशका त्यो परिवारभित्रमा चाहिँ एकदमै बढी विभेद छ। अरू जस्तो जनजातिहरूमा सजिलै स्वीकार्यता छ होइन, थारू समाजमा भयो, तामाङ यस्तो अब गुरुङ भनौँ न हाम्रो यो आदिवासीहरूमा चाहिँ अलिकति सहज स्वीकार्यता छ भने अरू समुदाय चाहिँ अलिकति गाह्रो कुरा छ।
0: अब उनीहरूलाई यसमा बुझाउनको लागि अब पढ्ने लेख्ने कुरा अथवा जनचेतनामूलक अभियान सञ्चालन गर्ने बिग्री कुरा हो, अब अहिले त प्रदेश सरकार स्थानीय तह भनेर पनि हामी घर घरमै सरकार पुगेको भन्छौं, उनीहरूको भूमिका अहिले ठिकै छ अथवा उनीहरूले पनि थप आफ्नो जोडबल बढाउनु पर्ने देखिन्छ यो लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको बारेमा?
1: जोड़ बल चाहिँ समुदाय आफैले पनि अब संघ संस्थाहरू छन् अहिले त विभिन्न किसिमका संघ संस्थाहरू छन् हैन उहाँहरूले पनि गरिराख्नु भएको छ कन्टिन्यू रूपमा चाहिँ एडभोकेसी लबी जस्ता कुराहरू प्रत्येक चोटि लोकल गभर्नमेन्टसँग गइरहँदाखेरिमा हैन अब हामी यस्तो समुदायको व्यक्ति हो हामीलाई बजेट छुट्याउनु पर्छ कस्तो किसिमको बजेट छुट्याउँदा राम्रो हुन्छ भन्ने किसिमको लबी चाहिँ गरिराख्नु भएको छ त्यो गरिरहँदाखेरिमा चाहिँ हो त्यतिखेर चाहिँ स्थानीय सरकारले नि बुझ्नुपर्छ ए यो समुदायलाई चाहिँ यस्तो यस्तो किसिमको चाहिँ आवश्यकता पर्दो रहेछ जस्तो जस्तो अहिले के देखिन्छ भन्दाखेरि स्थानीय सरकारले चाहिँ अलिकति बजेट यो प्राइड मन्थलाई छुट्याइदिने अलिकति बजेट यो तीज फेस्टिभलहरूलाई छुट्याइदिने होइन अनि अलिकति बजेट चाहिँ हजुरको यो के भन्छ के अरे यो भोकेसनल ट्रेनिङ के शिक्षामूलक तालिमका लागि होइन अब जुन चाहिँ त्यति हामीलाई चाहिँ अब भनौँ न यो प्राइड मन्थ मनाउने भयो तीज मनाउने त नर्मल कुरा भयो होइन यो त अब उहाँले दिनुहुन्छ उहाँले अब एउटा सानो कन्सेप्ट नोट लेखेको आधारमा दिनुहुन्छ तर शिपमूलक तालिमहरूमा चाहिँ उहाँलाई चाहिँ कस्तो किसिमको सिप चाहिएको हो भन्ने किसिमको अध्ययन गरेर चाहिँ दिनुभयो जरुरी हुन्छ अध्ययन उहाँले गर्नुभयो भने चाहिँ यो समुदाय बुझ्नुहुन्छ होइन अध्ययन गर्नुभएन भने चाहिँ यस्तो किसिमको मान्छे अब तेस्रो लिङ्गीहरू आउनुहुन्छ उहाँलाई त्यति बजेट छुट्याइदेऊ न भनेको आधारमा छुट्टिएको अवस्था छ
0: जस्तो हालसालै एउटा पालिकामा पुग्दाखेरि त्यहाँ अरू अभियानका कर्मीको रूपमा अब अथवा अभियन्ताहरूले चाहिँ लैंगिक तथा यौनिक अल्पसंख्यकको संख्या चाहिँ अलि बढी भन्ने तर त्यो यसलाई चाहिँ अलिकति संस्थागत गरेर दर्ता प्रक्रिया गरेर त्यसरी चाहिँ नआउँदाखेरि गाह्रो भयो भन्नुभएको थियो यो चाहिँ देशैभरि पनि यस्तै समस्या यदि छ भने त्यसलाई सजिलो बनाउन अथवा त्यो संस्थागत रूपमै अगाडि बढ्नु बढाउनको लागि निलिरा समाजले काम गरि नै राखेको छ अथवा गर्ने विचार गर्दैछ
1: यो कन्टिन्यू रूपमा निलिरा समाजले चाहिँ सेन्ट्रल लेभलबाट
0: अथवा यो निलिरा समाजलाई मात्रै होइन अरू कसैले पनि गर्न सक्छ उनीहरूले पनि गर्नुपर्छ भन्ने
1: सबैले गर्नुपर्छ यो त खासमा भनिदिने हो भने जस्तो उच्च स्तरीय जति पनि छन् हाम्रो सुरुमा त भनी गयो नि अघि नै पनि ठुल्ठुला पोलिटिकल पार्टी जसको चाहिँ डिसिजन चल्छ त्यो ठाउँमा चाहिँ यो समुदायको प्रतिनिधित्व हुन एकदमै जरुरी छ पछिल्लो क्रममा भूमिका आइसकेपछि कतिको सहज भएको छ हाम्रो समुदायका साथीहरू एकदम सहज
0: जस्तो
1: ए हामीले पनि पोलिटिकल पोलिटिक्समा छिर्न सक्ने रहेछौँ होइन हामी पनि हामीलाई पनि राजनीतिक साक्षरता चाहिन्छ अब चाहिँ हामी पनि अगाडि आउनुपर्छ भन्ने किसिमको पछिल्लो क्रममा के थियो भन्दा होइन हामी यो अभियन्ता हौ एउटा मानव अधिकारको लागि चाहिँ हामी लड्न सक्छौँ फलान ठाउँमा चाहिँ तेस्रो लिङ्गलाई थुनिया छ भने त्यो ठाउँमा गएर चाहिँ हामी लबी गर्न सक्छौँ मात्रै सीमित थियो भने अहिले चाहिँ पोलिटिकल इस्युजमा चाहिँ भनौँ न पोलिटिकल अलिकति राजनीतिक क्षेत्रमा चाहिँ हामी उदाउनुपर्छ भन्नेको सोच आउनु भनेको त धेरै ठूलो परिवर्तन हो
0: अनि त्यो सोच आएर मात्रै पुग्ने हो कि के भयो भने त्यो त्यही अनुसारको राजनीतिमा सक्रिय रहन र भोलि कानून बनाउने ठाउँमा पुग्नको लागि पनि त्यो सकिन्छ भन्ने तपाईँहरूमा त्यो विश्वास छ
1: हामीलाई विश्वास कहाँनिर छ भन्दाखेरि प्रत्येक जुन निर्णायक तहहरू छ त्यो निर्णायक तहदेखि लिएर ल मेकर्सहरू होइन उहाँलाई चाहिँ यो विषयमा के हो यो सेक्स जेन्डर सेक्सुअलिटी एलजीबीटीआईक्यू कम्युनिटिज भनेर उहाँहरू अवेर हुन जरुरी छ त्यसपछि गएर चाहिँ प्रत्येक सेक्टर्समा चाहिँ यो समुदायलाई चाहिँ समावेशितामा ल्याएर यसको विषयमा बुझेर त्यस्तै किसिमको नीति नियम कानूनहरू चाहिँ फर्मुलेट गरिदिनु भयो भने त अफकोर्स तल त भनौँ न प्रोभिन्स लेभलमा लोकल लेभलमा त अटोमेटिकली बुझिन्छ नि त त्यो
0: भनेको राजनीतिक दलको नेतृत्वले त्यो अवसर दिने र त्यो अनुसारको प्राथमिकता दिने काम अगाडि बढ्छ
1: राजनीतिक दल मात्रै नभनौ बाँकीको अरू पनि छन् त विभिन्न विधाहरू छ नि राजनीतिक दल एउटा विधा भयो होइन बाँकीको अब भनौँ न कति किसिमका चाहिँ त्यो लहरू छन् कस्तो कस्तो कानूनहरू छन् त्यो कानूनहरूमा प्रत्येकमा चाहिँ स्पेस पाए भने परिवर्तन त सम्भव नै छ नि
0: अनि यसमा जस्तो लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको तर्फबाट अझै हामीले पनि गर्नुपर्ने अथवा हामीले पनि थप परिमार्जित भएर अगाडि बढ्नुपर्ने अथवा संगठित भएर हो कि कसरी तपाईँहरू चाहिँ त्यो सामूहिकताको भावना कसरी विकास गर्दै हुनुहुन्छ
1: सामूहिकताको भावना यो लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको जुन समूह छ समूह भनौँ न एउटा समाज छ यो समाज अब मान्छे आफ्नो समुदाय कता छ होइन उतैतिर ढल्किने न हो अन्ततिर त जाँदैन नि त जस्तो सिसजेन्डर वुमन सिसजेन्डर म्यानहरूको अब देखिहाल्नु भएको छ समुदाय आम समुदाय नै हो तर हाम्रो समुदायको लागि स्पेस जहाँनिर उसको आवाज सुनिन्छ जहाँनिर उसको चाहिँ अलिकति भनेका भनाइहरू सुनिन्छन् ती ठाउँमा गएर आफ्नो कुरा व्यक्त गर्ने न हो त्यो ठाउँमा गइरहँदाखेरिमा चाहिँ त्यहाँबाट मात्रै भन्नुपर्छ भन्ने चाहिँ पक्कै पनि होइन. यो अर्को हाम्रो समुदायले पनि बोलिदिनुपर्छ, अरू अरू समुदायले पनि बोलिदिनुपर्छ भन्ने चाहिँ हो.
0: अनि अहिले विभिन्न ठाउँमा हामी बेला बखत सुन्छौँ कि धरपकड भएका अथवा तपाईँहरूले अन्याय भयो अथवा संविधान अनुसार कानून अनुसारको अधिकार उपयोग गर्न पाइएन भनेर, त्यो पहिलेको तुलनामा अहिले घट्दैछ कि अथवा त्यो घटाउनको लागि पनि तपाईँहरूको त्यो जोडबल अथवा तपाईँहरूको कार्यक्रम अभियान चलिरहेको छ?
1: अभियान त कन्टिन्यू चल्ने हो यो, होइन. अब धरपकडको कुराहरूमा चाहिँ जहाँसम्म लाग्छ यो समुदायको मैले त्यति साह्रो चाहिँ देखाएको चाहिँ छैन. अलिकति सहनशील भएर धैर्य भएर बरु एउटा पोजिसन पेपर लेखेर चाहिँ मन्त्रालय धाउने चाहिँ हाम्रो छ. किन भन्दा अभियान त कन्टिन्यू त गर्न पर्यो, होइन, लडाइँ त लड्न पर्यो नि त. त्यो लडाइँ लड्नका लागि माइतीघर मण्डलामा गएर के भन्छ गरे आवाज उठाउनु मात्रै होइन कि हामी चाहिँ सूक्ष्म रूपमा अलिकति आफूलाई शान्त रूपमा चाहिँ विभिन्न ठाउँमा गएर चाहिँ आफ्नो पोजिसन पेपरहरू रेडी गरेर जानु चाहिँ हाम्रो अभियान हो र हामी गइराखेका पनि छौँ. यो गइरहँदाखेरिमा चाहिँ हजुरको कस्तो छ भन्दाखेरि अब ठूलै रूपमा चाहिँ जानुपर्छ त्यो चाहिँ होइन, हाम्रो आवाज जानुपर्छ त्यो ठूलो कुरा हो, होइन. अब सबै समुदाय नै आएर एकैचोटि नेपाल अधिराज्यभरिका समुदायहरू आएर जानुपर्छ भन्ने चाहिँ होइन.
0: अनि अहिले जुन निलिता समाज अन्तर्गत प्राइड परियोजना भनेर पनि तपाईँहरूले चलाइ नै राख्नु भएको छ, यो यसले खास के हो? यो परियोजना चल्दै गर्दाखेरि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई यसले कसरी सहयोग पुर्याइराखेको छ?
1: यो प्राइड भनेको चाहिँ प्रमोटिङ इन्क्लुजन आइडेन्टिटी, होइन, डिग्निटी. यसमा चाहिँ इन पोलिटिकल सेक्टर्स भन्ने हो, यो चाहिँ
0: भनेको
1: राजनीतिकसँग जोडिएको हो, होइन. राजनीतिकसँग जोडिएकोले गर्दाखेरिमा चाहिँ पछिल्लो क्रममा यो समुदायको व्यक्तिहरू राजनीतिक रूपमा अगाडि आउनुपर्छ, राजनीतिक साक्षरता चाहिन्छ भन्ने विषयलाई लिएर चाहिँ यो परियोजनामा हामी काम गर्दैछौ. र यो काम गरिरहँदाखेरिमा चाहिँ यसको उद्देश्य भनेको यो समुदायका व्यक्तिहरू पोलिटिकल रूपमा चाहिँ साउन्ड हुन्, यिनीहरूलाई चाहिँ राजनीतिक ज्ञान चाहिन्छ, राजनीतिक ज्ञान सँगसँगै भोलि गएर चाहिँ राजनीतिक क्षेत्रमा चाहिँ यहाँहरू पनि सहभागी हुन पाउन् भन्ने चाहिँ हाम्रो इन्टेन्स हो, होइन, उद्देश्य हो. र यसका लागि चाहिँ हजुरको हाम्रो कार्यक्रम भनेको राजनीतिक साक्षरता कार्यक्रम त छँदैछ, भोटर राइटको प्रोग्रामहरू त छँदैछ, होइन. मेन भनेको मेन्टर र मेन्टरसिपको कुरा छ. जस्तो अब हाम्रो मेन्टर भनेको पोलिटिकल कुनै एउटा ठूलो पोलिटिकल ब्याकग्राउन्डको व्यक्ति, हाम्रो समुदायका एलजीबीटीआईको समुदायका व्यक्तिहरूलाई चाहिँ मेन्टी भनेर उहाँलाई चाहिँ ट्रेनी उहाँलाई चाहिँ सिकाउनुहुन्छ. हामीले चाहिँ त्यो कक्षा सञ्चालन गर्छौँ महिनामा एकचोटि. सञ्चालन गरेपछि त्यतिखेर चाहिँ हाम्रो समुदायका साथीहरू भाग लिनुहुन्छ अनि विभिन्न भित्र लाएको कुराहरू, जस्तो हामी कसरी चाहिँ पोलिटिकलमा आबद्ध हुन सक्छौँ राजनीतिमा, होइन, अनि यो भोटिङ राइट्स भनेको के हो, निर्वाचन आयोगले के बोल्छ, होइन, विधानमा संविधानमा कहाँनिर यो कुराले बोल्छ भन्ने कुराहरू चाहिँ हाम्रो समुदायका साथीले कुरा उठाउनुहुन्छ र त्यही अनुसारको चाहिँ मेन्टरले चाहिँ कोच गर्नुहुन्छ. त्यो कोच गरेको आधारमा चाहिँ यो प्रोजेक्ट यो सँगसँगै चाहिँ अब यसको अन्तिम उद्देश्य भनेको चाहिँ यो समुदायका व्यक्तिहरू पोलिटिकली
0: अगाडि बढ्न सकुन् पाउन अथवा बुझुन् भनौँ.
1: हाम्रो अर्को टार्गेट चाहिँ के हो भन्दाखेरि हजुरको 84 को चुनाव जुन आउँदैछ प्रोभिन्सियल र लोकल लेभलको, त्यो चुनावमा चाहिँ कोही न कोही उठुन् भन्ने चाहिँ हाम्रो उद्देश्य हो,
0: जितुन पनि
1: जितुन पनि.
0: अनि अघि तपाईँले जुन भन्नुभयो नि मधेस र ब्राह्मण क्षेत्रीय समुदायमा अझै पनि लैंगिक यौनिक अल्पसंख्यकको पहिचान अथवा उनीहरूको त्यो अस्तित्वलाई राम्रोसँग स्वीकार गरिराखेको छैन भनेर भन्नुभयो, त्यो क्षेत्र जहाँ अझै खुल्न अथवा खुल्न दिनको लागि वातावरण बनिरहेका छैन त्यसमा अलि बढी कार्यक्रमहरू तपाईँहरूले त्यो चलाइराख्नु परेको अथवा चलाउने विचार गर्नुभएको केही छ कि छैन?
1: ठ्याक्कै यो ब्राह्मण क्षेत्री मधेसी समुदायलाई मात्रै त होइन, होइन, ओभरअलमा चाहिँ समग्र रूपमा निधिरा समाजले चाहिँ सबैले बुझुन् सबैले सबैलाई चाहिँ आन्तरिक भित्री रूपमा मनन होस् भन्नका लागि चाहिँ विभिन्न प्रोभिन्समा विभिन्न लेभलको कन्सल्टेसनहरू गर्छ. अब हाम्रो यो संघीय स्तरमा संघीय भनौँ न हाम्रो यो सांसदज्यूहरूलाई लिएर विभिन्न प्रोग्रामहरू चलाउँछ भने प्रोभिन्स लेभलमा चाहिँ प्रोभिन्सियल लेभलको कन्सल्टेसन चल्छ. त्यो कन्सल्टेसन चलिरहँदाखेरिमा चाहिँ हामीले तथ्याङ्क त भन्दैनौँ र पनि आम नागरिकले बुझ्नुपर्ने कुरा बेसिक कुराहरू बुझ्नुपर्छ भनेर चाहिँ त्यो म्यासेजहरू दिइन्छ, होइन. त्यो म्यासेजहरू दिइरहँदाखेरिमा चाहिँ बुझ्नुहुन्छ जस्तो लाग्छ तर एउटा मान्छेमा वैचारिकताको भावना पनि हो जस्तो मलाई लाग्छ. र ब्राह्मण क्षेत्रीमा त्यति ओपन अप भएर नआउनु, इन्भिजिबल भएर पछाडि ब्याकवर्डमा रहनु भनेको चाहिँ उहाँहरूलाई परिवारले नै स्वीकारेको छैन, समाजका परको कुरा भयो होइन, त्यस्तो छ। बाँकी अरू समुदाय जस्तो आदिवासी जनजातिका समुदायले चाहिँ सहजै है, अब धेरै त नहोला यति उति मैले भन्न त सक्दिनँ होइन, तर धेरै मात्रामा चाहिँ स्वीकारेको अवस्था छ र घरबाटै ओपन अप भएको अवस्था छ। अब कम्प्लिटली चाहिँ होइन ब्राह्मण क्षेत्रीमा पनि, अब धेरैजना त अब घरबाटै आउनुहुन्छ होइन, तर तुलनात्मक रूपमा चाहिँ आदिवासीको तुलनामा चाहिँ ब्राह्मण क्षेत्री मधेसी समुदायमा त अझ गाह्रो, एकदमै गाह्रो।
0: अघि तपाईँले जसरी यो डोल्पाको घटना सुनाउनु भने, त्यस्तो अझै पनि जस्तो सार्वजनिक स्थान होला अथवा विद्यालय हुन सक्छ, अझै कुन कुन क्षेत्रमा त्यस्तो खालको तपाईँहरूलाई आउने गर्छ जानकारी कि अघि त्यो त्यसमा अलिकति कुराकानी गरिदिनुहोस्, सम्झाइ बुझाइ गरिदिनुहोस् भन्ने होला डोल्पाको कुरा यस्तो यस्तो। तर जोस् कुन कुन क्षेत्र विषयमा अझै पनि हामीले सम्झाइ बुझाइ गर्नुपर्ने अथवा यसमा सहयोग गरिदिनु पर्यो भनेर तपाईँहरूसम्म त्यो समन्वयको लागि अनुरोध गर्ने परिपाटीको विकास भइरहेको छ?
1: क्षेत्रगत रूपमा भन्नुपर्दा त सबै क्षेत्रलाई छ होइन, अब यो इमर्जिङ इस्युज भयो हजुरको, उदयमान छ नि त यो त होइन, मान्छेलाई भित्रदेखि क्युरियोसिटी छ कि के रहेछ त यो भित्र, को हुन्थे यिनी, किन यिनीहरूले यति धेरै भेराइटिजहरू भन्छन्, विविधता कसरी छ यो भित्र भन्ने कुराहरू छ। कम्पेयर रूपमा सबभन्दा ठूलो कुरा बुझ्नुपर्ने भनेको चाहिँ हजुरको हाम्रो मैले देखेको भनेको यो मिडिया सेक्टर्सले एकदमै ठूलो बुझ्नुपर्छ, किन मिडिया सेक्टर्स भनेको यस्तो सेक्टर हो जुन सेक्टरले
0: समन्वयको लागि अनुरोध गर्ने परिपाटीको विकास भइरहेको छ।
1: क्षेत्रगत रूपमा भन्नुपर्दा त सबै क्षेत्रलाई छ होइन, अब यो इमर्जिङ इस्युज भयो हजुरको, उदयमान छ नि त यो त होइन, मान्छेलाई भित्रदेखि क्युरियोसिटी छ कि के

0: सम्पूर्ण विश्वलाई एकैचोटिमा अवेर गरिदिन सक्छ क्या. यो क्षेत्रले चाह्यो भने समुदायको कुरालाई चाहिँ एकचोटि राम्रो पोजिटिभली उठाइदियो भने एकदमै राम्रो हुन्छ. मिडिया सेक्टर एकदमै अवेर हुन जरुरी छ, किन भन्दा मिडियाबाट नै ठूलो एकैचोटि अगाडि बढ़िरहँदा एकैचोटि वत्त पछाडि आउँछ क्या यो समुदायका व्यक्तिहरू. किन भन्दाखेरि मिडियाले त्यही अनुसारको पोर्ट्रेट गरिदिन्छ. पछिल्लो क्रमको न्यूजहरू यहाँले हेर्नुभयो भने त्यो हुन्छ नि, त्यो नचाहिँदो कुराहरू जुन गरेकै हुँदैन होइन, अनि जुन त्यो असान्दर्भिक कुराहरू चाहिँ लेखिदिने जुन प्रथा छ त्यसको चाहिँ अन्त्य हुनुपर्छ. मिडिया एउटा महत्वपूर्ण, मिडियाले हामीले बुझाउनुपर्छ एउटा कुरा. अनि दोस्रो कुरा के भन्दाखेरि, जुन गभर्मेन्ट तहका जुन ब्युरोक्रेटिकहरू हुनुहुन्छ नि, अब इम्प्लोय भनौँ न, गभर्मेन्टको सर्भेन्टहरू, गभर्मेन्ट सर्भिसमा भएकाहरू, उहाँहरूलाई चाहिँ एकदमै बुझाउन जरुरी छ. उहाँहरूले बुझ्नुभयो भने चाहिँ
1: अहिले पनि उहाँहरूले नबुझ्नु भएको
0: बुझे,
1: किनभने लोक सेवा आयोगदेखि सबै कुराको एकदम दक्ष भएर बुझेर जानेर नै त्यहाँ पास भएर अगाडि बढ्ने होला.
0: अब उहाँहरू बाँकीको कुरामा दक्ष भएर जानुभयो होइन, तर एउटा समुदायको इस्यु के हो, मुद्दा के हो भनेर चाहिँ त्यसरी बुझेर गएको अवस्था चाहिँ छैन. यो मात्रै कम्युनिटीको कुरा होइन, दलितको कुरालाई लिएर हेर्नुहोस्, अपाङ्गता भएका व्यक्तिका कुरालाई लिएर हेर्नुहोस् होइन, अनि दूरदराजका ती मुसहर समुदायको कुरालाई लिएर हेर्नुहोस्, डोल्पा रोल्पाको कुरालाई लिएर हेर्नुहोस्, यो सबै अध्ययन गरेर त कसरी जानुभयो होला र उहाँहरू, त्यो त होइन पक्कै पनि. र कुनै पनि व्यक्तिको व्यक्तिगत कुरालाई बुझ्नका लागि त अध्ययन जरुरी छ, अध्ययन गर्नै पर्छ होइन. जस्तो अब मैले मेरो विषयलाई बुझाइरहनको लागि जबसम्म मैले हजुरलाई पूर्ण रूपमा भन्दिनँ तबसम्म त थाहा हुँदैन हजुर जतिसुकै बिग्रे भए पनि के भयो र, त्यो कुराहरू हो.
1: अनि अहिले अब अझै पनि हामीले भनिरहेका छौं कि तथ्याङ्कगत रूपमा हेर्ने झण्डै 3000 नेपालमा भेटिन्छन् भने यसमा लागेका अथवा अभियान कर्मीहरूको भनाइअनुसार यो संख्या अझ धेरै छ. त्यसो हुँदा यो दुईटा कुरा, एउटा समाजले खुल्न दिएन, परिवारले खुल्न दिएन एउटा कुरा, र खुलेर आफै अगाडि बढ्ने पनि त्यतिकै महत्वपूर्ण छ होला. के कस्तो खालको विशेषता भयो, के कस्तो खालको चाहना भयो, रुचि भयो भने ए म कतै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हो कि भनेर त्यो आफैले आफैलाई कसरी चिन्ने, कसरी बुझ्ने त्यो बताउनु पर्यो.
0: आफैले आफैलाई चिन्नका लागि त व्यक्तिले आफैले आफैलाई त चिनिहाल्छ नि, चिन्दैन र सजिलै चिन्छ नि म को हुँ भनेर, त्यो त बुझाउने कुरा त होइन होइन. आफूले आफूलाई बुझाउने कुरा रहेन. अब बुझाउने कुरा कतिपय कुरामा हो कन्फ्युजन हुन्छ, हु एम आई भन्ने कुरामा त्यतिखेर चाहिँ अब बुझाउनु पर्यो
1: त्यो कसरी के कस्तो भयो, कसको को प्रतिको रुचि चासो त्यो आकर्षण भयो भने चाहिँ उहाँ हो भनेर त्यसरी.
0: अब त्यो त अर्काको व्यक्तिगत कुरा त भन्न मिल्दैन होइन हजुरको. तर कस्तो भन्दाखेरि, मैले सपोज मानौ मैले मेरो विषयमा बुझाइरहँदाखेरि म परशुराम हो होइन, मेरो आइडेन्टिटी मेल हो होइन, मेरो ओरिएन्टेसन फलानु हो भनेर त भन्न सक्छु नि त म होइन, मेरो सेक्स यो हो भनेर भनिगएपछि त मान्छेले बुझ्नुपर्ने हो, बुझ्नुपर्ने त हो नि त. अब त्यो सबै ठाउँमा सबैले गएर चाहिँ भनिँदैन, जस्तो अब कुनै कुनै बेलामा चाहिँ प्रशासनिक निकायतिर भनौँ.
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
3: अहिले बिहानको ठिक 7 बज्यो.

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरामा।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रबार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: चाहिँ कालो कागज केमे छि वा
1: अ झिल्काई
0: के पर्सनल नम्बर ब्लक लै वा दिए
1: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसर आएर ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: सर चाहिँ तले लगपर्दी
0: चमलपति न आफै न मोबाइल नम्बर फेदिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
1: सतर्क तना ठगे तब दक्या जोगिना
2: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: ए हेर्नुस् त यो समाचार त कस्तो असम्मको छ शेयर गर्दिन कि क्या हो
5: प्रश्न नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौं भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: बर्बादी भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
8: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
9: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
8: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
9: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
8: फोन 068-26-144 98-510-16-094 98-476-39691
10: निकटमा दिदी बहिनी निकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।

0: me a extreme energy drink.
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
3: सामाजिक सञ्जालजी छ्यानले जाँजीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लन खैबिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित मिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिको वेबसाइट ना URL चेक लन आछेवा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिमो नै तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लन
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
7: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: टिचरहरूसँग अभिभावकहरूसँग गर्दाखेरि र सुन्दाखेरि चाहिँ उहाँहरूको भनाइअनुसार चाहिँ धेरै बच्चाहरूकोमा चाहिँ ब्लेडले हात काटेकोहरू देखिन पाइन्छ। किन भन्दाखेरि अब त्यो बच्चाले झन् त्यो हाम्रो सहरको बच्चाले त बरु एटलिस्ट बाउ आमाले सुनिदिन्छन् भन्छन्, त्यो गाउँको बच्चाले त बुवा आमालाई फुर्सदै हुँदैन त्यो बच्चाहरूको बुझ्दै बुझ्नुहुन्न, अनि उनीहरूले हात काटिरहेको हुन्छ, खुट्टा हात देखिन्छ भने खुट्टा काटिएर आउँछ, त्यो यति धेरै भेट्यौँ हामीले त्यो बच्चाहरूमा। किन भन्दाखेरि त तनाव एकदम गाह्रो हुन्छ, के गर्ने यो काट्दाखेरि आनन्द हुन्छ भन्ने पनि हामीले कति भेटेका छौँ। अनि मैले त काठमाडौँमा यस्तो हुँदैन होला, काठमाडौँको स्कूलहरूमा भने चाहिँ अस्ति भर्खर मेरो काठमाडौँको यो नगरपालिकाले एउटा ट्रेनिङ चलाउनु हुँदाखेरि त्यहाँको टिचरहरूलाई सुसाइड प्रिभेन्सनमा मेरो क्लास थियो, त्यो क्लासमा मैले टिचरहरूसँग कुरा गर्दाखेरिको त लगभग 80% छात्र भन्दा पनि छात्राहरूको चाहिँ हात काटेको र खुट्टा काटेको छ भनेर टिचरहरूले रिपोर्ट गर्नुभयो। हो, आज हात काटेको छ भोलि उसले जे पनि गर्न सक्छ, त्यस कारण यो अर्ली आइडेन्टिफिकेसन र यसमा चाहिँ अवेरनेस चाहिँ एकदमै चाहिन्छ स्कूल लेभलदेखि नै, एउटा यो शिक्षा नै राखेर चाहिँ लग्यो भनेदेखि चाहिँ केही हदसम्म चाहिँ अलिकति सबैजना सचेत हुन्छन् कि भन्ने मेरो धारणा छ।
1: तनाव जुन छ पछिल्लो समयमा बढ्दो क्रममा छ र यो तनाव चाहिँ ठूला बडालाई मात्र हुन्छ, बच्चाहरूलाई त के को तनाव खाइरहेछ, बसिरहेछ, पढिरहेछ भन्ने जुन मानसिकता हामीमा पनि छ र भनौँ न किशोरावस्था बाल बालिकाको उनीहरूका समस्याहरू बुझि नदिँदाखेरि उनीहरूले त्यो तनावको व्यवस्थापन गर्न नसकेर चाहिँ गलत कदमहरू चाहिँ उठाइरहेको उदाहरण यहाँले पनि दिनुभयो होइन। हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र बदलिदो नेपालमा आज हामी किशोरावस्थाको मानसिक स्वास्थ्यका बारेमा चर्चा गरिरहेका छौं मनोपरामर्शक सुदीपा ढुङ्गानासँग। उहाँ चाहिँ किशोरावस्थाको मनोपरामर्शकर्ता नै हुनुहुन्छ र धेरै ठाउँमा तपाईँले चाहिँ जिल्ला जिल्लामा गएर परामर्श दिने पनि गरिरहनु भएको छ। विशेष गरेर यो ग्याजेट मोबाइलले गरेर चाहिँ जुन खालका समस्याहरू मानसिक समस्याहरू निम्त्याइरहेको छ नि, के पाउनु भएको छ यो पछिल्लो समयमा चाहिँ
0: ग्याजेटले गर्दाखेरि चाहिँ बच्चाहरूको निन्द्रा खानपान व्यवहार दैनिकमा चाहिँ धेरै परिवर्तन भएको छ। उनीहरू मोबाइल धेरै हेरिसकेपछि उनीहरूको सुत्ने प्याटर्नहरू पनि बिग्रिन्छ, त्यो अनि सुत्ने प्याटर्न बिग्रिएपछि त्यो पढ्ने उमेरको बच्चाहरूको एजुकेसन पनि बिग्रिन्छ उनीहरूको मानसिक स्वास्थ्यमा, किनभने सुत्ने खाने अरू व्यवहार मिलेन भने त यो रोग त सिधै नै आउँछ। र अहिलेको बच्चाहरूमा यो ग्याजेटमा चाहिँ उनीहरू राति अब स्कूलबाट आउँछन् 4-5 बजे आफ्नो सर्टन होमवर्क गरेपछि उनीहरू राति हामी आमा बुवाहरू सुतिसकेपछि उनीहरू 1 बजे सुत्छन् कि 2 बजे सुत्छन् कि हामीलाई थाहै हुँदैन र त्यो के हेर्दैछन् पनि थाहा हुँदैन कि हामीलाई, उनीहरूले क्राइमको हेरिरहेछन् कि उनीहरूले अब यौनजन्य कुराहरू हेरेर, किनभने यति बेला त उसलाई हरेक कुराले गल्तो कौती हल्ता भइरहेको हुन्छ। हामीले यस्ता कुराहरू अझ विशेष गरी चाहिँ बच्चाहरूले चाहिँ सेक्स एजुकेसन हामीले स्कूलमा पनि दिन्छौँ नदिने होइन, तर घरमा पनि हामी दिँदैनौँ हिचकिचाउँछौँ स्कूलमा विद्यालयमा पनि, त्यो टपिक पढ्ने दिन पनि राम्रोसँग टिचरले पनि कहिले यो टपिक सिद्धाएर चाहिँ भागुन जस्तो गरेर पढाउनुहुन्छ र विद्यार्थीलाई पनि त्यो लाजको विषय, यो चिजलाई चाहिँ मान्छेले लाजको विषय बनाएको छ, अनि त्यसले गर्दाखेरि बच्चाहरू लुकेर यस्ता कुराहरू हेर्ने अनि जस्तो अब भिडियोहरूमा त्यो एग्रेसिभ हुने चुरोट खाने बच्चाहरूको त्यो एग्रेसन गरेको त्यो एकदम त्यो एग्रेसिभ टाइपको भिडियोहरू हेरेर चाहिँ आफूलाई त्यो अनुसार सेभ गर्ने, आफूले त्यसलाई कपी गर्न खोज्ने, त्यो अनुसार गर्न सकेन भनेदेखि हीनता बोध गरेर उसको त्यो मोरलै डाउन हुँदै जाँदाखेरि उसले केही कुरामा पनि अगाडि बढ्न नसक्ने, अनि त्यसबाट ओभरकम हुन चुरोटको सहायता लिने। अहिले त झन् गभर्मेन्ट स्कूलमै मैले अस्ति भर्खर मेरो रिसर्चको क्रममा म सरकारी यो 13-14-15 वडाको सबै सरकारी स्कूलमा भिजिट गर्दाखेरि त्यहाँको टिचरहरूले के भन्नुभयो भने आजकल त बच्चाहरू ब्यागमै भेप ल्याएर राखेर आउँछ भन्नुभयो। सम्झाएर के गर्ने म्याडम, आज सम्झाए भोलि उसले अर्को कदम लिइदियो भनेदेखि फेरि दोष हाम्रो स्कूलमा आउँछ, अनि टिचरहरूलाई पनि त्यस्ता बाध्यता रहेछन्। त्यसकारण टिचरहरूले सम्झाउनुहुन्छ, बुवा आमालाई राखेर सम्झाउनुहुन्छ, तर चुरोट खानेदेखि लिएर यो 6 क्लास 7 क्लासदेखिको बच्चामा चाहिँ यो सबै यो यस्तो खानी भनेको मान्छेहरूले चाहिँ यो पियर प्रेसर, जस्तो चुरोट खाने भने चाहिँ उसको साथीहरूले खाने भनेर उसले खाएन भने उसलाई त त्यो ग्रुपबाट आउटै गर्ने हुनाले त्यो डरले खान्छ, उसलाई नमनलाई पनि खाने साथीले भनेर खाएको भन्ने चाहिँ मैले रिसर्चै यो पियर प्रेसरले गर्दा यो एज समूहकोले चाहिँ के गर्छ भन्दाखेरि अहिले मेरो रिजल्टमा के आएको छ भने पियर प्रेसरले गर्दा चाहिँ यस्ता कुराहरू चाहिँ यो बच्चाहरूमा चाहिँ बढ़िरहेको छ, यो रक्सी खाने यस्तो नचाहिने काम गर्ने बढेको छ, अनि मोबाइलमा गेम खेल्ने, अनलाइन गेम पैसा चोरेर हुन्छ कि के गरेर हुन्छ त्यो अनलाइन गेम खेल्ने, त्यसले गर्दाखेरि यिनीहरूलाई चाहिँ अब एक किसिमको तनाव त भइरहेछ नि त। आमा बुवासँग लुकाउनु पर्ने, स्कूलसँग लुकाउनु पर्ने, साथीले के भन्ला भने सोच्नु पर्ने, पढ़ाईमा चाहिँ उसको ग्रेडिङ तल लो ग्रेड हुँदै गइरहेको, त्यस्ता त्यस्ता समस्याले चाहिँ बच्चाहरूलाई चाहिँ मानसिक रूपमा अस्वस्थ बनाउँछ। र यो अस्ति भर्खरै दुई चार दिन अगाडिको यो डीएभी स्कूलमा पनि भर्खरै बाह्र कक्षामा पढेर बच्चाले आत्महत्या गर्नुभयो, उहाँको सुसाइड नोटमा पनि साथीहरूको प्रेसरको कारण भन्नुभएको छ उहाँले। अब त्यो त्यस्तो हुन्छ, यो उमेरको बच्चामा चाहिँ विद्यालय र अभिभावकले चाहिँ एकदमै चनाखो हुनुपर्छ।
1: अब सुसाइडहरू गर्ने कदमहरू भनेको त्योभन्दा अगाडि धेरै कदममा रोक्न सक्ने स्थितिहरू पार भइसकेको हुन्छ होइन, त्यो विशेष गरेर त्यो बढ़ावा गर्नमा चाहिँ यो साइबर बुलिङ, अनलाइन दुर्व्यवहार, ठगी यिनीहरूले चाहिँ कतिको असर पारिरहेको हुँदो रहेछ मानसिक स्वास्थ्यमा।
0: किशोर किशोरीको मानसिक स्वास्थ्यमा चाहिँ साइबर बुलिङले त एकदमै ठूलो इम्प्याक्ट पारेको छ मेरो अनुभव अनुसार चाहिँ। अब यो साइबर ठगी गर्दाखेरि पनि उनीहरूको पैसा ठगी हुने अहिले चाहिँ अहिले सुन्नमा आउँछ, यो के ज्याकपटहरू पनि छ अरे हाम्रो नेपालमा। मलाई चाहिँ त्यसको बारेमा मलाई अध्ययन पनि गरेको छैन, मलाई थाहा छैन होइन, मैले भएको मान्छेले मलाई भनेको, मैले सुनेको होइन। अनि यति पैसा अनि त्यसमा चाहिँ कस्तो हुँदो रहेछ भने त्यो फेक 5-10 जना 20 जना मान्छे राखेर चाहिँ ओहो मैले त पैसा पाएँ, यति पैसा पाएँ, उति पैसा पाएँ भनेर फेक टेस्टिमोनियलहरू पनि राखेका हुँदो रहेछन्। अनि त्यसले गर्दा फसेर चाहिँ आफ्नो भएको नभएको मान्छे पैसा चाहिँ यो किशोर अवस्थाको बच्चाहरूले चाहिँ लगाउँदो रहेछन् त्यस्तोमा। अनि त्यो उसको पैसा पनि गयो, उसले कतैबाट लिएर या ऋण लिएर कसैसँग मागेर गरेको हुन्छ, त्यो पैसा पनि डुब्ने। त्यसले गर्दा अब न उसले घर परिवारमा भन्न सक्छ, अनि उसले त्यो कतै पनि वे आउट नगरेपछि यो अनि उसले बाध्य भएर चाहिँ यस्ता कदमहरू चलाउँछन्।
1: लामो समयसम्म अनलाइनमा बसिरहँदा चाहिँ यो किशोरहरूको किशोरावस्थामा चाहिँ यो आत्मविश्वास, उनीहरूको व्यवहारमा चाहिँ कस्तो प्रभाव चाहिँ पार्दो रहेछ उनीहरूलाई?
0: मानिसको सुत्ने खाने प्याटर्न बिग्रिन्छ, दैनिक व्यवहार बिग्रिन्छ भने मानसिक रोग त 100% आउँछ। त्यसमा पनि यो किशोर अवस्थाकोमा त एक त पढ़ाईको बोझ हुन्छ उनीहरूको यो जिउ बढ्दै जाँदाखेरि उनीहरूको हार्मोनल चेन्जेसहरू भइरहन्छ, यसै पनि उनीहरूलाई त्यो ठ्यारोपन भइरहेको बेलामा चाहिँ यस्ता कुराहरूले गर्दाखेरि चाहिँ त्यो बच्चाहरूलाई चाहिँ अब लामो समयसम्म त्यो मोबाइल चलाउँदा जुन सुत्ने उनीहरूको रिदम, हाम्रो जिउको रिदम हुन्छ नि, त्यो रिदम अनुसार त्यो ब्लू लाइट ले गर्दाखेरि चाहिँ त्यो हाम्रो मेलाटोनिन भन्ने एउटा जुन हर्मोन हाम्रो सुत्नको लागि हुन्छ त्यो निस्किँदैन र ऊ सुत्न सक्दैन, नसुतेपछि त्यो ब्रेनले त फंक्सन गर्नै सक्दैन र बिस्तारै उसको त्यो सोच्न सक्ने क्षमता, उसको त्यो सम्झिन सक्ने क्षमतादेखि लिएर उसको पढाइदेखि लिएर सारा सबै कुरामा, इभन उसको सोसल लाइफमा पनि उसको घर परिवारसँग साथीभाइसँग पनि त्यो टाढिँदै गएर ऊ एक्लोपन फिल हुँदै अनि यस्ता समस्यामा परेको देखिएको छ। ग्रामीण भएको बच्चाहरूमा चाहिँ त्यो तनाव चाहिँ जिउमा आउँछ कि धेरै तनाव भइसकेपछि जिउमा आउँछ। तपाईँले सुन्नुभयो होला कन्भर्सन डिसअर्डर, जुन एकजना बच्चा ढल्यो भने सबैजना ढल्छ भन्ने, भने त्यो कुनै रोग त होइन नि त। त्यो बच्चाहरूमा त्यो यो सबै व्यवहारले गर्दा उनीहरूमा त्यो अथवा कुनै एउटा आघात पर्या हुन सक्छ, त्यो जब निकाल्न सक्दैनन् बच्चाले अनि शरीरले त्यो रिलिज गर्ने उपाय चाहिँ उनीहरूमा आउने, यो जुन कन्भर्सन डिसअर्डर, जुन पहिले हिस्टेरिया भनेर यो वर्डिङ दिइन्थ्यो त्यो चाहिँ गलत हो, अहिले चाहिँ कन्भर्सन डिसअर्डर भन्छ यसलाई होइन। त्यो जब त्यो तनाव बच्चाहरूले निकाल्ने ठाउँ पाउँदैन अनि शारीरिक रूपमा चाहिँ निस्किन्छ, यो सुत्ने भनेको पनि उसको निन्द्रा पुग्दैन, उसलाई तनाव हुन्छ त उसको ब्रेनले त काम गर्न सक्दैन, त्यसपछि चाहिँ उसले दिउँसो सुत्ने, यो चाहिँ स्वाभाविकै हो।
1: अब विविध खालका लक्षणहरू अवस्थाहरू चाहिँ देखिन सक्छ, अभिभावक र शिक्षकहरूले कस्ता संकेतहरू देखेपछि चाहिँ अलिकति सचेत हुनुपर्छ त?
0: अब अहिले हामीले किशोर किशोरीकै कुरा गरिरहेका छौँ होइन, यदि आफ्नो नानी बाबु पहिले गरिरहेको व्यवहार भन्दा पनि एक्लो बस्ने, धुमधुम्ती बस्ने, अथवा बिना कारणै हाँस्ने, रिसाउने, त्यस्तो कुराहरू स्कूलमा पनि शिक्षकले हेर्नु पर्यो, त्यो बच्चा अरू नर्मलै भइरहेको बच्चा क्लासमा बढी सुत्छ, होमवर्क गरेर लिएर आउँदैन, चिडचिड गर्छ भने के भएको छ त यसलाई भनेर चाहिँ अभिभावकको रोल घरमा के हुन्छ भने उसलाई वाच गरेर उसले मानसिक रोग यसै एकै दिनमा हुने कुरा होइन, त्यो उसलाई केही कुरा मानसिक रूपमा अस्वस्थ हुन होला, उसलाई सानो कुराले न आफ्नो घरमा चाहिँ श्रीमान श्रीमतीको बीचमा झगडा भइरहेछ कि, घरको अवस्था हाम्रो राम्रो छैन कि, हाम्रै व्यवहारले उसलाई गाह्रो भइरहेछ कि, अथवा हामीले चाहिँ एउटा घरमा दुईटा बच्चा छ, एउटा बच्चा चाहिँ एकदमै पढ़ाईमा राम्रो छ या सबै कुरामा राम्रो छ, एउटा बच्चा चाहिँ तल छ भनेदेखि त्यो हामीले अभिभावकले र स्कूलले पनि कम्पेरिजन गरिदिन्छ नि त। अनि यो किशोर किशोरीकोलाई चाहिँ कम्पेरिजन सबैभन्दा ठूलो रोग चाहिँ कम्पेरिजन गरेपछि यो बच्चाहरू स्वाट्टै मनोबलले गिर्छ यो बच्चाहरूको, अनि त्यो मनोबल गिरेपछि त्यो माथि आउन त धेरै उनीहरूको त्यो अहिले यसै पनि आइडेन्टिटी भर्सेस रोलमा उनीहरू जुधिरहेको बेलामा चाहिँ झन् हाम्रो तेरो अब भनौँ दाइले यति राम्रो गरेर छ त त केही अगाडि बढ्न सक्दैनस् त कामै नलाग्नेस् भोलि गएर के गरेर खान्छस् भनेपछि उसको मनमा चाहिँ हो म त कामै नलाग्ने भनेर एभरेज भए पनि हाम्रो कम्पेरिजनले गर्दा ऊ झन् त्यो भन्दा पनि तल तल तल तल हुने गएर उनी उसलाई चाहिँ यो डिप्रेसन एन्जाइटी जस्ता चाहिँ बिहेभियर इस्युजहरू चाहिँ बढ्दै जान्छ
1: भनेपछि उसले आफूले गर्न सक्ने उसमा जुन क्षमता भएका कुराहरू पनि पारिवारिक वातावरण विद्यालयको वातावरण र साथीभाइको जुन खालको व्यवहार छ नि त्यसले चाहिँ उसलाई झन् कमजोर
0: बनाउँछ। हजुर हजुर।
1: कस्ता खालका मानसिक समस्याहरू चाहिँ निम्त्याइरहेको छ भनेर अलिकति अवस्थालाई चाहिँ चित्रण गरिदिनुहुन्छ यतिखेर?
0: अहिलेको अवस्थामा चाहिँ मैले देखेको चाहिँ बच्चाहरू प्राय एन्सियस पनि हुन्छन्, डिप्रेस्ड पनि हुन्छन्, अनि त्यसपछि उनीहरूलाई फ्रस्ट्रेसन पनि हुन्छ, अनि त्यो फ्रस्ट्रेसन भएपछि उनीहरूले त्यो अनि पाउने जाने बाटो पाएन भनेदेखि धेरै गाह्रो भएपछि सुसाइड हुन्छ। एन्जाइटीमा चाहिँ त्यो बच्चा एक ठाउँमा बस्नै नसक्ने, एक ठाउँमा बस्नै नसक्ने, एकदम यताबाट उता उताबाट केही काम पनि उसले राम्रोसँग एउटा गर्दाखेरि अर्कोतिर हम्फाल्ने त्यस्ता त्यस्ताहरू पनि हुन्छन्। उसलाई चिन्ता अब जस्तो बच्चाहरूलाई चाहिँ ऊ एङ्सियस छ भनेदेखि उसलाई सोसल एन्जाइटी छ, उसलाई चाहिँ मासमा भेटेर चाहिँ कसैसँग कुरा गर्न गाह्रो छ र हामीले चाहिँ उसलाई त्यही मासमा उभ्याइदिउँ भने उसलाई प्यानिक एट्याक आएर ढल्न पनि सक्छ। अनि डिप्रेसनमा चाहिँ उसको आत्मविश्वास चाहिँ उसको कम हुँदै गएपछि चाहिँ उसले केही पनि गर्न सक्दैन, उसले खान पनि सक्दैन, सुत्न पनि सक्दैन, एक्लो हुँदाहुँदै भोलि पर्सि यति विकट हुन्छ कि उसले नचाहिँदो नचाहिँदो हुन्छ नि, हेलुसिनेसन भन्छ नि उसले, मलाई अहिले मारे मारे मारे, अब मलाई यसो गर्छ, अब म यसो भएँ भने त्यस्ता त्यस्ता एकदम विकट रूपमा पनि जान्छ। र त्यसबाहेकको त अर्को भने त यिनीहरूले यो सब्सटेन्स युज भनौँ न लागु पदार्थमा पनि यस्तो लाग्न त्यो त 100% लाग्छ नि। यो यस्तो भएपछि गाह्रो भएपछि बच्चाहरू अहिलेको बच्चाहरूमा देखेको त्यही एङ्गर इस्यु देखिन्छ, एन्जाइटी डिप्रेसन र यो बिहेभियर इस्युजमा एकदमै ढोका पड्काउने त्यो गर्ने, घरको मान्छेहरूसँग राम्रोसँग बोल्दै नबोल्ने, टिचर्सहरूलाई गर्ने व्यवहार उस्तै परेदेखि हात उठाएर पिट्न कुट्न सबै यस्ता यस्ता बिहेभियरहरू देखाउँछ। तर हामी चाहिँ त्यो बच्चालाई नै गलत ठान्छौँ, हामी अभिभावकले पनि टिचरले पनि ठान्छौँ, तर उसले यस्तो व्यवहार देखाएको छ भने पक्का पनि यसको जरा कहाँ छ त भनेर हामी पछाडि फर्केर उसलाई त्यो ठाउँमा पुगाएर उसलाई हामीले बिस्तारै उचित हेरचाह र उचित वातावरण स्कूलले घरले र साथीहरूले दिने हो भने समाजले दिने हो भने यस्तो कुरा त यो बच्चाहरूलाई त हामीले छिट्टै सम्झाउन सकिन्छ।
1: जस्तो पढाइमै अलिकति चर्चा गर्न मन लागेको, बाल बालिकामा चाहिँ यतिखेर पढाइको प्रेसर चाहिँ एकदमै छ, पढाइलाई बुझ्ने सिक्ने र लिन सक्ने क्षमता पनि फरक फरक छ होइन, उमेर अनुसार उसले सिक्नुपर्ने हो, त्योभन्दा क्षमता एकदम कम भएका बच्चाहरू पनि हुन्छन् होइन, त्यस्ता बच्चाहरूमा हुने मानसिक समस्या र उनीहरूलाई अभिभावक र विद्यालयले गर्नुपर्ने भूमिका चाहिँ के पाउनुहुन्छ यहाँले?
0: हजुर, एकदम राम्रो क्वेशन गर्नुभयो तपाईँले। अहिले बच्चाहरूमा चाहिँ अब देखिन्छ नि एडिएसडी, हुन त यो किशोर अवस्थामै देखिने हो, 10-11 वर्षमा देखिन्छ एडिएसडी, अटिजम त बच्चादेखि नै देखिएको हुन्छ। अनि त्यसपछि यस्तो बच्चाहरूलाई चाहिँ अर्ली हामीले आइडेन्टिफाई मेरो बच्चामा के छ भनेर नथापाएर उसलाई चाहिँ उसको न अब भनौँ न हरेक बच्चाको क्षमता फरक हुन्छ नि त, कोही एकदमै इन्टेलिजेन्ट हुन्छ, कोही त्यही कुरालाई चाहिँ कोही एकचोटिमा बुझ्छ भने त्यो कुरालाई कोहीले तीनचोटिमा बुझ्छ, त्यो बच्चाको क्षमतालाई चाहिँ हामीले हेरेर मेरो बच्चाको क्षमता यो छ भनेर उसलाई त्यसमा चाहिँ तैँले यो अगाडि बढ्नै पर्छ, तैँले यति पढ्नै पर्छ, तैँले यो गर्नै पर्छ भनेर प्रेसर दिनु सट्टा चाहिँ मेरो बच्चा यो बच्चामा चाहिँ यो कमी भए पनि के छ त स्ट्रेन्थ यो बच्चामा ताकि हामीले उसलाई मोटिभेट गर्न सकौँ भनेर चाहिँ हामीले उसको चाहिँ स्ट्रेन्थमा हेरेर चाहिँ सी ग्रेड आएर तिम्रो यसमा त हेर त तिमी आर्टमा राम्रो छौ कि म्युजिकमा राम्रो छौ कि डान्समा राम्रो छौ कि तिम्रो यो त एउटा राम्रो यो त एकदमै राम्रो छ नि हामी पढाइको साथसाथै यसलाई पनि अगाडि बढाउने तिमीलाई प्रेसर छैन भनेर स्कूलले पनि उसको के क्षमता छ त्यसलाई अभिवृद्धि गर्नु पर्यो, घरमा पनि त्यही अनुसारको इन्भाइरोमेन्ट दियो भने छन्। मैले त कति बच्चाहरूलाई देखेको छ किनभने यो फेरि यो किशोर किशोरी अवस्थाको बच्चाहरूलाई केही पनि चाहिँदैन, उनीहरूलाई मोटिभेसन र उनीहरूलाई चाहिँ बुझिदिनु पर्यो कि उनीहरूको उनीहरूले भन्न खोजेको कुरालाई चाहिँ हामीले जज गरिदिनु भएन, उनीहरूकै भन्छ नि हामीले उनीहरूलाई सिम्पेथी गर्ने होइन कि एम्पेथी गरेर चाहिँ म तिम्रो ठाउँमा थिएँ यो हुँदाखेरि मलाई पनि यस्तै भएको थियो यस्तो हुँदा यस्तो हुन्छ भनेर टिचर र अभिभावकले भन्यो भने यस्तो यो जुन अलिकति भन्नुभयो नि तपाईँले पढाइ या उस बौद्धिकता यो किसिमको बच्चाहरूलाई पनि मेरो पढाइमा कमजोर भए पनि मेरो यो त तिम्रो यो भन्दा त मेरो पनि त यसमा यो राम्रो रहेछ नि त फर्स्ट आउने केटाको भन्दा त ऊ त आर्टमा त म भन्दा कमै रहेछ नि त हो त्यसरी चाहिँ हामीले चाहिँ बच्चालाई डेभलप गरिदिउँ भनेदेखि चाहिँ एकदमै यो कुरा किशोर किशोरी त हाम्रो भोलिका पिलरहरू हुन् नि त अहिले नै हामीले यसमा काम गर्नुपर्छ।
1: हजुर यहाँले भने जस्तै कतिपय बाल बालिकाहरूले चाहिँ यही तपाईँले भनेकै कुरालाई चाहिँ आफू अभिभावकले अथवा शिक्षक शिक्षिकाले म पनि त यसरी कमजोर थिएँ यस्तोमा कमजोर थिएँ आफू उदाहरण दिएर पछि मेरो यस्तो राम्रो भयो भनेर अथवा उसको यस्तो थियो उसलाई पनि यसो गरेपछि भयो भनेर उदाहरण दिएर चाहिँ पढाइमै राम्रो भएको उदाहरणहरू पनि धेरै छ होइन यहाँले पनि यी कुराहरू चाहिँ भन्नुभयो।
0: उसको चाहिँ स्ट्रेन्थ हरेक कसैको यदि यो कोही मान्छे यो संसारमा छ भने उसको विकनेससँग उसको स्ट्रेन्थ पनि आउँछ। तर हामीले चाहिँ एकदम केलाउँदाखेरि चाहिँ पाँचवटा स्ट्रेन्थ छ र दुईटा चाहिँ उसको विकनेस छ भने चाहिँ हामी फोकस चाहिँ बढी विकनेसमा गर्छौँ कि त्यो स्ट्रेन्थमा चाहिँ गर्दिँदैनौँ। र यो किशोर किशोरीलाई चाहिँ दुईटा उसको विकनेसलाई पछाडि राखेर चाहिँ स्ट्रेन्थमा हामीले चाहिँ अगाडि गऱ्यौँ भने चाहिँ फरक किसिमले चाहिँ एकदमै त्यो बच्चा चाहिँ उभार भएर आउन सक्छ कि अब भनौँ न अहिले मेसीले हेर्नु त अस्ति ह्याट्रिक गर्यो ऊ बच्चादेखि अटिस्टिक मान्छे हो नि त उसको फरक क्षमता के छ त उसको पढाइमा नहोला केहीमा नहोला तर उसको गेममा त हेर्नु त फरक क्षमता भयो नि त हरेक मान्छेको फरक क्षमता हुन्छ। यो कुरा चाहिँ अभिभावकले पनि बच्चैदेखि आफ्नो बच्चाको फरक क्षमता बुझ्नु पर्यो विद्यालयले पनि मेरो यो स्टुडेन्टको चाहिँ एकदम स्पेसल केयर चाहिने अवस्था नभइकन अब सुस्त मनस्थिति नै छ भने त त्यो स्पेसल केयरमा गयो होइन तर उसले कोसिस गरेछ सी डी ग्रेड ल्याउँछ भनेदेखि उसको फरक स्ट्रेन्थ के छ यसलाई कसरी मोटिभेट गरेर उसलाई चाहिँ हामीले गाइडेन्स माया ममता गरेर गर्यो भने यस्तो बच्चाहरूले चाहिँ सीबाट बीमा त पक्कै पनि आउँछ।
1: हजुर अब विभिन्न खालका किशोरावस्थामा बाल बालिकामा चाहिँ विभिन्न समस्याहरूको बारेमा त हामीले चर्चा गर्यौं के समस्याहरू आउन सक्छ भनेर। मानसिक समस्या नै निम्त्याउने अर्को भनेको आघातजन्य अवस्था पनि हो होइन आघातजन्य अवस्थाले चाहिँ उसलाई लामो समयसम्म ती घटनाबाट बाहिर आउन चाहिँ गाह्रो भइरहेको हुन्छ। अलिकति आघातजन्य अवस्था कस्तो खालको अवस्था हो र उसलाई त्योबाट बाहिर ल्याउन चाहिँ के गर्न सकिन्छ?
0: अब यो ट्रमा आघात होइन यो यसमा चाहिँ कस्तो हुन्छ भने अब के चाहिँ उसलाई आघात परेको छ त्यसमा डिपेन्ड हुन्छ। अब एकदम सेक्सुअल अब्युज भएको छ भने त्यसको प्रकृति फरक हुन्छ, एक्सिडेन्ट भएको छ प्रकृति फरक हुन्छ, भुइँचालो हाम्रो देशमा अस्ति भुइँचालो आयो कतिजनाले ज्यान गुमाउनुभयो उसले त्यो एक्सपिरियन्स गरेको छ भने त्यो फरक हुन्छ होइन। त्यो फरक भए पनि तर सिम्टम चाहिँ एउटै हुन्छ कि त्यही कुराले उसले बिर्सिन नसकेर उसको हात काप्ने चिटचिट गर्ने ऊ अगाडि बढ्न नसक्ने अनि त्यसपछि उसले ब्याक फ्ल्यासब्याकहरू बढी गएर चाहिँ केही कुरामा पनि त्यो बच्चाहरू अगाडि बढ्न सक्दैन। अब भनौँ न यदि कसैलाई चाहिँ सेक्सुअल घरबाट सेक्सुअल एब्युज भएको हाम्रो छोरी बच्चा छ भने पछि गएर भविष्यमा आफ्नो रिलेसनसिपमा कहिले पनि ट्रस्ट गर्दैन, त्यसले गर्दाखेरि उसको फ्यामिली लाइफ कहिले पनि राम्रो हुँदैन, त्यस्तो हुन्छ। अनि यदि कसैलाई चाहिँ कम्पेरिजन गरिएका छ त्यो कुराले उसलाई आघात भएको छ त्यो गरिएको छ भने त्यो बच्चाले कहिले पनि एउटा ठाउँमा दिगो भएर काम गर्न सक्दैन। एक्सिडेन्ट भएको छ त्यो आघातले उसले कोही लुज गरेको छ भने ऊ केमा प्लेनमा एक्सिडेन्ट परेको छ कि गाडीमा एक्सिडेन्ट परेको छ भने ऊ त्यो चिजबाट सधैँ टाढिन्छ र एक किसिमको फोबिया हुन्छ उसलाई त्यो चिजको, त्यो चिजमा चाहिँ गएर ऊ स्टक भइदिन्छ कि। अनि हामीले चाहिँ यस्तो स्टक भएको बच्चाहरूलाई चाहिँ केमा छ यो ट्रमामा भएको बच्चाहरूलाई हामीले काउन्सिलिङ गर्दा चाहिँ उनीहरूलाई चाहिँ त्यो कुरामा चाहिँ एक्सपोज गराइदिन्छौँ कि एक्सपोजर थेरापी उसलाई त्यो बारम्बार त्यो कुराहरूमा चाहिँ उसलाई उसले जुन कुराबाट भाग्छ त्यो कुरामा चाहिँ अगाडि एक्सपोज गराइदिएर उसलाई बिस्तारै तिम्रो यो गरेर उसलाई त्यस्तै वातावरण हामीले गराइदिएर चाहिँ यसबाट बाहिर निकाल्न सकिन्छ। तर जसले चाहिँ आघात कुन किसिमले उसले त्यो आघात फिल गरेको छ प्रकृति फरक हुन्छ, यसोहरूलाई चाहिँ फ्ल्यासब्याक आउने राति सुत्न नसक्ने केही कुरामा कन्सन्ट्रेट गर्न नसक्ने जतिखेर पनि त्यही भयो जस्तो भूकम्पले गर्दा हाम्रो किशोर किशोरीलाई जुन बेला पनि हल्लिएको फिल भयो नि त 6 महिनासम्म त्यसले गर्दा स्कुल जान पनि डराउने खान पनि डराउने त्यस्तो भयो। तर हामीले यो आघातको प्रकृति हेरेर चाहिँ विभिन्न आघातहरू हुन्छन् त्यो आघातबाट चाहिँ त्यही हिसाबले चाहिँ अगाडि बढ्नुपर्छ त्यो बच्चालाई कसरी सम्हाल्ने भनेर।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी गरिरहेका छौं। ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुंगानासँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाण्डुमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
2: प्राविधिक शिक्षा आजको आवश्यकता।
3: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
2: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
3: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
2: फोन 01-5121-0000, 97418-2096,
3: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुंगानासँग कुराकानी गरिरहेका छौं।
2: फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: हजुर, धन्यवाद सम्झनाजी।
2: सामाजिक सञ्जाललाई चाहिँ जहिले पनि हामीले नकारात्मक रूपमा चाहिँ लिइरहन्छौं, सामाजिक सञ्जालको सकारात्मक रूपमा चाहिँ किशोरावस्थामा कसरी प्रयोग गर्न सकिन्छ?
3: अहिले त भनौँ न जल्लो बल्लो विषय नै सामाजिक सञ्जाल भइरहेको छ। त्यो सकारात्मक पनि छ, यसबाट बच्चाहरूले पढ्न सिकिरहेका छन्। कतिपय अवस्थामा घर परिवार बुवामा पढ्न नसक्ने अवस्थामा उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्सको हेल्पबाट उनीहरूले कति कुराहरू सल्भ पनि गरिरहेका छन् होइन। यो के हो भने प्रयोग कसरी गर्ने, सामाजिक सञ्जालले आफूलाई रूल गर्ने होइन कि आफूले चाहिँ सामाजिक सञ्जाल र मोबाइललाई रूल गर्न चाहिँ बच्चाहरूले सिक्नु पर्यो। त्यो बच्चाहरूले चाहिँ हामी अभिभावकले नै सिकाउनुपर्छ। हामी अभिभावक पो तपाईँले याद गर्नुभयो होला, तपाईँ हामी आफैलाई निहालेर हेरौँ न। हामी आफ्नो कामको प्रेसरबाट गएपछि हामीले यहाँ अफिसमा हामीले सामाजिक सञ्जाल धेरै चलाइरहेका हुँदैनौँ, अनि घरमा गएपछि के भयो एकचोटि अपडेट हुनको लागि हामी चलाउन थाल्छौँ। तर अहिले तर त्यो चलाउन थालेपछि हामीले घन्टौँ त्यसमा स्क्रल गरेर बसेर 3 घण्टासम्म बिताएको हामीलाई थाहा हुँदैन, अनि त्यसपछि हामीमा पनि त्यो अनि त्यसपछि हामी केही पनि कामहरू भ्याउँदैनौँ, अनि नभ्याएपछि हामीमा पनि त्यो चिडचिडापन, त्यो काम भ्याउन नसकेको एउटा हितबोध, गिल्ट, त्यसले गर्दा हाम्रो पनि व्यवहारमा कति फरक परेर हुन्छ नि त होइन। बच्चाहरूमा पनि त्यही हो, उनीहरूले पनि त्यो आइसकेपछि लामो समयसम्म चलाइदिन्छन्। उनीहरूले अब हामीलाई भन्यो भने होमवर्क गरिरहेको पढिरहेको भनेपछि हामी अभिभावकले यो पढिरहेछ त, असाइनमेन्ट गरिरहेछ त, यो गरिरहेछ भने तर साँच्चीकै असाइनमेन्टै गरिरहेछ त, हामी गएर हेरिदिन्छौँ त कहिलेकाहीँ। त्यो बच्चाले असाइनमेन्टको नाममा हामी आउँदा असाइनमेन्ट थिच्ने अनि गेम खेलिरहेछ कि अरू नै केही भिडियो हेरिरहेका छ कि भनेर हामीले अभिभावक पनि चनाएको हुन आवश्यकता छ। अहिलेको बदलिदो परिस्थितिमा अभिभावकहरू पनि व्यस्त हुनुहुन्छ, त्यो व्यस्ततालाई पनि गरेर एउटा डिसिप्लिनमा यदि कसैलाई डिसिप्लिनमा ल्याउनु छ भने पहिले चाहिँ हामी अभिभावकले नै रोल मोडल भएर एउटा डिसिप्लिनमा बस्न सिक्नुपर्छ। त्यो बच्चाहरूको अगाडि चाहिँ हामी जुन बेला पनि तपाईँ आफै मोबाइल चलाएर बस्नुहुन्छ अनि के हामीलाई भन्नुहुन्छ भनेर बच्चाहरूकोबाट सुनेको छ धेरै नै। त्यसकारणले गर्दाखेरि हामीले चाहिँ यो व्यवस्थापनको तरिकामा भन्दैछु, हामीले चाहिँ हामी पनि कामको प्रेसरबाट जाँदाखेरि बच्चाहरू स्कूलबाट आएका हुन्छन्, आधी घण्टा चाहिँ हामीले हाम्रो बच्चालाई फोनलाई चाहिँ सेफ जोनमा राखेर आधी घण्टा 45 मिनट एउटा डिसिप्लिन बनाउनु पर्यो, उसलाई राख्नु पर्यो, उसँग सोध्नु पर्यो तिमीलाई आजको दिन कस्तो रह्यो, आज तिमीलाई कस्तो भएको छ, म छु है, तिमीलाई केही अप्ठ्यारो पर्यो भने हामी आमा बुवा दिदी भाइ को छ हामी सपोर्टमा छौँ, ल भन तिम्रो आज के भयो, मेरो त यस्तो यस्तो भयो, हामीबाट सुरुवात गर्ने। हामीलाई पनि अफिसमा तनावहरू हुन्छ, मलाई यस्तो भयो, मैले यसरी गरेँ, अनि आफूलाई केही बच्चामा डाउट लागिरहेछ भनेदेखि कहिलेकाहीँ हामीले रोल प्ले गर्दा पनि केही बिग्रिँदैन कि, हामीले रोल प्ले गरिदिएर मेरो साथीको छोरीलाई त छोरालाई त यस्तो यस्तो भएको रहेछ हेर न, अनि उसको बुवाहरूले त यसो गर्दाखेरि त यो त समस्या अब साइबरकै केस छ भने पनि यस्तो भएछ नि उसलाई त, हेर त तिमीलाई त त्यस्तो भएको छैन नि है, भयो भने बेलामै भन है हामी छौँ नि भनेर त्यो बच्चालाई अनि हामीले टाइम दिने मेन कुरा यति बेला चाहिँ उसलाई टाइम दिने अनि उसलाई बाहिर लिएर घुमाउन लिएर जाने हामीसँग उसले टाइम स्पेन्ड गरोस् बढी, एक्लोपन उसलाई फिल, मेन कुरा चाहिँ अहिलेको बच्चाहरूमा एक्लोपनले गर्दा बढी ग्याजेटमा छन् नि त। तपाईँ हाम्रो बेलामा चाहिँ कस्तो थियो भने हामी जोइन्ट फ्यामिलीमा बस्थ्यौँ, हामी घरबाट दाजुभाइ दिदीबहिनी एउटै फ्यामिलीमा हुन्थ्यौँ, खेल्थ्यौँ, अहिलेको बच्चाहरूमा त्यो छैन, टोटली उनीहरू ग्याजेटमा डिपेन्ड छन्।
2: परिवार त छ तर एउटै कोठामा एउटै परिवार भए पनि
3: दूरी छ
2: होइन, त्यो दूरीलाई चाहिँ मेटाउन परिवारले नै पहिला
3: पहल गर्नु पर्यो। अनि बच्चाहरूलाई चाहिँ यो हप्तामा एक दिन भए पनि यो ब्रिदिङ एक्सर्साइजहरू जुन उनीहरूलाई कामदाम मेडिटेसन आफै परिवार बसेर यस्तो गर्ने भने त्यो बच्चाहरूलाई पहिलेदेखि नै, किनभने हाम्रो ब्रिदिङले चाहिँ ब्रिदिङ र मेडिटेसन बच्चाहरूले गर्न सक्दैन, त्यही पनि हामीले त्यसलाई अभ्यास गरेर आफू नै बसेर 5 मिनटबाट 1 मिनटबाट ल है आज हामी लामो लामो सास फेर्ने भनेर बसेर त्यो गर्ने, अनि उनीहरूको सानो सानो हेबिटमा चाहिँ प्रशंसा गरिदिने, हामीले उसले गल्ती गरेका हुन्छन् गल्तीलाई औलाउनु भन्दा पहिले तिमीले त यो पनि राम्रो गरेछौ नि है, तिमी त यसमा कति राम्रो आहा तिमीले कति राम्रो गर्यो भनेर उसलाई सानो कुरामा पनि प्रेज गरिदिने, तिमीले यो गर्न सक्दैनौ नभन्ने के, कहिलेकाहीँ आफूलाई आउँछ त्यो गर्नलाई, उसँग हेल्प लिएर हामी सानो हुँदैनौँ नि त, उसँग हेल्प लिएर ओहो म त मलाई आमा बुवाले हेल्प माग्यो त ओहो भनेर अनि त्यो बच्चाहरू क्युरियस हुन थाल्छ कि अनि अनि अनि उसको त्यो अब गलत अब रिसाउने ओर्ने बानी छ भने कहाँबाट यो रिस भनेको आफूमा मान्छेको रोग होइन नि त रिस उसलाई कहाँबाट आइरहेछ त के कारणले उसलाई गाह्रो भएको छ बुवा आमाले बुझिदिएर स्कुलले बुझिदिएर यस्ता कुराहरू गर्यो भनेदेखि व्यवस्थापन आफै हुन्छ अनि उनीहरूलाई हुन्छ नि हबिजमा उसलाई के चाहिँ इन्ट्रेस्ट लाग्छ उसलाई गिटार बजाउने इन्ट्रेस्ट लाग्छ तर हामीले कति गिटार बजाएको तिमी नगर नभन्ने तिमी होमवर्क गर तिम्रो यो होमवर्क सिद्धाऊ तिम्रो आफ्नो काम सिद्धाऊ अनि मलाई पनि सिकाइदेऊ न दुई चारवटा तार तान्नलाई भनेर हामी नै अगाडि बस्नु पर्यो कि हामीले नै टाइम दिएको छैनौँ कि लुडो खेलाएछौँ हामीले अहिले बच्चासँग खेल्दैनौँ नि हाम्रो आमा बाबाले त हामीसँग लुडो खेल्दा हुन्छ अनि अहिलेको बच्चाहरूमा चाहिँ कस्तो छ भने हाम्रो एउटै बच्चा हुन्छ दुइटै बच्चा हुन्छ अनि उसले बोल्नुभन्दा अगाडि नै हामीले टन्न उसलाई पुर्याइदिएको हुन्छौँ कि तपाईँ हाम्रो पालोमा त एउटा लुगा लगाउनलाई हामीले दसैँ कुर्नु पर्थ्यो हामीले कम्प्रोमाइज गर्न सिकेका हुन्थ्यौँ नि त अहिलेको बच्चालाई त बोल्नुभन्दा अगाडि ग्याजेटदेखि लिएर सबै कुरा अप टु डेट हुन्छ टाइम हुँदैन बाउआमालाई सामान दिन रेडी हुन्छ अनि उसले त्यो सामानको युज गर्दा गर्दा उसले दुरुपयोग पनि गर्दा हुन्छ नि त अनि भोलि गएर कुनै मान्छेको सधैँ त एउटै आर्थिक अवस्था हुँदैन अनि कुनै बेला चाहिँ बुवाआमाले त्यो पुरा गर्न सकेन उसको साथीको अगाडि उसलाई लाज भयो भने अनि यस्ता बच्चाहरूलाई त यति छिटो मान्छेको रोग लाग्छ त्यस कारणले चाहिँ हामीले बच्चाहरूलाई चाहिँ अलिकति लो लेभलमा राखेर पनि हामीले चाहिँ तिम्रो
4: आफै सङ्घर्ष गरेर आफै केही गर्नुपर्छ
3: सिकाउनु पर्छ एकचोटिमा भन्नुभन्दा पहिले दिने चलन छ अहिले यस्तो यस्तो व्यवस्थापन गर्न घरबाटै सुरु गर्नुपर्छ
4: अलिकति अब यहाँले भनिहाल्नुभयो कि उनीहरूलाई सानो सानो कुरामा चाहिँ तनाव पनि हुन थाले हुन्छ चिन्ता पनि बढ़िरहेको हुन्छ र त्यसको व्यवस्थापन पनि गर्न नसकिरहेको अवस्था पनि हुन सक्छ होइन विशेष गरेर किशोरा अवस्थामा हुने तनाव चिन्ताको व्यवस्थापन गर्न चाहिँ के उपायहरू हुन सक्छन् जुन चाहिँ अभिभावक र शिक्षक दुवैबाट चाहिँ सहयोग चाहिँ पुर्याउनु पर्यो उसलाई
3: अब यस्तो यो बच्चाहरूले तनाव पहिले सुरुमा त यो तनावबाट स्टार्ट हुन्छ तनाव चाहिँ कस्तो हुन्छ नि तपाईँको राम्रो तनाव पनि हुन्छ नि भोलि एक्जाम छ या भोलि उसलाई स्कूलमा चाहिँ एउटा पुरा केही फंक्शनमा चाहिँ एउटा प्रेजेन्टेशन गर्नु छ त्यसको लागि उसले चिन्ता लिएर उसले एक दिन दुई दिन चिन्ता लिएर त्यसको तयारी गरेर त्यो गर्छ भने त्यो राम्रो तनावमा गयो तर त्यही कुराले उसलाई चाहिँ जतिखेर पनि पिरोल्न थाल्यो भनेदेखि त त्यो खराब तनाव भयो त्यसले भोलि गएर मानसिक रोग लिएर आउँछ होइन र यस्तो बच्चाहरूमा चाहिँ हाम्रो किशोर किशोरीमा चाहिँ विभिन्न किसिमको साथी रिलेसनसिप अहिलेको बच्चाहरूमा चाहिँ मैले चाहिँ रिलेसनसिप प्रब्लम पनि धेरै देखेको छु त्यो रिलेसनसिपमा चाहिँ उनीहरूले आफूले भनेको जस्तो केटा वा केटीसँग सम्बन्धमा बस्न पाएन भने एकदमै हीनताबोध हुने हात काट्ने खुट्टा हातमा देखिन्छ भने खुट्टा काटेर त्यो स्ट्रेस रिलिज गर्ने नराम्रो नेगेटिभ कोपिङ भन्छ कि यसलाई नेगेटिभ कोपिङ गरिरह हुन्छन् बच्चाले अब यस्ता नेगेटिभ कोपिङहरूलाई चाहिँ हामीले टिचरहरूले बुझेर हेर यसले अब टिचर अघिले देख्यो भने तिम्रो यहाँ कसरी चोट लाग्यो भनेर बुझ्ने अनि उसले चाहिँ आजकल त 11 वर्षको उमेरदेखि बच्चाहरूलाई चाहिँ एकअर्काप्रति आकर्षण बढिसकेको हुन्छ टिनेज उनीहरूलाई त 11 अहिले अब डब्ल्युएचओको अनुसार त 10 वर्षदेखि नै हाम्रो किशोर किशोरी भन्छ नि होइन अनि त्यति बेलादेखि उनीहरूको हार्मोनल अहिलेको बच्चाहरूमा चेन्जेस भइसकेको हुन्छ अनि उनीहरूलाई चाहिँ तिम्रो यस्तो अब हामीले सहज वातावरण बनाइदिएर उनीहरूलाई साथीभाइले उसले मन नभएका केही कुराले उसलाई तनाव भयो भने त्यो पोख्ने ठाउँ चाहिँ हुनु पर्यो कि मान्छेलाई चाहिँ पोख्ने ठाउँ भएन भने यस्ता समस्या आउने पोख्नलाई चाहिँ सहजै उसले टिचरलाई सहज गर्न सक्ने हो कि आफ्नो साथीकोमा चाहिँ उसले त्यो पोख्न सक्नु पर्ने हो कि पोख्यो भनेदेखि यो धेरै मिनिमाइज हुन्छ उसलाई पोख्ने वातावरण चाहिँ हामीले बनाउनु पर्छ
4: अब विशेष गरेर चाहिँ मानसिक समस्याहरू त अथवा तनाव चिन्ता भनेको हाम्रो जीवनमा कुनै पनि बेला आइ नै रहन्छ आउने जाने क्रम चलिरहन्छ तर त्यसको व्यवस्थापन नै महत्वपूर्ण रह्यो होइन त्यसको लागि चाहिँ विद्यालय र परिवारबाट चाहिँ कस्ता खालका भूमिकाहरू निर्वाह गर्नुपर्छ
3: परिवारबाट चाहिँ आफ्नो बालबालिकालाई के भइरहेको छ सहयोगीको रूपमा हेर्नु पर्यो उसलाई पहिले औलाउनु भन्दा पहिले उसलाई जज गर्नुभन्दा अगाडि चाहिँ यसलाई यो यसको उसको क्यारेक्टर त बुवामालाई र अभिभावकलाई र शिक्षकलाई जति त कसलाई थाहा हुन्छ र होइन त्यो हेरेर उचित परिवारले घरमा चाहिँ न्यानोपन दिनु पर्यो माया दिनु पर्यो सौहार्दपूर्ण वातावरण सिर्जना गरिदिनु पर्यो परिवारमै एक आपसमा झगडा छ टक्कर छ रक्सी खानेछ चुरोट खानेछ अनि अहिले त बाउआमाको डिभोर्सले पनि बच्चाहरूलाई यस्तो भइरहेको छ नि त मानसिक रोग छन् आमा एकातिर बुवा एकातिर त्यो बच्चा बीचमा पेन्डुलम भइरहेछ कि अहिलेको समाजमा अहिलेको हाम्रो समाजमा चाहिँ यो पनि एउटा एकदम ठूलो समस्या भइरहेको छ त्यसमा चाहिँ कस्तो हुन्छ भने यो हाम्रो सहरी भेगमा मात्र नभएर ग्रामीण भेगमा पनि बुवाले अर्कै बिहा गरिदिने आमाले अर्को बिहा गर्ने अनि आफ्नो बुवाका जाँदा अर्को आमाले लखट्ने अनि अर्को जाँदा अर्को बुवाले लखट्ने त्यो चाहिँ मैले कम्युनिटीमा जाँदाखेरि हाम्रो विद्यार्थी हाम्रो त एकदमै भल्नरेबल विद्यार्थीलाई हामीले छनौट गरेर पढाइरहेका छौँ होइन हाम्रो ग्रामीण स्वास्थ्य शिक्षा सेवा गुठीले अनि त्यस्तोमा चाहिँ हामीले 70-80% चाहिँ त्यस्तै फ्यामिली कन्फ्लिक्ट हुने त्यो अब सेपरेसनहरू भएको बच्चाहरू धेरै छन् अनि तिनीहरूकोमा चाहिँ एउटा बच्चाले त सुसाइडै गर्न लगाइसकेको थियो हाम्रो प्रोग्राममा होइन सुसाइडै गर्न लगाइसकेको थियो अनि पछि के भन्दाखेरि बुवाले अर्को बिहा गर्नु आमाले अर्को बिहा गर्यो उसलाई पढ्नलाई चाहिँ कोसँग पैसा माग्ने अब प्लस टूसम्म हामीले पढाउँछौँ ब्याचलर त हामी पढाउँदैनौँ अनि त्यसले गर्दाखेरि अनि मैले एकजना धनगढीकै मेरो साथी काउन्सिलर हुनुहुन्थ्यो उहाँको संरक्षणमा चाहिँ उसलाई काउन्सिलिङ पठाइरहेको थिएँ अनि उहाँले मलाई फोन गरेर उसले त सुसाइड गर्न लगायो म्याम भन्दाखेरि अनि मैले उसलाई यहाँ काठमाडौँबाट काउन्सिलिङ गरेर बुझ्दाखेरि त ब्याचलर पढ्न एकदम राम्रो बच्चा ब्याचलर पढ्न पैसा छैन बुवासँग माग्ने कि आमासँग माग्ने हो त्यस्ता त्यस्ता समस्या हुने हुनाले अभिभावकले चाहिँ आफै घरबाट त्यस्ता सौहार्दपूर्ण वातावरण बनाउने आफ्नो घरमा कलहरू आफूभित्रै सीमित राख्ने बच्चाहरूलाई नदेखाउने स्कूलमा कम्पेरिजन नगरिदिने स्कूलले वातावरण गरेर बच्चालाई चाहिँ उसको क्षमता भन्दा माथि गएर चाहिँ केही काम गर्न पनि दबाव नगरिदिने
4: विशेष गरेर अघि पनि यहाँले भन्नुभयो कि परिवार छ तर परिवार भए तापनि उसलाई चाहिएको बेला त्यो परिवारबाट सहयोगहरू नपाइरहेको हुन सक्छ होइन खुल्ला संवाद चाहिँ कसरी सुरु गर्न सकिन्छ
3: बच्चाहरूसँग खुला संवाद चाहिँ अब हामी नै अभिभावकले चाहिँ अवेर भएर मैले अघि पनि भने नि आइसकेपछि चाहिँ हामी कामबाट आउँछौँ या घरमै बस्छौँ बच्चा आइसकेपछि चाहिँ आधी घण्टादेखि 45 मिनट चाहिँ विभिन्न अहिले त त्यो फिजिकल गेमहरू पनि त हामीले किनेर राख्न सक्छौँ चेस खेल्न सक्यो अनि अरू कुराहरू ल केही प्रोग्रामै हेऱ्यौँ भने ल आज टिभीमा यो प्रोग्राम छ हामी सँगै बसेर हेरौँ मेन कुरा चाहिँ अहिले यो समस्या अहिले नेपालमा यो बढेकै नै त्यही हो कि एउटै परिवारमा बसे पनि सबै त्यो मोबाइलभित्र छिरेको छ कि एकअर्कासँग हामी बोल्या हुँदैनौँ यो हामीले त सुरु गरिसकेका छौँ विभिन्न जिल्लामा चाहिँ परिवार यसरी बस्नुपर्छ यो गर्नुपर्छ भनेर चाहिँ हामीले सुरु गरेका पनि छौँ कम्युनिटी लेभलमा अवेरनेस किनभने सहरी भएको मान्छेले त पढेर पनि नेट हेरेर पनि आइएआईमा हेरेर पनि सबै सिम्टमदेखि लिएर डक्टरलाई भन्दा बढी थाहा हुने भइसकेको छ होइन कोही कोही मेरो पेसेन्टहरू आउँदाखेरि त मलाई यो सिम्टम भएको छ मलाई यस्तो छ ल अब म कसरी व्यवस्थापन गर्ने भनेर आउनुहुन्छ त्यो पुरै हेरेर आइसकेको हुन्छ होइन ग्रामीण भेगमा चाहिँ त्यो हुँदैन नि त हामी चाहिँ ग्रामीण भेगमा चाहिँ के भन्दा छ भने शारीरिक परिश्रम गराएर त्यहाँ त फेरि त्यो अरू कुरा हुँदैन त्यो इन्टरटेनमेन्टहरू चेस लुडो भने जे आफ्नोमा क्षमता छ केही काम छ भने त्यो बच्चाहरूसँग सहयोग लिने कि मलाई आज यो कार्यमा गाह्रो भयो हामीले मेन कुरा यो बच्चाहरूलाई चाहिँ मलाई यो कुरामा गाह्रो भयो तिमीले हेल्प गर्न सक्छौ भनेर उनीहरूलाई एउटा अलिकति प्रायोरिटीमा राखिदिने बित्तिकै त्यो बच्चा त यसै माथि आउँछ कि उसँग बसेर लुडोै खेलिदिने हो कि चेसै खेलिदिने हो कि अथवा टिभी सो अहिले फुटबल आइरहेछ नि त सँगै बसेर हेरिदिने हो कि है तेरो यो भन्छ उसको केही मनपर्ने सिङ्गरको गीत आइरहेछ भने ल नि त हामी पनि हेरौँ तेरो सिङ्गरको तेरो सो भनेर बसिदिने हो कि अनि तिमीलाई गाह्रो भएको छ यस्तो उमेरमा यस्तो हुन्छ हाम्रो बेलामा यस्तो थियो भनेर पुराना कुराहरू पनि घटनाक्रमहरू राखेर उसलाई त्यो मोटिभेसन हुने किसिमले चाहिँ संवाद सुरु गर्यो भनेदेखि उसले आज नखोल्ला 2 दिन 3 दिन 2 हप्ता 10 महिनापछि त उसले आफ्नो कुराहरू खोल्न थाल्छ कि अनि त्यो खोलेपछि चाहिँ यस्तो समस्याहरूबाट टाढा हुन्छ बच्चाहरू
4: उसले आफूले व्यवस्थापन गर्न पनि सिकिरहन्छ त्यो आइडिया चाहिँ मिलिरह हुन्छ अब विशेष गरेर हामीले यो मानसिक स्वास्थ्य समस्यामा चाहिँ खानपान पनि महत्वपूर्ण भूमिका खेलिरह हुन्छ होइन कस्तो खालको खानपान खाने र जुन खानपानले चाहिँ मानसिक स्वास्थ्य बढाइरहेछ त
3: अहिले त जङ्क फुड एकदम मान्छेहरूलाई अहिले हामीलाई चाहिँ एकदमै सजिलो जङ्क छ नि त इन्स्ट्यान्ट फुडमा जान्छौँ नि त हामी इभन बच्चाहरूलाई के भन्नु बच्चाहरूको त त्यो उमेरै त्यस्तो हुन्छ हामीहरू एउटा उमेर परिपक्व मान्छे त बाहिर जाँदाखेरि कहिलेकाहीँ बिहान भनेदेखि चाउचाउ बिस्कुटमा डिपेन्ड हुन्छौँ पिय पदार्थहरू पनि बढी कार्बोनेटेड ड्रिङ्कहरू हामी गरिरहेका हुन्छौँ होइन यसले चाहिँ हाम्रो स्वास्थ्यमा चाहिँ एकदमै नकारात्मक असर गर्छ तपाईँहरूले याद गर्नुभयो होला नि हामीले बिहान चाहिँ एकैचोटि पकौडा समोसा खाँदाखेरिको हाम्रो दिनभरिको दिनचर्या र आफ्नो हाम्रो दैनिकमा हामी खान्छौँ नि चाहिँ बिहान चिया खाएर भातै खान्छौँ नि हामी नेपालीहरू त नर्मल्ली होइन हामीले त्यो खाना जुन सबै हाम्रो नेपाली खाना भनेर एकदम हरेक किसिमको पौष्टिक खानेकुरा छ त्यसमा मिनरल भिटामिन सबै पुगेको प्रोटिनदेखि सबै त्यो खाना खाँदाखेरि हामीले डिफ्रेन्स आफै हुन्छ अब अहिले हाम्रो बच्चाहरूमा के छ भनेदेखि इन्स्ट्यान्ट कुरामा चाहिँ हामी नै पैसा दिएर बच्चाहरूलाई चाहिँ फ्यान्सी रूपमा टिफिनमा पठाउँदा पनि अब पहिले त चिउरा भुटेको चना भुटेको हालेर पठाउँथ्यो अहिले त कहाँ हुनु अहिले त बेकरीबाट केक पठाउने हो कि पिज्जा पठाउने हो कि मोमो पठाउने हो कि जति खानेकुरा फ्यान्सी भयो त्यति चाहिँ स्टेटस हाई भयो भने हाम्रै अभिभावकै त्यस्तो धारणा छ नि त त्यसले गर्दाखेरि चाहिँ 80% चाहिँ हाम्रो शरीरमा जुन त्यो खुसी हुने रसायन हुन्छ सेराटोनिन भन्छ होइन त्यसलाई ह्याप्पी हर्मोन 80% चाहिँ हाम्रो गटबाट आउँछ त्यसलाई चाहिँ हामीले हेल्दी खानेकुरा दियौँ भनेदेखि चाहिँ हामी स्वस्थ हुन्छौँ हेल्दी खानेकुरा दिएनौँ र यस्तो जङ्क फुडहरूले चाहिँ हामीले गर्यौँ भनेदेखि चाहिँ त्यसकारण अभिभावकै ठुलो रोल हुन्छ आफ्नो बच्चालाई अब चाउचाउ दिने बच्चाले त जन्मिँदै म चाउचाउ बिस्कुट खान्छु भनेर त जन्मिया हुँदैन नि त त्यो बानी कसले लायो
4: यो कमसे कम कति निन्द्रा कति व्यायाम अनि कति चाहिँ शारीरिक गतिविधिहरू चाहिँ जरुरी छ तनाव लगायतका मानसिक समस्याबाट बच्नको लागि विशेष गरेर बाल बालिकाकै केसमा भनौँ किशोर अवस्थामै भनौँ
3: हो अहिले अहिले हाम्रो मानसिक समस्या भनेकै भनिहाले नि खेल खेल्न पनि बाहिर गइँदैन ग्याजेटमै हुन्छ हामी अनि व्यायाम पनि त्यो बसेरै हुन्छ अनि त्यसले गर्दाखेरि पनि हामीलाई चाहिँ यस्ता समस्याहरू हुन्छ र हाम्रो मानसिक रूपमा स्वस्थ हुनको लागि चाहिँ खानपान शारीरिक व्यायाम अनि निन्द्राले चाहिँ एकदमै ठूलो भूमिका गर्छ जस्तो हाम्रो व्यवहारले पनि हो हाम्रो यो ह्याप्पी हर्मोनहरू हुन्छन् कि त्यो त्यस्तै कुराहरूबाट चाहिँ हामीले ब्रेनमा त्यो केमिकल बढाउन सक्छौँ होइन हामीलाई आनन्दको अनुभूति हुने हर्मोनै हाम्रो व्यायामबाट अनि खाँदाखेरि हाम्रो सेराटोनिन मैले अघि पनि भने 80% त्यो केमिकल चाहिँ हाम्रो पेटबाट आउने हुनाले राम्रो खायौँ भने हाम्रो त्यो आनन्द हुने हर्मोन पनि निस्किन्छ यो सबै तिनवटा गरेर एक्सर्साइज निन्द्राले चाहिँ हाम्रो ब्रेनले रेस्ट पाउँछ चारवटै कुराको तालमेल हामीले राम्रोसँग मिलायौँ भनेदेखि चाहिँ एउटा किशोर किशोरी र वयस्कलाई चाहिँ मिनिमम 6-8 घण्टाको निन्द्रा चाहिन्छ व्यायाम चाहिँ आधी घण्टादेखि 1 घण्टा पनि गर्न सकिन्छ किनभने बच्चाहरूले त गेम बाहिर खेल्दैनन् तर अहिले त फुटबल खेल्नु पर्यो भने फुटसलहरू छन् नि त अहिले पनि होइन त्यस्तोहरू गर्न सकियो त्यसबाट पनि उनीहरूको ह्याप्पी हुन्छ अनि म्युजिक सुनेर पनि हामी ह्याप्पी म्युजिक सुनेर आफूलाई गर्न मन लागेको कुराबाट चाहिँ हाम्रो पनि हामीले हाम्रो ह्याप्पी हर्मोनहरू निकाल्न सक्छौँ यो व्यायाम र खानपानले चाहिँ हाम्रो खुसी हुने रसायन चाहिँ सबै निकाल्ने हुनाले चाहिँ यो चाहिँ तालमेल व्यायाम निन्द्रा खानपान फिजिकल एक्सर्साइज सबैको तालमेल चाहिँ मेन्टल हेल्थको चाहिँ एकदमै औषधि मान्नुपर्छ
4: केही त्यस्तो मनोसामाजिक समस्या देखियो मानसिक समस्याहरू देखियो कि भने चाहिँ हामीले के को आधारमा चाहिँ कस्ता खालका लक्षणका आधारमा चाहिँ त्यो समस्या छ बाल बालिकामा भनेर पहिचान गर्ने त
3: यो कुरामा चाहिँ हो यसैमा चाहिँ हामी चुकिरहेका हुन्छौँ र यो सुसाइड जस्ता घटनाहरू भइरहेको हुन्छ नि त होइन आफ्नो बच्चाले गरिरहेको कुरामा चाहिँ अलिकति पनि आमी बुवा आमाले चनाएको विद्यालयले चनाएको हुनु पर्यो गरिरहेकोमा भन्दा पनि थोरै फरक आयो भने पहिले आफूले बुझ्न कोसिस गर्ने साथीभाइहरूसँग पनि बुझ्न कोसिस गर्ने ए उसले केही स्कूलमा अथवा कलेजमा केही व्यवहार फरक छ उसले भनेर हामीले पहिले त्यो इन्डाइरेक्ट रूपमा पत्ता लगाउने यदि देख्यो भने आफ्नो बच्चासँग आफू बसेर यदि यो भर्खर शुरू भएको छ भने काउन्सिलरहरू हामी जस्ता काउन्सिलरहरूले पनि हामी यो प्रकृति त 3 खालको हुन्छ नि माइल्ड मोडरेट र सिभियर हुन्छ नि त होइन यो मानसिक स्वास्थ्य पनि माइल्ड र मोडरेट हामी थेरापिस्ट र काउन्सिलरहरूले पनि गर्न सक्छौँ र हामीले गर्न नसक्ने केसमा चाहिँ हामीले साइकियाट्रिस्ट कहाँ रिफर गर्नुपर्ने हुन्छ त्योभन्दा अगाडि चाहिँ सुरुवात हुने बित्तिकै काउन्सिलरका जाने कि यो हाम्रो समाजमा चाहिँ लान्छना छ नि त काउन्सिलरका गयो भने भोलि एकदम यसलाई मानसिक रोग लाग्यो भनेर भन्छन् यहाँ हुन्छ भनेर त्यो स्टिग्मालाई नै हटाउनु पर्यो पहिले काउन्सिलरका आउन लजाउनु भएन यदि काउन्सिलरबाट नहुनेछ भने उहाँहरूले आइडेन्टिफाई गरेर तपाईँ साइकियाट्रिस्टका जानुभयो भने औषधि खान पनि हिचकिचाउनु भएन र अहिले त हाम्रो ग्रामीण भेगको हिसाबमा जिल्ला अस्पतालमा हरेक पालिकामा काउन्सिलरको व्यवस्था छ फ्रीमा छ त्यो जिल्ला अस्पतालहरूमा राखेको त्यो पालिकामा राखेको काउन्सिलरहरू सरकारी उसमै हुनुभएको हुनाले उहाँले फ्रीमा गर्नुहुन्छ त्यसबाहेक यदि आफ्नो आइडेन्टिटीहरू चाहिँ केही गरी देखाउनु मन लाग्दैन भने अहिले त विभिन्न नेपाल सरकारको पनि 1166 भन्ने टोल फ्री नम्बर छ पाटन हस्पिटलले पनि टोल फ्री नम्बर र विभिन्न अर्गनाइजेसनहरूको पनि टोल फ्री नम्बरहरू छन् त्यसबाट पनि हामीले आफू अगाडि नगएर पनि गर्न सक्यो बच्चाहरूलाई गराउन सक्यो होइन त्यसरी गर्दा भएको सुविधा चाहिँ हामी पहुँचमा गएर गर्नुपर्छ
4: अब विशेष गरेर यो सँगसँगै चाहिँ धेरै समय बिताउने भनेको विद्यालयमा हो होइन एकदम छोटकरीमा भनिदिनु होला समय धेरै अभाव छ होइन विद्यालयले चाहिँ गर्नुपर्ने भूमिका उसको छोटकरीमा चाहिँ के गर्नुपर्छ त उसले
3: विद्यालयले आफ्नो बच्चालाई आइडेन्टिफाई भइसकेपछि उसलाई चाहिँ ग्रुपमा क्वेसन नगर्ने उसलाई छुट्टै उसको व्यवहारमा यदि परिवर्तन देखिएको छ भनेदेखि छुट्टै उसलाई राखेर उसको बुझ्न कोसिस गर्ने के थाहा बच्चालाई पढ भन्नुहुन्छ अहिले त यो इन्टेलेक्चुअल उसमा पनि त पढ्नै नसक्ने हुन्छ, त्यो कसैले हिसाबै ब्याथै गर्न नसक्ने, होइन डिसलेक्सिया भन्छ, ग्रामरै पढ्न नसक्ने, डिसक्याल्कुलिया भन्छ, हिसाबै गर्न नसक्ने, त्यस्तो छ भनेदेखि उसको त्यो पत्ता लगाउनु पर्यो कि टिचरहरूले, केमा चाहिँ ऊ कमजोर छ, किन यस्तो भइरहेछ, त्यो आफूले पत्ता लगाएर त्यो बच्चासँग छुट्टै कुरा गरेर त्यतिले पनि पुगेन, अभिभावकसँग सहकार्य गरेर यतिले पनि पुगेन, स्कुलमा त काउन्सिलर हुन्छ नि त, उसलाई पनि राखेर सहकार्य गरेर यो बच्चाको चाहिँ यस्तो यस्तो समस्या गएछ, अब हामी कसरी पढ्ने भनेर समयमै गर्यो भने यो एकदमै छिटो आइडेन्टिफाई पनि हुन्छ, प्रिभेन्सन पनि हुन्छ।
4: हजुर, अब पालिकाहरूको चाहिँ भूमिका के हुन सक्छ यसमा, विशेष गरेर अब किशोर किशोरीको अवस्था, बाल बालिकाको अवस्था अब स्कूल र विद्यालयमा मात्र, विद्यालय र घरमा मात्र सीमित भइरहेको हुन्छ होइन, उनीहरूमा भएको समस्या समाधान गर्न पालिकाले चाहिँ कस्तो खालको भूमिका निर्वाह गर्न सक्छ?
3: पालिकाले निर्वाह गर्नेमा उहाँले काउन्सिलर राख्नु भएको छ, उहाँले काउन्सिलर राखेको ठाउँमा चाहिँ अब पालिकाले त आफ्नो समुदायमा जान त यो कुरालाई चाहिँ अवेरनेसमा लानु पर्यो, पालिकाबाट नै यो कुरा भनेको चाहिँ छिटै हामीले प्रिभेन्ट गर्न सक्छौँ, यो कुराको जस्तो अरू रोग लागेको देखिने घाउ जस्तै नै, यो नदेखिने हो, फरक त्यति मात्रै हो, देखिने घाउमा चाहिँ हामीले औषधि उपचार, मलमपट्टी, औषधि खाएर ठिक पार्न सक्छौँ भनेदेखि यो मानसिक स्वास्थ्यलाई मात्र किन यत्रो हावा फिजाउने, यो पनि उचित व्यवस्थापन, उचित टाइममा राइट व्यवस्थापन भयो भनेदेखि चाहिँ यसमा चाहिँ कति मान्छेले नर्मल बाँचेका पनि छन्, धेरै अगाडि बढेका पनि छन्, यो गर्न सकिन्छ, यो के पनि होइन मानसिक स्वास्थ्य भनेको, अवेरनेस चाहिँ हाम्रो नेपालमा चाहिँ 10% पनि छैन, यो चाहिँ एकदम जरुरी छ, यो मिडियाहरूबाट गर्ने, पालिकाबाट गर्ने एकदमै जरुरी।
4: अब विशेष गरेर किशोरा अवस्थाकाहरूलाई चाहिँ यहाँले सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ बाल बालिका किशोर किशोरीलाई चाहिँ?
3: किशोरको शरीर र बाल बालिकामा चाहिँ उनीहरूको यो उमेरै त्यस्तो भइरहेको हुन्छ, उनीहरूलाई पढाइको प्रेसर हुन्छ, उनीहरूलाई साथीभाइको प्रेसर हुन्छ, उनीहरूलाई रिलेसनसिपको, परिवारको प्रेसर, अनि कम्पेरिजनको प्रेसर, लोनलीनेसको प्रेसर, फ्यामिली आइसोलेसन हुँदाखेरिको त्यो तनाव, कति तनाव हुन्छ, यस्तो कुरामा चाहिँ यदि उसलाई एउटै कुराले लामो दुई हप्ताभन्दा माथि त्यही कुराले समस्या भएको छ, सुत्नलाई, खानलाई, आफ्नो दैनिकीमा परिवर्तन आएको छ भने मेरो नजिकको मान्छे को हो त, मैले जसलाई सेयर गर्न सकौँ, छिटोभन्दा छिटो उसलाई सेयर गर्ने, सेयर गरेर यदि उसले उसँग कुरा गरेर हल्का भएर तपाईँको व्यवस्थापन हुन सक्ने अवस्थामा व्यवस्थापन भयो, नभएको ठाउँमा हामी जस्ता काउन्सिलरसँग परामर्श लिने र तपाईँहरूको हातमा ग्याजेट छ, राम्रो प्रयोग गर्नुहुन्छ, त्यसलाई प्रयोग गरेर टोल फ्री नम्बरहरू कहाँ कहाँ छन् त, के छन् त, त्यस्ता टोल फ्री नम्बरहरू पत्ता लगाएर तपाईँहरूले उहाँहरू तपाईँहरूको फेस तपाईँले आफ्नो परिचय दिन पनि पर्दैन, तपाईँले के भन्छ मलाई यस्तो समस्या भएको छ, म कसरी अगाडि बढ्ने भनेर चाहिँ तपाईँले सोधेर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ, र तपाईँको आफ्नो स्क्रिन टाइमलाई पनि तपाईँले घटाउने, अनि तपाईँलाई गाह्रो लागेका कुरा छ भने मलाई यो कुरा गाह्रो लागेको छ भनेर चाहिँ अगाडि आएर भन्न नहिचकिचाउने, किनभनेदेखि सबै मान्छे सबै कुरामा एक्सिलेन्ट हुँदैन, हामी नर्मल हो, त्यसकारणले हामी जस्तो छौँ पेनमा पनि निलो पेन लेख्नेलाई रातो पेन जबरजस्ती लेख भनेर चाहिँ त्यो रातो पेनले निलो लेख्दैन, निलो पेनले रातो लेख्दैन, आफ्नो भित्रको क्वालिटी र आफ्नो स्ट्रेन्थ हेरेर अनि त्यसपछि मनमा कुरा नराख्ने, भेन्टिलेट गर्नै पर्छ।
4: सुदीपा ढुङ्गानाज्यू, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आजको यो महत्वपूर्ण विषयमा, किशोरावस्थाको मानसिक स्वास्थ्यका बारेमा हामीले चर्चा गर्यौं कार्यक्रममा, स्टुडियोमा आइदिनु भयो, धेरै धन्यवाद दिन चाहन्छु।
3: धन्यवाद सम्झनाजी, तपाईँलाई पनि मलाई यो एउटा किशोर किशोरीकोमा बोल्ने मौका दिनुभएको हुनाले र केही आफ्नो केही शब्द राख्न मौका पाएकोमा मलाई पनि तपाईँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु।
4: उहाँ हुनुहुन्थ्यो ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुङ्गाना। किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी गर्यौं। यो कार्यक्रम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्ट संघको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार हामी अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 मा र 12 महिना सम्मको नेट टीवी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्शन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिना सम्मको EMI
2: बेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ सर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले

0: सीधा खुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पानी पर्न थालेपछि गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना, पूर्व तयारी र सतर्कता अपनाउन सुझाव। 23 राष्ट्रिय धान दिवस, दही चूरा खाने दिन, झण्डै 10 लाख मेट्रिक टन धान अपुग। झापाको बाहुनडाँगीमा जंगली हात्तीको त्रास, उदयपुरको चौडण्डी गढीमा हात्तीले 6 वटा घर भत्कायो। अमेरिका र इरान बीच एकअर्कामाथिको आक्रमण रोक्ने सहमति, हर्मू जलमार्ग विवाद समाधानका लागि भोलि दोहामा वार्ता हुने। र विश्वकप फुटबलमा आज राति जापान र ब्राजिल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मनसून सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ। गए राति र आज बिहान सबै प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ। पानी परेपछि गर्मीबाट राहत मिलेको छ। अबका केही दिन पानी धेरै पर्ने र गर्मी कम हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसोदेखि पर्सीसम्म केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र हिमाली भेगका धेरै ठाउँमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भेगका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म पानी पर्ने सम्भावना छ। त्यस्तै तराई भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका केही ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। भोलि र पर्सी पनि केही ठाउँमा मुसलधारे वर्षासँगै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित आज 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कृषि विभागका महानिर्देशक तथा 23 राष्ट्रिय दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका प्रकाश कुमार सञ्जेलका अनुसार दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रवर्धनमा सरकारका प्रयासलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्नेछ। विभागका अनुसार नेपालमा 41,31,000 किसान घरधुरी मध्य 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको झण्डै 13% तथा कुल गृहस्थ उत्पादनमा 50% योगदान रहेको उल्लेख छ। पछिल्ला 5 वर्षमा धानको उत्पादन प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढ़ेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरी 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागको भनाई छ। यद्यपि आर्थिक

0: झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल झण्डै 10 लाख मेट्रिक टन धान अपुग रहेको छ। जलवायु परिवर्तनका कारण हुने सुक्खा, बाढ़ी तथा डुबान जस्ता प्राकृतिक विपदले धान उत्पादनमा चुनौती थपिरहेको भन्दै सरकारले जलवायु अनुकूल कृषि प्रविधिको अनुसन्धान, विकास र विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। यस्तै हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ। गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता दी शक्ति संचय हुने विश्वास गरिन्छ। असार 15लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ। खेतीपाती बाहेक अरू पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। यस्तै 2062 सालदेखि असार 15लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका धेरै मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाको जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका धेरै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई समेत हुन सकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौजदात रहेको जनाएको छ। झापा जिल्लाको मेचीनगर 4 बाउनडाङ्गीमा भारतबाट आएका 40-50 वटा जंगली हात्ती गाउँ पसेपछि स्थानीय बासिन्दाको दैनिकी प्रभावित भएको छ। हात्ती बाटोमै भेटिने डरका कारण अभिभावकले आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाउन समेत सकेका छैनन्। किसानहरू धान रोप्ने काम छाडेर दिनभर हात्ती धपाउन बाध्य भएका छन्। स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर हात्तीलाई बस्तीबाट हटाउने प्रयास गरिरहेका छन्। मेचीनगर वडा नम्बर 4 वडाध्यक्ष अर्जुन कार्कीका अनुसार पालिका प्रहरी र युवाहरू नागरिकको सुरक्षाका लागि निरन्तर खटिएका छन्। यस्तै उदयपुरको चौदण्डीगढ़ी नगरपालिका 7 कुमाङ लामाचौर क्षेत्रमा पनि गैराती जंगली हात्ती प्रवेश गर्दा 6 घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर र दिलबहादुर मगरका काठ र कर्कट पाताले बनेका घर हात्तीले भत्काएका छन्। घर भत्काएका परिवारलाई चौदण्डीगढ़ी नगरपालिकाले अस्थायी सुरक्षित बसोबासको व्यवस्था गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 जेठको कार्य सम्पादन मूल्यांकन रिपोर्ट कार्ड अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय लगातार दोस्रो महिना देशभरका प्रहरी कार्यालयहरूमध्ये पहिलो भएको छ। वैशाख महिनामा पहिलो स्थान हासिल गरेको लुम्बिनी प्रदेश कार्यालयले जेठमा समेत उत्कृष्ट कार्य सम्पादनलाई निरन्तरता दिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी नायब महानिरीक्षक डीआईजी भूपेन्द्र बहादुर खत्रीको नेतृत्वमा परिणाममुखी नागरिक मैत्री तथा प्रविधि मैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकता दिएको, मातहतका प्रहरी कार्यालयहरूको नियमित अनुगमन समीक्षा र समन्वयलाई प्रभावकारी बनाएको र अपराध नियन्त्रण लागू औषध विरूद्धको अभियान अवैध तस्करी नियन्त्रण समुदाय प्रहरी साझेदारी र सेवा प्रवाहमा सुधार गरिएकाले यो उपलब्धि हासिल भएको हो। मनसून शुरू भएसँगै अधिकांश पर्यटकीय गन्तव्य सुनसान बन्दै गए पनि बागलुङको ढोरपाटन पर्यटकले आकर्षण बढ़ाएको छ। हरियालीले ढाकिएका विशाल पाटन, रंगीचंगे भुइँफूल, कुहिरोले छोपिएको बुकी र रमणीय पदमार्गले मनसून पदयात्राप्रति आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढ़ाएको छ। लामो समयदेखि शिकार पर्यटनका लागि परिचित ढोरपाटनलाई अब प्रकृति, पदयात्रा, जैविक विविधता, संस्कृति र स्थानीय समुदायमा आधारित दिगो पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवाज बन्दै गएको छ। बागमती प्रदेश कृषि तथा पशुपक्षी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा संचालित तीन दिने ड्रागन फ्रूट महोत्सवमा 10 मेट्रिक टन ड्रागन फ्रूट बिक्री तथा 25 लाख रूपियाँ बराबरको कारोबार भएको छ। महोत्सवमा हेटौँडा र आसपासका क्षेत्रका उपभोक्ताको सहभागितामा महानगरपालिका कृषि विकास शाखाका प्रमुख प्रदीप रेग्मीले महोत्सवमा उल्लेख्य रूपमा आम नागरिकको सहभागिता रहेको बताउनुभयो। स्थानीय उत्पादनको प्रवर्धनको उद्देश्यका साथ आयोजित महोत्सवले नेपाली फलफूलको बजार अभाव नभई स्वदेशी उत्पादन प्रतिको उपभोक्ता र बजारको प्राथमिकतामा सुधार आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ। अब विदेशको खबर। केही दिन यता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन्। रोइटर्सका अनुसार दुवै देशले हर्मुज विवाद समाधान गर्न भोलि कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेका खबरमा उल्लेख छ। वार्ताको अवधिमा दुवै पक्षले सैन्य कार्यवाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज जलमार्गबाट निर्बाध आवजावत गर्न दिने समझदारी बनेको छ। यद्यपि वाशिङटन र तेहरानले यसबारे औपचारिक प्रतिक्रिया भनिदिएका छैनन्। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षापूर्ण रूपमा इरानको जिम्मेवारी भएको बताउनु भएको छ। पछिल्ला केही दिन यता हर्मुज जलमार्ग जहाज सञ्चालनको विषयलाई लिएर अमेरिका र इरानबीच तनाव बढ़ेको थियो। अमेरिकाले इरानका केही तटीय क्षेत्रमा आक्रमण गरेपछि इरानले पनि बहराइन र कुवेतमा अमेरिकी सैन्य लक्षित इलाकाहरूलाई माथि आक्रमण गरेको थियो। दोहामा हुने वार्ताले हर्मुजको सुरक्षा, अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजको आवागमन तथा अमेरिका इरान बीचको पछिल्लो तनावलाई कूटनीतिक रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ। अब खेल खबर। फिफा विश्वकप अन्तर्गत आज हुने राउण्ड अफ 32 ब्राजिल र जापानले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार आज राति 11:15 अमेरिकाको वेस्टर्न स्टेडियममा हुँदैछ। ब्राजिल बलियो टोली मानिए पनि पछिल्ला नतिजामा जापानले पनि राम्रो खेल खेल्दै आएको छ। ब्राजिल समसीको विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। उसले मोरक्कोसँग 1-1 बराबरी खेलेपछि हैटी र स्कटल्याण्डलाई समान 3-0 पराजित गर्यो। जापानले पनि उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्डसँग 2-2 बराबरी, ट्युनिसियामाथि 4-0 शानदार जित र स्वीडेनसँग 1-1 बराबरी खेलेर नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो। ब्राजिलका स्टार खेलाड़ी नेमार पनि चोटबाट फर्किएका छन्। यता जापान भने आफ्ना मुख्य प्लेमेकर ताकुफुसा कुबो बिना नै मैदान उत्रने भएको छ। खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि आइवरी कोस्ट र नर्वेबीचको खेलको विजेतासँग जुलाई 5 खेल्नेछ। गैराती नकआउट चरणको खेलमा दक्षिण अफ्रिका क्यानाडासँग 1-0 पराजित भएको छ। विश्वकपमा पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको क्यानाडा दक्षिण अफ्रिकासँग विजय भएसँगै राउण्ड अफ 16 पुगेको हो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पानी पर्न थालेपछि गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना, पूर्व तयारी र सतर्कता अपनाउनु सुझाव। 23 राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन, झण्डै 10 लाख मेट्रिक टन धान अपुग। झापाको बाहुनडाङ्गीमा जंगली हात्तीको त्रास, उदयपुरको चौदण्डीगढ़ीमा हात्तीले 6 घर भत्कायो। अमेरिका र इरानबीच एकअर्कामाथिको आक्रमण रोक्ने सहमति, हर्मुज जलमार्ग विवाद समाधानका लागि भोलि कतारको दोहामा वार्ता हुने र विश्वकप फुटबलमा आज राति जापान र ब्राजिल खेल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: Esto. ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
7: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
8: र 98 41 29 54 81 वेबसाइट झुले.com.np।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ खुल्दिउ भन्दा उहिसु सुखन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समय आफैन पासपोर्ट फेरदिल परे मुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: बिस्तारै चलाउनुहोस् न दाई हतार गरेर कता पुग्नु छ र
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि
4: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
5: तीव्र गतिमा सवारी चलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: माइला दाई ए माइला दाई पानी तो धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरु त सतर्क हुनु पर्छ है
1: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
2: विपदको पूर्व तयारी गरौ जनधनको क्षति कम गरौ वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: रारा चौचौ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: लोनी दाई बन्न त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त नि, एउटा सानो लाबर भाइले सिङ्गो बन नै सघा भुनि हो।
3: हाम्रो बन हाम्रो धन डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हानि जोगिन्छ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
5: बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: साथी भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनो सानीमा रिलायन्स लाइफ इन्सुरेन्स को बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुले र जियौ।

0: भने यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
0: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
0: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
2: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
3: तीव्र गतिमा सवारी चलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू,
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

0: संचुक लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सरकारले आजदेखि राहत वितरण गर्दै 25,000 रूपियाँ बुझेर 19 गते भित्र सेल्टर छोड्नु पर्ने।
0: रोपाई कार्यक्रम सहित आज राष्ट्रिय धान दिवस मनाइँदै मध्य असारसम्म देशभर 11% मात्र रोपाई सम्पन्न।
1: उदयपुरको चौदण्डी गढी सातमा हात्तीले छ घर भत्कायो। झापाको बाहुन डाँगीमा हात्तीको बथान गाउँ पसेपछि स्थानीय त्रसित।
0: अफगानिस्तानमा पाकिस्तानको हवाई तथा स्थलगत आक्रमण 29 जनाको मृत्यु सर्वसाधारण मारिएको तालिबान सरकारको आरोप।
1: र दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानाडा विश्वकप फुटबलको अन्तिम सुरमा प्रवेश। आज राति ब्राजिल र जापान तथा जर्मनी र पाराग्वे भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारले होल्डिङ सेन्टरबाट हटाउन लागि सुकुम्बासीहरूलाई आजदेखि राहत रकम वितरण गर्दैछ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले राहत रकम वितरण थाल्ने जनाएको हो। समितिका अध्यक्ष मचाकाजी महर्जनले आवश्यक तयारी भइरहेको र आजैबाट रकम पठाउन शुरू गरिने बताउनुभयो। उहाँका अनुसार राहत रकम वितरण गर्न अर्थ मन्त्रालयले शुक्रबार नै समितिको खातामा 18 करोड़ रूपियाँ पठाइसकेको छ। सुकुम्बासीले समितिको कार्यालय वा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सम्पर्क गरेर ब्यांक विवरण टिपाएपछि राहत रकम पठाउने व्यवस्था गरिएको छ। उपत्यका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूलाई विभिन्न 4 स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले सेन्टर छोड्न सुकुम्बासीहरूलाई दिएको अल्टिमेटमको समय यही असार 19 गते सकिँदैछ। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई सरकारले एकमुष्ट 25,000 र मासिक 15,000 रूपियाँ दिने भनेको छ। किर्तिपुरको राधास्वामी आश्रम र ईचंगु नारायण, भक्तपुरको खरीपाटी तथा काभ्रेको धुलीखेल गरी 4 ठाउँमा 388 सुकुम्बासी परिवार झण्डै 2 महिनादेखि बसिरहेका छन्। उनीहरूले विकल्प नदी खोला किनारबाट विस्थापन गरेर होल्डिङ सेन्टरमा राखिएको सरकारले फेरि खेद्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरू सड़कमा उत्रिएर पनि विरोध गरिरहेका छन्। सरकारले दिने राहत रकमले केही गर्न नसकिने भन्दै उनीहरूले स्थायी व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट नहटाउन माग गरेका छन्।
1: आज राष्ट्रिय धान दिवस उत्सवका रूपमा मनाउने क्रम चलिरहेको छ। यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 मनाइँदैछ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको खुमलटार स्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा रोपाई महोत्सव विशेष समारोह आयोजना गरिएको छ। आज धान दिवस मनाइरहँदा किसानहरू भने मलको अभाव झेलिरहेका छन्। समयमा पानी नपर्दा खडेरीको मारमा पनि पर्न बाध्य छन्। पानी नपर्दा मध्य असारमा यो वर्ष धान रोपाई न्यून भएको छ। अन्नको भण्डार मध्य प्रदेशमा सबैभन्दा कम 5% मात्र रोपाई भएको छ। कृषि विभागका अनुसार हालसम्म मुलुकको भर 11.33% रोपाई भएको छ। गत वर्ष सो अवधिमा 15.6% धान रोपाई भएको थियो। मुलुकभर धान रोपाई हुने 13,91,488 हेक्टर क्षेत्रफल रहेकोमा यो वर्ष 1,56,553 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ। धान दिवसको शुभकामना सन्देश जारी

0: जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जमीन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनु भएको छ। वहाँले कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेशाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिने उल्लेख गर्नुभएको छ। यस्तै आजै दही चिउरा खाएर असार पन्ध्र मनाइँदैछ। असार पन्ध्रलाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा लिइन्छ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिको लागि दही चिउरा खाने प्रचलन बसेको बताइन्छ। यस बेला दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास छ।
1: उदयपुरको चौदण्डीगढ़ी नगरपालिका सात कुमाङ लामाचौर क्षेत्रमा जंगली हात्ती प्रवेश गरेर उपद्रव मच्चाएको छ। कुमाङमा गैराती जंगली हात्ती प्रवेश गरेर छवटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनुभयो। प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा बिक, रोशन बिक, बमबहादुर बिक, वीरबहादुर मगर, दिलबहादुर मगर लगायतको कर्कट पाताको छानो भएको काठको घर भत्काएको छ। यस्तै हात्तीले स्थानीयको घरको अन्नपात समेत खाएको छ। राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान जोगाएको स्थानीय पुष्प राईले बताउनुभयो। हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डीगढ़ी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ। कोशी टप्पू क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौरी र 45 चोक आसपास क्षेत्रको जंगलमा रहेको बताइएको छ। अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको छ। यसैबीच झापाको बाहुनडाँगीमा हात्तीको बथान गाउँ पसेपछि स्थानीय त्रसित बनेका छन्। झापाको मेचीनगर चार बाहुनडाँगीका बासिन्दालाई मध्य असारमा खेतीपातीमा व्यस्त हुनुपर्ने बेला ज्यान र धन जोगाउने चिन्ताले सताएको छ। भारततर्फबाट छावासहित आएका जंगली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि त्यहाँका बासिन्दा यति बेला त्रासमा बाँच्न विवश छन्। दैनिक 40-50 वटाको संख्यामा आउने हात्तीका बथान अहिले भारततर्फ फर्कने, कहिले दिनभर बाहुनडाँगीकै चियाबारी र झाड़ीहरूमा बस्ने गरेका छन्। हात्तीको आतंकले अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालय पठाउन समेत नसकेको बताएका छन्। स्थानीय युवाहरू, गाउँले र प्रहरी प्रशासनको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर चियाबारीभित्र लुकेर बसेका हात्तीलाई मानव बस्तीभन्दा टाढा सुरक्षित स्थानतर्फ धगाउने प्रयास गरिरहेको मेचीनगर चारका अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो। यो समस्या स्थानीय तहको एकल प्रयासले मात्र नहुने भन्दै वहाँले संघीय सरकारसँग पनि सहयोग माग्नु भएको छ।
0: नेपाल तितोपत्र बोर्ड सेबोनका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले पद तथा गोपनीयताको शपथ दिनुभएको छ। अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वहाँलाई शपथ गराउनु भएको हो। यही असार 5 गतेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिनुभएको छ। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पूँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने मन्त्री वाग्लेको भनाइ छ। अर्थमन्त्री वाग्लेले पूँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, 6 महिना र 1 वर्षका योजना के हुन् त्यो पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभएको वहाँको सचिवालयले जनाएको छ।
1: संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। केही बेरपछि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक सभा समक्ष प्रस्तुत गर्ने एकमात्र कार्यसूची राखिएको छ। प्रतिनिधि सभाबाट भने असार 4 गते नै यो विधेयक बहुमतले पारित भएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। धनकुटाको सांगुरीगढ़ी गाउँपालिका 6 कोल बोटे स्थित कोशी लोकमार्गबाट 775 केजी गाँजा सहित मिनी ट्रक चालक पक्राउ परेका छन्। धनकोटाबाट धरानतर्फ जाँदै गरेको को एक ख 4635 नम्बरको मिनी ट्रकलाई इलाका प्रहरी कार्यालय भेनेटारबाट खटिएको टोलीले जाँच गर्ने क्रममा ट्रकको ढालाभित्र आलुको बोराले छोपेको प्लास्टिकमा 775 किलो गाँजा बरामद गरिएको हो। ट्रक चालक धनकोटा पाखरीवास नगरपालिका एक स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका एक आँपछि बस्ने 33 वर्षीय परीक्षण कुंवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकोटाले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले अफगानिस्तानमा सैन्य अभियान चलाएको छ जसमा 29 जना आतंकवादी मारिएको दावी गरिएको छ। आफ्नो सेनाले गुप्य सूचनाका आधारमा मध्यराती सैन्य अभियान संचालन गरेको पाकिस्तान सरकारले बताएको छ। त्यहाँका सूचना तथा प्रसारण मन्त्री उत्ताउल्लाह तराडले पाकिस्तानी सेनाले डुराल्ड रेखा नजिक स्थलगत अभियान संचालन गरेको र त्यसपछि जमात उल अहरार र पाकिस्तान तालिबान आन्दोलन टीपीका आतंकवादी अड्डा र शिविरमाथि लक्षित हवाई आक्रमण गरिएको बताउनु भएको छ। तराडका अनुसार खैबर पख्तुनख्वाको बाजौर क्षेत्रमा गरिएको स्थलगत अभियानमा आतंकवादी कमाण्डर खान फ्रोस जवाल तथा जमात उल अहरारका अन्य 3 जना आतंकवादी मारिएको बताइएको छ। बीबीसीका अनुसार अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले यी आक्रमणमा सर्वसाधारणलाई पनि निशाना बनाइएको तथा महिला र बालबालिका सहित दर्जनौ मानिस मारिएको र घाइते भएको बताएका छन्। उनले आक्रमणको निन्दा गर्दै यसलाई कायरतापूर्वक कार्यको संज्ञा दिएका छन्।
0: र अब खेल समाचार। दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानाडा फिफा विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश गरेको छ। गैराती लस एन्जलसमा भएको रोमाञ्चक खेलमा क्यानाडाले दक्षिण अफ्रिका विरूद्ध 1-0 गोलको जित हासिल गर्यो। उसका लागि मिडफिल्डर स्टेफन युस्टाकियोले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो। क्यानाडाले अब ह्युस्टन स्टेडियममा नेदरल्याण्डस र मोरक्को बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। खेलको पहिलो हाफमा दक्षिण अफ्रिकाले केही आकर्षक र आक्रमक मुभहरू बनाए पनि फाइनल फास्ट ड्र फिनिशिङमा चुकेको थियो। विश्वकप फुटबलमा आज राति पौने 11 बजे ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदैछ। 5 पटकको विश्व विजेता ब्राजिल समूहसीको विजेता बन्दै नकआउटमा प्रवेश गरेको हो भने एसियाली पावर हाउस जापान समूह एकको उपविजेताको रूपमा अन्तिम 32मा स्थान बनाउन सफल भएको हो। आज राति 2:15 बजे जर्मनी र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सरकारले आजदेखि राहत वितरण गर्दै 25,000 रूपियाँ बुझेर 19 गते भित्र सेल्टर छोड्नुपर्ने।
1: रोपाई कार्यक्रम सहित आज राष्ट्रिय धान दिवस मनाइँदै मध्य असारसम्म देशभर 11% मात्र रोपाई सम्पन्न।
0: उदयपुरको चौडन्दीगढ़ी 7मा हात्तीले 6 घर भत्कायो। झापाको बाहुन डाँगीमा हात्तीको बथान गाउँ पसेपछि स्थानीय त्रसित।
1: अफगानिस्तानमा पाकिस्तानको हवाई तथा स्थलगत आक्रमण 29 जनाको मृत्यु सर्वसाधारण मारिएको तालिबान सरकारको आरोप।
0: र दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानाडा विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश। आज राति ब्राजिल र जापान तथा जर्मनी र पाराग्वे भिड्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित सम

के लिखने कलम मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर र चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: अनि तयो कागज केमा थियो वा अ झिल्काई के पर्सनल नम्बर ब्लक लै बदी
1: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर आएर ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: सर चाहिँ तले लगपर्दी
0: चम्लपति न आफै न मोबाइल नम्बर फेदिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे दिने जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल पर्यम
1: सतर्क तना ठगी तब्द क्या जोगिना
2: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: ल ल बर्बादी भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो तर तपाईँको त केही भएको छैन
5: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
6: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
6: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
5: फोन 068-26-144 98-510-16-094 98-476-39691
6: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95 थोप्लो।

0: Extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ
3: पढ्यान दुर्गेश थापा।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-55-16-094, 98-476-39691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: Bonia. Extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ
3: थापा।

कैयों दिन समको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आसमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छिन्, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि

हँसाउने सकिन। हेर्न यो हृदयमा गुम्सेका भावनाहरू जताउने सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनी छु क्यो रा

बिहार छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुन कता डुलिस बेबी डोन्ट बी फुलिस वरिपरि नजर घुमा हेल्प गर्

हाम्रो छुट्टैका हामी बनाउला विशेष हामी घरी घरी विषय दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर जानी जानी मन नजिक औका किन हुन्छ पानी पानी पैसा थाल्छ अब सोच्ने पो हो कि मन मिल्ला साथी मलाई रोज्ने पो हो कि

0: Brazil, AI TV मा हेर्नुस फुटबलको हरेक एक्साइटिंग मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर आज देशभर दही चिउरा खाएर र रोपाई गरेर 23 राष्ट्रिय धान दिवस मनाइएको छ यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ ललितपुरको खुमलटार स्थित बाली विज्ञान अनुसन्धान केन्द्रमा प्रविधिको प्रयोग गरी विशेष कार्यक्रम गरियो केन्द्रमा ड्रोनबाट मल छर्नुका साथै मेसिनको सहायताले धान रोपिएको छ धान दिवसको अवसरमा आज देशभर दहीको कारोबारले नयाँ रेकर्ड कायम गरेको छ नेपाल डेरी एसोसिएशनका अनुसार सामान्य दिनको तुलनामा आज 5 गुणा बढ़ी अर्थात 75 लाख लिटर दही खपत भएको छ मुख्य शहरी क्षेत्र र रोपाई हुने ठाउँहरूमा दहीको माग उच्च हुँदा आज एकै दिन देशभर करिब 1 अर्ब रूपियाँ बराबरको दहीको कारोबार भएको अनुमान गरिएको छ
3: हालै प्रकाशित कक्षा 12 को परीक्षा फल प्रति असन्तुष्टि जनाउँदै 30,000 भन्दा बढ़ी विद्यार्थीले नतिजा पुनर्योगका लागि आवेदन दिएका छन् राष्ट्रिय परीक्षा बोर्डले तोकेको समय सीमाभित्र उत्तर पुस्तिका पुनः जाँच गराउनका लागि यी आवेदन परेका हुन् यद्यपि बोर्डका अनुसार यो संख्या गत वर्षको तुलनामा केही कम हो परीक्षा सकिएको 40 दिनमै नतिजा सार्वजनिक गर्दा गम्भीर त्रुटि भएको भन्दै विद्यार्थीले माइतीघर मण्डलामा विरोध प्रदर्शन समेत गरेका थिए यसैबीच परीक्षामा नन ग्रेडेड अर्थात अनुत्तीर्ण भएका 1 लाख भन्दा बढ़ी विद्यार्थीका लागि आगामी साउन 2 र 3 गते पूरक परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ
2: सीमा नाकामा हुने चोरी तस्करी र भन्सार छाली जस्ता अवैध गतिविधि रोक्न सशस्त्र प्रहरी बलले नयाँ रणनीतिक योजना अघि सारेको छ यस अन्तर्गत अब मुख्य सीमा क्षेत्र र भन्सारहरूमा हतियार र कम्ब्याट पोशाक बिनाका सादा सुरक्षाकर्मी परिचालन गरिनेछ सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार धेरै आवत जावत हुने नाकाहरूमा 3-5 जनासम्म सफारी सुट र नेपाली टोपी लगाएका प्रहरी तैनाथ हुनेछन् वर्दीहारी सुरक्षाकर्मीलाई सूचना दिन हिचकिचाउने सर्वसाधारणले यस्ता सादा पोशाकका प्रहरीलाई सजिलै जानकारी दिन सक्ने विश्वास गरिएको छ यो व्यवस्था आगामी आर्थिक वर्षभित्रै लागू हुने सशस्त्र प्रहरीले जनाएको छ
3: कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूका स्वकीय सचिवहरूको रोकिएको पारिश्रमिक नियमित रूपमा दिने निर्णय गरेको छ आज बसेको मन्त्रीपरिषद बैठकले जेएनजी आन्दोलनपछि रोकिएको स्वकीय सचिवको सेवा सुविधालाई निरन्तरता दिने निर्णय गरेको हो बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा सुनसरीका अनिल थापालाई नियुक्त गरेको छ
2: बाठपाली मन्दिर निर्माणका क्रममा 22 लाख रूपियाँ भन्दा बढ़ी बजेट हिनामिना गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ भ्रष्टाचारमा संलग्न रहेको दावीसहित अख्तियारले गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला वडा अध्यक्ष कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी सहित 9 जना विरूद्ध कैद र जरिवानाको माग गर्दै आज आरोप पत्र दायर गरेको हो उनीहरूले नभएको कामको झुटो बिल बनाएर सरकारी कोषलाई हानि पुर्याएको अख्तियारको ठहर छ
3: छ वर्षदेखि रोकिएको पीसीएल नर्सिङ अर्थात स्टाफ नर्स कार्यक्रम मेडिकल कलेजले पुनः सञ्चालन गर्न पाउने भएका छन् सर्वोच्च अदालत अन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएसँगै 100 वा सोभन्दा बढ़ी बेड क्षमता भएका मेडिकल कलेजका लागि यो बाटो खुल्ला भएको हो चिकित्सा शिक्षा आयोगले एउटा संस्थाले नर्सिङको माथिल्लो तहको एउटा मात्र कार्यक्रम चलाउन पाउने नियम लागू गरेपछि धेरै ठाउँमा पीसीएल नर्सिङ बन्द भएको थियो अदालतको यो आदेश कार्यान्वयन भएसँगै अब थप 2,000 विद्यार्थीले नेपालमै पीसीएल नर्सिङ पढ्न पाउने बाटो खुलेको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

पर असर था। वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: back as bonus pound.
1: It's a top 10
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पुँजी बजारका साना लगानीकर्ताको हित र सुरक्षाका लागि कुनै पनि लोभ वा प्रलोभनमा नपरि काम गर्न धितोपत्र बोर्डका नवनियुक्त नेतृत्वलाई निर्देशन दिनुभएको छ। नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टको शपथ ग्रहण कार्यक्रममा आज अर्थमन्त्री वाग्लेले बजारमा फैलिएका अनावश्यक हल्ला र त्रासलाई चिर्दै समय सीमा सहितको योजना बनाएर पुँजी बजार सुधारका कामहरू अघि बढ़ाउन समेत आग्रह गर्नुभएको छ। उहाँले मन्त्रालयबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै धेरै बोलेर भन्दा पनि काम र नतिजाबाट प्रमाणित गर्न जोड़ दिनुभयो। सोही अवसरमा नवनियुक्त अध्यक्ष डाक्टर भट्टले आफ्नो ज्ञान र अनुभवलाई बजारको विकास तथा देशको आर्थिक वृद्धिमा सघाउ पुग्ने गरी प्रयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
4: कम्पनी ऐनको नयाँ मस्यौदामा प्रस्ताव गरिएको शेयर कारोबारमा थप 1% शुल्क लिने व्यवस्था सरकारले हटाउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ ऐनको मस्यौदामा राखेको सो व्यवस्थाको चौतर्फी विरोध भएपछि त्यसलाई हटाउने प्रक्रिया शुरू भएको हो। मन्त्रालयका शाखा अधिकृत केशव राज शर्माका अनुसार सरकारवालाहरूबाट प्राप्त सुझावका आधारमा मस्यौदा परिमार्जन गरेर मात्र कानून मन्त्रालय पठाइनेछ। हाल शेयर खरिद बिक्री गर्दा लगानीकर्ताले धितोपत्र बोर्ड र ब्रोकरलाई मात्र विभिन्न शुल्क बुझाउँदै आएका छन्।
3: धितोपत्र बजार परिसूचक नेप्सेमा आज पनि गिरावट आएको छ। साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक 16 अंकभन्दा बढ़ीले घटेर 2632 बिन्दुमा कायम भएको छ। यो सँगै शेयर बजार लगातार छैटौं दिन ओह्रालो लागेको हो। आज दिनभरिमा 2,67 करोड़ रूपियाँ बराबरको शेयर किनबेच भएको छ। बजारमा आज 29 कम्पनीको शेयर मूल्य बढ़दा 240 कम्पनीको मूल्य घटेको छ भने सबै समूहका सूचकहरू रातम्मे भएका छनृ।

0: देखि जारी विद्यार्थी नेतृत्वको सरकार विरोधी आन्दोलन र दबावपछि उनी पछि हट्न बाध्य भएका हुन्। सन् 2024 नोभिसाद शहरमा 16 जनाको ज्यान जाने गरी भएको रेलवे स्टेशन दुर्घटनापछि राष्ट्रपति विरूद्ध देशव्यापी आन्दोलन चर्किएको थियो। भुचेसले राष्ट्रपति पद छाडेर आगामी संसदीय निर्वाचन मार्फत प्रधानमन्त्रीका रूपमा सत्तामा फर्कने रणनीति बनाएका छन्।
1: इरानले खाड़ी मुलुक बहराइनलाई आफ्नो सीमा ननाग्न र कठोर कदम चाल्न बाध्य नपार्न कड़ा चेतावनी दिएको छ। अमेरिकाले इरान विरूद्ध खाड़ी क्षेत्रमा रहेका सैन्य आधारहरू प्रयोग गरेको आरोपका बीचमा यो चेतावनी आएको हो। तनाव कम गर्न अमेरिका र इरान बीच कतारको दोहामा वार्ता भएको छ, जहाँ दुवै पक्ष प्रत्यक्ष सैन्य आक्रमण रोक्न र कूटनीतिक संवादलाई निरन्तरता दिन सहमत भएका छन्। तर हर्मुज जलघाटीको सुरक्षा र पुरानो समझदारीका शर्तहरू पूरा नभएको भन्दै प्राविधिक तहको छलफल पनि केही प्रभावित भएको छ।
0: अब खेल खबर। विश्वकप फुटबलको नकआउट चरणमा आज राति 5 पटकको विजेता ब्राजिल र एसियाली टोली जापान बीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार राति 11:15 शुरू हुने यो खेल जित्ने दुवै टोली प्री क्वार्टर फाइनलमा पुग्ने दाउमा छन्। विश्वकप अन्तर्गत नै राति 2:15 हुने अर्को खेलमा 4 पटकको विजेता जर्मनी र पाराग्वे आम्ने सामने हुनेछन्। अमेरिकाको बोस्टन रंगशालामा हुने यो खेलको विजेता टोली अर्को चरणमा प्रवेश गर्नेछ। त्यस्तै भोलि बिहान 6:45 हुने तेस्रो खेलमा नेदरल्याण्ड्स र मोरक्को बीच भिडन्त हुने तालिका रहेको छ।
1: सन् 2028 अमेरिकामा हुने लस एन्जलस ओलम्पिकका लागि क्रिकेट खेलको छनौट प्रक्रिया सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिले पुरूष र महिलातर्फ समान 6-6 टोली सहभागी गराउने गरी छनौट प्रणाली स्वीकृत गरेको हो। यस अन्तर्गत पुरूषतर्फ विभिन्न महादेशका शीर्ष 4 टोली सोझै छनौट हुनेछन् भने आयोजक अमेरिकाले शीर्ष 15 परे स्वत स्थान पाउनेछ। बाँकी 1 स्थानका लागि 8 टोली सम्मिलित ग्लोबल छनौट प्रतियोगिता हुनेछ। नेपालका लागि पनि यो प्रतियोगिता मार्फत ओलम्पिक पुग्ने बाटो खुल्न सक्छ, तर त्यसका लागि हाल 15 स्थानमा रहेको नेपाल सन् 2026 डिसेम्बरभित्र आईसीसी टी20 वरिताको शीर्ष 12 पर्नुपर्ने हुन्छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
0: प्रधानमन्त्री लक्षित अभिव्यक्तिको आरोपमा एक सुकुम्बासी पक्राउ, बिना शर्त रिहाईको माग गर्दै पीड़ितहरूको आन्दोलन शुरू। पूर्व अर्थमन्त्री पौडेल थप 3 दिन हिरासतमै रहने, सम्पत्ति शुद्धिकरणमा अनुसन्धान जारी।
1: विनियोजन विधेयक राष्ट्रिय सभाबाट स्वीकृत, मन्त्रालयगत शीर्षकमाथि बिहिबारदेखि छलफल हुने। क्याम्पसहरूलाई 60 दिनभित्र दलीय विद्यार्थी संगठन हटाउन तिर्वीको निर्देशन।
0: जलवायु मैत्री प्रविधिको नाराका साथ देशभर धान दिवसको रौनक, 75 लाख लिटर दही खपत, तस्करी रोक्न सीमा नाकामा वर्दी बिनाका सशस्त्र प्रहरी खटाइने।
1: जापानका थप 20 प्रविधि र रक्षा कम्पनी चिनिया कालो सूचीमा, दुई देशबीच विवाद चर्कियो। आन्दोलनको दबावपछि सर्बियाका राष्ट्रपति भुचिच पद छाड्न बाध्य, आफ्नो सीमाभित्रै रहन बहराइनलाई इरानको चेतावनी।
0: र विश्वकपमा आज राति 3 खेल हुँदै जापानले ब्राजिलको सामना गर्ने, अमेरिकामा हुने ओलम्पिकका लागि क्रिकेटको छनौट प्रक्रिया सार्वजनिक, नेपाललाई पनि अवसर, टी20 वरियताको शीर्ष 12 पर्नुपर्ने।
1: हवस्त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: का लागि सहज बैंकिङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र बैंकबाट क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 बुँदा नम्बर 4 सरल बैंकिङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने। वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने। वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने। वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने। वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
1: मार्बल का सीपीपीसी प्रोडक्ट हरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरुभन्दा 25% बढ़ी प्रेशर बहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरी रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का यूपीपीसी प्रोडक्ट हरू लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
2: सुरक्षा घरको साथ जीवन भर
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: आज असार 15 अर्थात राष्ट्रिय धान दिवस सरकारले औपचारिक रूपमा मनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको खुमलटार स्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा आयोजित विशेष समारोहमा संसदीय समितिका सभापतिदेखि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारीसम्म पुगेर धान खेतीबारे बोलेनन् मात्र खेतको हिलोमै गएर मेसिनबाट धान रोपे। देशभरका किसान आज खेतमा रोपाई गर्दा कृषि मन्त्री गीता चौधरी विदेश भ्रमणमा हुनुहुन्छ। राष्ट्रपति लगायत विभिन्न दलका नेताले वक्तव्य मार्फत शुभकामना दिँदा कृषि मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरू विभिन्न जिल्लामा पुगेर सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रम गरेका छन्। एक रिपोर्ट सहकर्मी कृष्ण शर्माबाट।
6: पर्याप्त पानी नपर्दा मध्य असारसम्म पनि यो वर्ष धान रोपाई न्यून भएको छ। अन्नको भण्डार मधेस प्रदेशमा सबैभन्दा कम 5% मात्र रोपाई भएको छ। कृषि विभागका अनुसार हालसम्म असारसम्म मुलुकभर 13.49% रोपाई भएको छ। गत वर्ष सो अवधिमा 15.6% धान रोपाई भएको थियो। वैकल्पिक व्यवस्था नहुँदा किसानहरू वर्षाकै भरमा रोपाई गर्नुपर्ने बाध्यतामा छन्। तर संसदमा पुगेका सांसद र सरकारमा पुगेका मन्त्री र कृषि मन्त्रालयका कर्मचारीलाई यो दिवस मनाउन कुनै संकोच छैन। ललितपुर पुगेर मेसिन मार्फत हिलोमा धान रोपेपछि प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीले किसानको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।
7: गुणस्तरीय बिउ बिजन मलमा सहजता सिंचाईको विस्तार उत्पादनको उचित मूल्य लगायतको कुरामा नेपाल सरकारले ध्यान दिने नै छ भन्ने कुरा पनि म राख्न चाहन्छु।
6: कृषि मन्त्रालयका अनुसार नेपालमा वार्षिक 70 लाख मेट्रिक टन धान आवश्यक रहे पनि करिब 60 लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। किसानका समस्या समाधान गर्न सकेमा उत्पादन वृद्धि हुने विज्ञहरू बताउँछन्। सरकारले हरेक वर्ष जसो धानको समर्थन मूल्य तोक्ने गरेको छ, यस वर्ष पनि धानको मूल्य प्रति क्विन्टल 2,865 रूपियाँ तोकिएको छ। तर किसान न त तोकिएको मूल्य पाउँछन् न नगद पैसा। किसान सस्तो र उधारोमा धान बेच्न बाध्य छन्। कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्र भने सरकारले राम्रो योजना ल्याएर काम गर्ने हो भने खाद्यान्नमा आत्मनिर्भर बन्न सक्ने बताउनुहुन्छ।
7: आजको 200 वर्षपछिको टेक्नोलोजीले पनि धान खेती गर्नलाई धान खेतै चाहिन्छ। आर्टिफिसियल चामल त आउला, तर खेती गर्ने हो भने धान खेतै चाहिन्छ र धान खेत मासिनु हामी सबैको चिन्ताको विषय बन्नुपर्छ र यसलाई हामी सबैले आत्मसात गर्नुपर्छ। धान खेत जोगाउनुपर्छ।
6: आयातित खाद्यान्नमा नेपालको निर्भरता बढ्दै गएको छ। छिमेकी मुलुकबाट आयात सहज रहेसम्म समस्या नदेखिए पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण आयात प्रभावित भएमा नेपालीलाई दुई छाक टार्न समेत समस्या हुने अवस्था छ। पछिल्लो समय धान भन्दा बढी आमदानी दिने बालीतर्फ किसान आकर्षित हुँदै गएको अवस्थाले पनि भविष्यमा खाद्य सुरक्षामा चुनौती थपिएको छ। किसान मकै उखु तथा अन्य नगदे बालीतर्फ लाग्दै गएकाले धान खेतीको क्षेत्र घटिरहेको छ। धानका स्थानीय तथा परम्परागत जातहरू हराउँदै गएको छ। मन्त्रालयका सचिव मिश्र प्रविधिले जे भए पनि धान खेत जोगाउनु पर्ने बताउनुहुन्छ।
7: हाम्रो धानको औसत उत्पादकता अहिले पनि न्यून छ। हामी चारको हारिमा छौ, कतै पाँचमा छौ, र अरू देशहरूले दस पुर्याएका छन्, आठ पुर्याएका छन् भने चार उत्पादकतालाई आठ पुर्याउन सक्यो भने धान त छेलो खेलो हुन्छ। भात त्यो ठूलो अवसर हामीसँग छ र हामी एकल धान बालीमा छौ, दुई बाली धानमा जान सक्यो। एक लाख हेक्टरदेखि दुई लाख हेक्टरको बीचमा हामीले चैते धान बनाउन सक्यौँ भने हामीलाई भात खान छेलो खेलो हुन्छ। हामीले आयातको चिन्ता गर्नु पर्दैन, यो बडा राम्रो अवसर छ।
6: आफ्नो पार्टीको सरकार हुँदा मुखमा पानी हाले जस्तो गरी बस्ने सांसदहरू अर्को पार्टीको सरकार बनेपछि भने जनताका समस्या भन्दै किसानका कुरा पनि संसदमा बोल्न थालेका छन्। नेकपा एमालेकी सांसद मीना सिंह रखालले किसानलाई मल बिउको समेत व्यवस्था नगरेको भन्दै अहिलेको सरकारको आलोचना गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा वहाँले अनावृष्टि र अतिवृष्टिका कारण किसान मारमा परेको भन्दै उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो।
8: आज असार 15 गते राष्ट्रिय धान दिवस, तर यस वर्ष मनसुनको अनियमितताका कारणले धेरै किसानको धान रोप्ने त परै जास, धानको बिउ समेत राख्न पाएका छैनन्। कतै पानीको अभाव छ, कतै अत्याधिक वर्षाले बारी बगाएको छ, समयमै रोपाई हुन नसक्दा उत्पादन घट्ने र किसानको आयमा प्रत्यक्ष असर पर्ने निश्चित छ।
4: सरकारले यस वर्ष जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ धान दिवस तथा रोपाई महोत्सव मनाए पनि किसानले भने खेतमा आफ्ना पीर र व्यथालाई गीत मार्फत पोखेर रोपाई गरेका छन्। अर्को रिपोर्ट।
6: बिउ, मल र सिँचाई अभाव लगायतका समस्याका कारण मध्य असारसम्म अधिकांश खेतहरू बाँझै छन्। तिनै पीरलाई चितवनका किसानहरूले यसरी व्यक्त गरेका छन्। कसको व्यथा कसलाई के थाहा भने जस्तै किसानका समस्या सरकारी निकाय बुझ्नै सक्दैन। कृषि मन्त्रालय अन्तर्गतको कृषि विभागका प्रवक्ता राजेन्द्र कोइराला सिँचाईमा वैकल्पिक प्रविधिको प्रयोग बढेकाले पानी अभावकै कारण रोपाई कार्य प्रभावित नहुने तर्क गर्नुहुन्छ।
9: करिब 13.49% भएको छ, केही पछाडि सिजनमा चाहिँ कम हुन्छ कि भनेर प्रश्न गरेका छ होइन। त्यसको असर त पर्ला नै, सिचुएसन कसरी जान्छ र कति आर्टिफिसियलबाट पनि बोरिङबाट तराईतिर रोपाई हुन्छ है। अब टेबर गर्यो भने मुख्य क्षेत्र त तराई नै हो, 10% चाहिँ माथि बढाउँछ, धेरै असर नगर्न पनि सक्छ। र अझै पछाडि थुप्रै साउनको लास्टसम्म रोपिने हुँदाखेरि अहिले त्यो यति नै हुन्छ भन्न चाहिँ अति कठिनै होला।
6: दशकौंदेखि किसानले भोग्ने समस्या जिउका त्यौं छन्, तर सरकारमा बसेका राजनीतिज्ञ हुन् वा कर्मचारी कुनै समस्या नरहेको दावी गरिरहन्छन्। कृषि मन्त्रालयका सूचना अधिकारी डाक्टर रामकृष्ण ढकालले त किसानलाई ललिपप दिने आश्वासन दिनुभएको छ। सरकारमा रहेकाहरूले समस्याको समाधान गर्न नसकेपछि उहाँले सुक्खापनको जोखिम न्यूनीकरणका लागि किसानलाई मौसम अनुकूलका धानका जातहरू छनौट गरी खेती गर्न सुझाव दिनुभएको छ।
10: हामीसँग चाहिँ सुक्खा सहन सक्ने जातहरूको पनि विकास भएको छ होइन। सुक्खा सिरिजका जातहरू सुक्खा 1, 2, 4, 5, 6 भन्नेसम्म छ। कतिपय ठाउँमा राम्रो दिएका छन् तिनीहरूले, सुक्खा 3, 4 राम्रो भएको छ। अब यो जातहरू अपनाउनु पर्ने आवश्यकता। अर्को चाहिँ सुक्खा र डुबान दुईटै सहने जातहरू पनि छन् हामीसँग, सबुवान भन्ने होइन, अनि बहुनी 1, 2 भन्ने, यी जातहरूको प्रयोग बढाउनु पर्यो।
6: ढिलो वर्षा भए पनि पश्चिम तराईका बाँके, ब्रदिया र कपिलवस्तु लगायतका जिल्लाका किसानहरूले वैकल्पिक उपायहरू अपनाएर धान रोपाई गरिरहेको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्बिनीका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिनुभयो। उहाँले किसानहरूले यस वर्ष ढिलो पानी पर्ने सूचना अनुसार साउनसम्म रोपाई गर्ने गरी तयारी थालेको बताउनुभयो।
11: मौसमको गडबडी र ढिला वर्षा आउने हिसाबको कुराले चाहिँ किसानहरूले चाहिँ लुम्बिनी प्रदेशमा यो सूचना पहिला नै पाइसकेका थिए। त्यसले गर्दाखेरि चाहिँ रोपाईमा बिउ राख्ने कामहरू पनि किसानहरूले अलिक ढिला भेट्छ, त्यसले गर्दाखेरि अब साउनमा चाहिँ पानी पर्छ भन्ने कुरा मात्रै आउँछ, विशेषत हुनुहुन्छ, त्यसले गर्दाखेरि चाहिँ अब साउनको पहिलो हप्तामा नि भयो भने समस्या चाहिँ सिर्जना हुन्छ।
6: विकसित मुलुकमा मेसिनको प्रयोग बढ्दै जाँदा उत्पादन कृषि पेसा लागत कम र सहज बढी गरिएको छ। रोपाई कटाई मडाई तथा सुकाउने काममा आधुनिक उपकरण प्रयोग भइरहेकाले खेती अब पहिले जस्तो कठिन पेसा छैन, तर नेपालमा भने अझै पनि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ। अर्कोतर्फ समयमै मल बिउ कहिले पनि पाइँदैन। कृषिमा आधुनिकरण गर्दै विदेश पलायन हुने युवालाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिन्थ्यो कि।
5: राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आजको बैठकमा राख्नुभएको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो। सांसदहरूले राखेका प्रश्नहरूको जवाब दिँदै उहाँले बजेटमा आम जनताको हितका लागि शिक्षा स्वास्थ्य र विद्युतमा केही मात्रामा कर लगाइएको स्पष्ट पार्नुभयो। मुलुकका 3/4 विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने गरेको उल्लेख गर्दै मन्त्री डाक्टर वाग्लेले सक्नेले नसक्नेलाई दिने भन्ने उद्देश्यका साथ निजी विद्यालयमा प्रगतिशील कर लगाइएको स्पष्ट पार्नुभयो। त्यसअघि सांसदहरू पदम बहादुर परियार, मदन कुमारी शाहगरिमा, रोशनी मेचे, नारायण दत्त मिश्र, सोमनाथ पोर्तेल, विष्णु कुमारी सापकोटाले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै आफ्ना धारणा राखेका थिए। राष्ट्रिय सभाको अर्को बैठक पर्सि बस्नेछ।
4: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: ma sunt full de seamă, dacă-s bonus pound.
1: Vista ca pe nordi șpon, cel cu mața pitreaua pe bon.
0: Parfur manorandan site, matradu 979 mai, dish home ko FIFA World Cup 2026 season pass lino ho. Ra paunu ho 15 din dekhi 3 mahina samma sampurna channel herne package bonus. Yadi ajai linu bhayeko chaina bhane ajai najikai ko dealer dai marfat wa dish home ko customer support 01421766 ma samparka garnuhos.
1: Vista cup herna dish home, khelko bacha pitreau aafnai home.
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि सवारी साधनहरूको कालो सिसा हटाउने अभियान शुरू गरेको छ। आज प्रहरीले गृहमन्त्री सुदन गुरूङ र गृह सचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएर उक्त अभियान शुरू गरेको हो। अवैध गतिविधि कम गर्न कालो सिसा हटाउन थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले जानकारी दिनुभयो।
3: कोशी प्रदेश सरकारले प्रदेश सांसदका स्वकीय सचिवको पारिश्रमिक नियमित दिने निर्णय गरेको छ। प्रदेश सरकारले पारिश्रमिक रोकिएको मितिदेखि नै लागू हुने गरी पारिश्रमिक दिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी राजेन्द्र पराजुरीले जानकारी दिनुभएको छ।
4: नेपाल धितोपत्र बोर्ड सेवनका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले शपथ गराउनु भएको हो। यही असार 5 गतेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो।
3: आज पनि शेयर बजार नेप्से परिसूचक घटेको छ। साताको पहिलो कारोबार दिन आज नेप्से 16 अंकले घटेर 2632 बिन्दुमा कायम भएको छ। नेप्सेसँगै आज कारोबार कम्पनी घटेको छ। अघिल्लो कारोबार दिन गत शुक्रबार 3.94 अर्ब रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको बजारमा आज 2.67 करोड़ 18,32,000 रूपियाँको मात्रै शेयर खरिद बिक्री भएको छ। कारोबार रकम शुक्रबारको तुलनामा 32% कमियो। आज 29 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 240 कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। 6 कम्पनीको शेयर मूल्य भने स्थिर रहेको।
4: सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण सहित रौतहटको सुरक्षा व्यवस्था सुनिश्चित गर्न रौतहट प्रहरी थप सक्रिय भएको छ। गृहमन्त्रीले बारा पर्साको छड्की अनुगमन गरी तस्करी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न कड़ा निर्देशन दिएपछि रौतहट प्रहरीले अझ सक्रिय जिम्मेवार र व्यावसायिक ढंगबाट कार्य सम्पादन गर्न मातहतका युनिटलाई निर्देशन दिएको हो।
3: बाढ़ी पहिरोका कारण शंखुवा सभाको सिलिचोङ गाउँपालिका एक सिसुवा खोलाका 6 घर परिवार विस्थापित भएका छन्। गाउँपालिका अध्यक्ष भूपाल राज मेवाङका अनुसार विस्थापितलाई अहिले सुरक्षित स्थानमा सारिएको छ। पहिरोका कारण सिलिचोङका तेन्छोङ वेङला चेपचेवा नेवाटार यामसिंह र गोगानेका करिब 100 घर बढ़ी उच्च जोखिममा परेका छन्।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। हालैका दिनहरूमा इरान र अमेरिका बीच भएका श्रृंखलाबद्ध सैन्य आक्रमण र प्रतिआक्रमणपछि दुवै देश तनाव कम गर्न र द्वन्द्व रोक्न सहमत भएका छन्। एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले यसको पुष्टि गरेका हुन्। रणनीतिक रूपमा महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज जलमार्ग र त्यस वरपरका क्षेत्रमा व्यावसायिक जहाजहरूमाथि भएका धेरै आक्रमणहरूपछि यो सम्झौता भएको हो। ती घटनाहरूका कारण खाड़ी क्षेत्रमा युद्धको खतरा बढ़ेको थियो भने दुवै देशले एक अर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएका थिए। अमेरिका र इरान बीच होर्मुज जलमार्ग सम्बन्धी विवाद समाधानका लागि भोलि कतारको राजधानी दोहामा वार्ता हुने भएको छ। दुवै देश आक्रमण रोक्ने सहमति सहित वार्तामा बस्न लागेको अमेरिकी संचार माध्यमले जनाएका छन्। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराग्चीले होर्मुज जलमार्गको व्यवस्थापन र जिम्मेवारी पूर्ण रूपमा इरानको भएको बताउनु भएको छ। उहाँले इरानले तोकेको जलमार्गलाई व्यवस्था गर्ने कुनै पनि प्रयासले क्षेत्रीय तनाव र द्वन्द्व थप चर्काउने चेतावनी समेत दिनुभयो।
3: नेपाल परिवेशमा अब खेल समाचार।
5: विश्वकप फुटबल विशेष। फिफा विश्वकप फुटबलमा आज राति ब्राजिल र जापान भिड्दैछन्। अमेरिकाको टेक्सस स्थित ह्युस्टनमा पाँच पटकको विजेता टोली ब्राजिल र एसियाली पावर हाउस जापान बीचको खेल आज राति पौने एघार बजे शुरू हुनेछ। अन्तिम सोह्रमा आफ्नो स्थान सुरक्षित गर्नका लागि दुवै टोली भिड्न लागेका हुन्। ब्राजिल समूह सीको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो। आफ्नो अन्तिम समूह खेलमा स्कटल्याण्डलाई 3-0 फराकिलो अन्तरले पराजित गरेको ब्राजिल अहिले उच्च लयमा देखिएको छ। जापान पछिल्लो 10 खेलदेखि अपराजित रहँदै यो चरणमा आइपुगेको हो। समूह एफमा नेदरल्याण्ड्स र स्वीडेन जस्ता टोलीहरूसँग कड़ा प्रतिस्पर्धा गर्दै दोस्रो स्थान हासिल गरेको जापानको उच्च गतिको प्रोसेसिङ र संगठित खेल विशेषता हो। तथ्याङ्क अनुसार ब्राजिल जापानमाथि हावी रहँदै आएको छ। यी दुई टोली बीच भएका 14 भेटमा ब्राजिलले 11 खेल जितेको छ भने जापानले मात्र एक खेल जित्न सकेको छ। सन् 2025 अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई 3-2 गोल अन्तरले पराजित गरेको थियो, जसले गर्दा जापान यसपटक पनि अर्को ठूलो उलटफेर गर्ने दाउमा हुनेछ। विश्वकप इतिहासमा भने यी दुई टोली बीच यसअघि सन् 2006 जर्मनी विश्वकपमा मात्र भेट भएको थियो। यो खेलमा ब्राजिलसँग जापान पराजित भएको थियो। 20 वर्ष अघि विश्वकपमा ब्राजिलसँग 4-1 गोल अन्तरले पराजित भएको जापान यसपटक इतिहास बदल्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छ। अर्कोतर्फ छैटौं उपाधिको खोजीमा रहेको ब्राजिलका लागि यो खेल आफ्नो साक जगाउने अवसर हुनेछ। ब्राजिलले सन् 1982 यता सहजै रूपमा समूह चरण पार गर्दै आएको छ। अहिले त साबिक विजेता तथा छिमेकी अर्जेन्टिनासँग सेमी फाइनलमा ब्राजिलले प्रतिस्पर्धा गर्ने समीकरण बनेको छ। दुवैले अबका 3 खेलमा जीत हासिल गरे फाइनल पुग्न एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। गैराती सम्पन्न खेलमा सह आयोजक क्यानाडा दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो पटक फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। आज राति नेपाली समयअनुसार 2:15 जर्मनीले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। जर्मनी र पाराग्वेले सन् 2002 जापान कोरिया विश्वकपको अन्तिम सोह्रमा एकअर्कासँग प्रतिस्पर्धा गरेका थिए, जति बेला उपविजेता जर्मनीले 1-0 जित निकालेको थियो। भोलि बिहान 7:45 मोरक्को र नेदरल्याण्ड्स बीच प्रतिस्पर्धा हुनेछ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बाल बालिकालाई पार्टी सदस्य बनाएको विषयले रासोपा विवादको चंगुलमा। आंघी क्याम्पसबाट 60 दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउन त्रिभीको निर्देशन।
3: पासपोर्ट प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 5 धरोटीमा छाड्न आदेश। पूर्व अर्थमन्त्री पौडेललाई थप 3 हिरासतमा राख्न अनुमति।
4: असार 15 गते राष्ट्रिय धान दिवसमा सरकारको औपचारिकता उस्तै, किसानका दुःख र वेदना दुरूस्तै।
3: दनाव कम गर्न इरान र अमेरिका सहमत। हुर्मुज जलमार्ग विवाद अन्त्यका लागि भोलि दोहामा वार्ता हुने।
4: र विश्वकप फुटबलमा आज 2 खेल हुँदै ब्राजिलसँग 20 वर्ष अघिको हारको बदला लिने जापानको दाउ।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01447901744906707. Website texasintl.edu.np.
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बाल बालिकालाई पार्टी सदस्यता दिएको भन्ने विषयमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा प्रस्तुतिकरण माग राष्ट्रपा भन्छ। भारी वर्षाको पूर्वानुमान गरिँदा आम मानिसलाई सुझाव के छ?
1: आज भोलि पर्सि पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा त्यही भनेछौँ।
0: विपद प्राधिकरणका प्रमुख कार्यकारी र भेनेजुएला भूकम्पमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय पुरूषको जीवितै उद्धार। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
2: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाका अधिकारीहरूले गत साताका दुई मुख्य भूकम्पपछि फँसेकाहरू जीवितै फेला पार्ने आशा कमजोर हुँदै गएको बताएका छन्। करिब 1500 जनाको मृत्यु भएको पुष्टि भए पनि अझै 10,000 बेपत्ता रहेको ठानिएको छ। कराकसको मुख्य सभागृह भरिएको छ भने भेनेजुएला सरकार विरूद्ध जनआक्रोश बढ़दो छ। बीबीसीका नोर्बेतो परादेश भन्छन्, क्षतिको तह अकल्पनीय छ। सहायताकर्ताहरू यहाँ आउँदा के गर्ने भन्ने भ्यू पाउन सकिरहेका छैनन्। मानिसहरूले पर्याप्त राहत नपुगेको ठान्छन्, उनीहरूले आशा मारिरहेका छन्। बीबीसी संवाददाताको भनाई। यसैबीच नेदरल्याण्डले आपतकालीन आपूर्ति सहितको नौसेनाको पानी जहाज पठाउने घोषणा गरेको छ भने चीनले करिब 1.5 करोड़ डलर बराबरको सहायताको वाचा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोले त्यहाँ इबोलाका घटनामा तीव्र वृद्धि भएको जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार शनिबार 47 नयाँ संक्रमण र 12 जनाको मृत्यु भएको देखिन्छ। गत महिना प्रकोप घोषणा भएता 1200 भन्दा बढ़ी घटनाहरू पुष्टि भएका छन्, जसमध्ये 360 जनाको मृत्यु भएको थियो। यसैबीच अफ्रिका सेन्ट्रल फर डिजिज कन्ट्रोलका प्रमुखले इबोलाको बुन्डीबुग्य लहरका लागि नयाँ औषधि परीक्षणहरू यसै साताको शुरूमा शुरू हुन सक्ने बीबीसीलाई बताएका छन्। यस स्ट्रेनका लागि हाल कुनै अनुमोदित उपचार छैन। उनका अनुसार उक्त अनुसन्धानले 6 महिनाभित्र नयाँ उपचार विधि र खोप दिन सक्ने आशा गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार योजनाबद्ध रूपमा हुन लागेको आप्रवासन विरोधी प्रदर्शन अघि शान्त रहन अपील गरेका छन्। उनले भनेका छन्, मानिसहरूलाई प्रदर्शन गर्ने अधिकार भए पनि धम्की र हिंसा सहन गरिने छैन। त्यहाँका आप्रवासन विरोधी समूहहरूले जून 30 कागजात नभएका आप्रवासीहरूलाई देश छाड्न अनौपचारिक समय सीमा तोकेसँगै प्रहरीले देशव्यापी रूपमा सुरक्षा कार्यवाहीको तयारी गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मंगलबार कतारको राजधानी दोहामा हुन लागेको वार्ताका लागि इरानले अनुरोध गरेको बताएका छन्। पछिल्ला दिनमा दुवै देशले पुनः आक्रमणहरू शुरू गरेपछि हालको युद्ध विराम बिथोरिने चिन्ता बढ़ेको छ। व्हाइट हाउसले ट्रम्पले शान्ति प्रक्रियाको सफलता चाहेको उल्लेख गरेको छ। व्हाइट हाउसले यो पनि भनेको छ, प्राविधिक वार्ताहरू उक्त बैठकको छेकोमा जारी रहनेछन्। र अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको पछिल्लो सीमापार हवाई आक्रमण र स्थल कार्यवाहीको निन्दा गरेको छ। उसले त्यसक्रममा आफ्ना कम्तीमा 36 जना सर्वसाधारण मारिएको र 160 भन्दा बढ़ी मानिसहरू घाइते भएको जनाएको छ। तालिबानले त्यसलाई अपराध र अत्याचार भनेको छ। उता त्यस विपरीत पाकिस्तानले चाहिँ आफ्नो हमला आतंकवादी लुक्ने ठाउँहरूमा केन्द्रित रहेको भन्दै तीमध्ये 29 जनाको मृत्यु भएको जनाएको छ। इस्लामाबादले आफ्ना पछिल्ला कार्यवाही निर्दोष मानिसहरू विरूद्ध हालैका आतंकवादी आक्रमणको प्रतिक्रिया रहेको भनेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बाल बालिकाहरूलाई पार्टीमा सदस्यता दिएको भन्ने विषय सदन र संचार माध्यमहरूमा उठाइएपछि राष्ट्रिय मानवाधिकार आयोगले उक्त पार्टीलाई त्यसबारे ध्यानाकर्षण गराउँदै के कसो भएको हो प्रष्टीकरण मागेको छ। हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्ष भन्दा मुनिका 35,000 भन्दा बढ़ी बालबालिकालाई सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर रासोपाले भने प्राविधिक त्रुटिका कारण मात्रै उमेर 18 वर्ष भन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ। सुनौ एउटा रिपोर्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएको भन्दै संसदको दुवै सदनमा नेपाली कांग्रेसले हिजो र आज नै आपत्ति जनाएको छ। संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरे पनि 35,000 भन्दा बढ़ी बालबालिका सदस्य बनेको पार्टीकै महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले राष्ट्रपा संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आजै राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कसो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्राचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले भन्छन्,
3: त्यो विषयमा के भएको र राष्ट्रपाले 18 वर्षभन्दा मुनिका बालबालिकाहरूलाई चाहिँ त्यसरी सदस्यता वितरण गरेको हो कि होइन र गरेको हो भने त्यस्तो कुरा चाहिँ हाम्रो प्रचलित कानून संविधान र अन्तर्राष्ट्रिय मान्यता बमोजिम त्यसको विपरीत हुने भएको हुनाले त्यसको जानकारी यथाशीघ्र गराइदिनु भनेर हामीले ध्यानाकर्षण सहितको पत्राचार गरेका छौँ। आज
0: राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त विषय उठे पनि प्राविधिक त्रुटिका कारण त्यस्तो हुन गएको तर बालबालिकाहरूलाई आफूहरूले सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म राष्ट्रपाले कुनै अभिव्यक्ति वा प्रस्तुतिकरण सार्वजनिक रूपमा दिएको छैन। बालबालिकालाई पार्टीको सदस्य बनाएको

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना संगे उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियो का हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै समक्षमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: एक पटक सोच्नुस् त, कतै तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
2: यदि गर्दै हुनुहुन्छ भने तपाई अपराध गर्दै हुनुहुन्छ।
3: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
4: सार्वजनिक हितको लागि
5: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
6: आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौ जुन सुन्दा अलि पत्याउन गाह्रो लाग्न सक्छ। कल्पना गर्नुहोस्, पर्वत जिल्लाको कुनै एउटा दुर्गम गाउँमा बस्ने एउटी महिला छिन् जसले आफ्नो जीवनमा कहिले ब्याङ्कको दैलो टेकेकी छैनन्, तर उनी अचानक आफ्नो परिवारको सम्पूर्ण आर्थिक निर्णय लिने अवस्थामा पुग्छिन्।
7: ओहो,
6: त्यो पनि कुनै ठूलो राजनीतिक क्रान्तिले गर्दा होइन, मात्र उनको मोबाइल फोन र स्थानीय रेडियोमा बज्ने एउटा 20 सेकेण्डको जिंगलको कारणले।
7: सुन्दा त कुनै चलचित्रको कथा जस्तो लाग्छ।
6: हो नि, एकदमै। तर आज हामी यस्तै एउटा वास्तविक र निकै चाखलाग्दो विषयको यो गहन विश्लेषणमा जाँदैछौ। कसरी एउटा स्थानीय रेडियो कार्यक्रमले नेपाल सरकारका ती जटिल नीतिहरूलाई आम मानिसको दैनिक जीवनको शक्तिमा बदल्दैछ भन्ने कुरा हामी हेर्नेछौ। ल, यसलाई खोतलेर हेरौं।
7: पक्कै पनि यो साँच्चै नै भनौं न एउटा विरलै देखिने तर अत्यन्तै प्रभावकारी रूपान्तरणको मोडल हो। अक्सर हामीलाई के लाग्छ भने समाज परिवर्तन गर्नका लागि ठूला ठूला बजेट र अन्तर्राष्ट्रिय मोडलहरू नै चाहिन्छन्, होइन र?
6: एकदम, हामी त्यही सोच्छौं।
7: तर कुष्मा नगरपालिका र नेपाल सरकारको सहकार्यमा विशेष गरी महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग मिलेर रेडियो दिदी बहिनी 95.2 MHz जुन कार्यक्रम चलाइरहेको छ नि,
6: महिला सचेतना तथा सशक्तिकरण आवाज कार्यक्रम,
7: हो त्यही कार्यक्रम, त्यसले एउटा नितान्त फरक बाटो देखाएको छ। यहाँ मुख्य कुरा के हो भने नीति निर्माण हुनु एउटा बाटो हो, तर त्यो नीतिलाई भुइँ तहका मानिसले यो मेरै लागि हो भनेर महसुस गर्नु पूर्ण रूपले फरक कुरा हो।
6: ठ्याक्कै, मेरो विचारमा सरकारी नीतिहरू भनेका नबुझिने भाषामा लेखिएका कुनै भारी मेसिनका म्यानुअल जस्तै हुन् क्या?
7: सही भन्नुभयो, म्यानुअल त हुन्छ तर पढ्न कसैले जान्दैन।
6: हो नि, अनि यो रेडियो कार्यक्रम चाहिँ त्यो मिल्ने साथी हो जसले त्यो मेसिनलाई साँच्चै कसरी चलाउने भनेर एकदम सजिलोसँग सिकाइदिन्छ।
7: एकदम सठिक उदाहरण दिनुभयो।
6: अब सशक्तिकरणको कुरा गर्दा सबैभन्दा पहिले आधारभूत कुरा अर्थ र सम्पत्तिबाटै शुरू गर्नुपर्छ जस्तो लाग्छ मलाई, किनभने आर्थिक स्वतन्त्रता नै सशक्तिकरणको पहिलो शर्त हो नि, होइन र?
7: बिना अर्थ त केही पनि सम्भव छैन।
6: अनि नेपालको संविधानले छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्तिमा समान हक दिएकै छ। महिलाको नाममा उद्योग वा व्यवसाय दर्ता गर्दा कर्मिनाह हुने, बिना धितो ऋण पाइने जस्ता राम्रा नीतिहरू त राज्यसँग छन्।
7: हो, नीतिहरू अत्यन्तै प्रगतिशील छन्।
6: तर यहाँनिर मेरो एउटा प्रश्न छ, त्यसो भए यी सबैको अर्थ के हो त? मेरो मतलब संविधानमै लेखिसकेको र कानून बनिसकेको कुरा मानिसहरूलाई सम्झाउन किन एउटा छुट्टै रेडियो कार्यक्रम नै चाहिन्छ र? कानूनी किताबमा लेखिँदैमा गाउँको संरचना त रातारात परिवर्तन हुँदैन नि।
7: हो, तपाईँले एकदमै गहिरो ठाउँमा औंला राख्नुभयो। यहाँ सबैभन्दा रोचक कुरा के छ भने नीति र व्यवहार बीचको खाडल धेरै ठूलो छ। नीतिहरू आफैमा जति सुकै राम्रा भए पनि आम मानिसका लागि, विशेष गरी ग्रामीण महिलाहरूका लागि सरकारी संरचना भनेको डरलाग्दो संयन्त्र हो।
6: भन्नाले वडा कार्यालय जान पनि डर लाग्ने?
7: हो नि, एउटी गाउँकी महिला जसले सायद राम्रोसँग औपचारिक शिक्षा पाएकी छैनन्, उनी सिधै ब्याङ्कमा गएर मलाई बिना धितो ऋण दिनुहोस् भन्न सक्दिनन्।
6: त्यो त गाह्रो छ, फारम कसरी भर्ने, कोसँग बोल्ने केही थाहा हुँदैन।
7: ठ्याक्कै, त्यहाँ एउटा ठूलो मनोवैज्ञानिक पर्खाल हुन्छ, अनि रेडियो दिदी बहिनीले ठिक त्यही मनोवैज्ञानिक पर्खाल भत्काउने काम गरेको छ।
6: कसरी भत्काउँछ त?
7: जब रेडियोबाट मेरै गाउँकी मेरै भाषा बोल्ने प्रस्तोताले एकदमै आत्मीय स्वरमा भन्छिन्, नि के तपाईँले आफ्नो व्यवसाय दर्ता गर्नुभएको छैन भने आजै वडामा बुझ्नुहोस्, यो तपाईँको अधिकार हो।
6: ओहो, भनेपछि आफ्नै मान्छेले भने जस्तो लाग्ने भयो।
7: हो त नि, तब त्यो सुन्ने महिलालाई राज्यको कानून एउटा अमूर्त कुरा नभएर आफ्नै घरको सल्लाह जस्तो लाग्न थाल्छ।
6: यसको मतलब रेडियोले सूचना मात्र दिएको छैन, यसले त्यो डरलाग्दो सरकारी संरचनालाई रहस्यमुक्त डिमिस्टिफाई गरिराखेको छ।
7: बिल्कुल, र जब हामी सम्पत्तिको कुरा गर्छौ नि, यो केवल पैसाको मात्र कुरा होइन,
6: अरू के को कुरा हो त?
7: यो शक्ति सन्तुलनको कुरा हो। परम्परागत समाजमा पुँजी र जमिनमाथि प्राय पुरुषको नियन्त्रण रहँदै आएको छ।
6: त्यो त हो, घरमुली भनेकै प्राय पुरुष हुन्छन्।
7: तर जब रेडियोको निरन्तरको प्रोत्साहनले एउटी महिला आफ्नो नाममा पसल दर्ता गर्छिन् वा सानो जग्गा आफ्नो नाममा पास गर्छिन्, त्यसले घरभित्रको शक्ति सन्तुलनमा भूकम्प ल्याइदिन्छ।
6: साँच्चै एउटा सानो दर्ताले त्यति ठूलो असर गर्छ र?
7: गर्छ नि, किनकि जसको नाममा पुँजी हुन्छ, घरको भान्सादेखि छोराछोरीको शिक्षासम्मका निर्णयहरूमा उसको आवाज स्वत बलियो हुन्छ। नीतिले बाटो बनाइदियो, तर त्यो बाटोमा हिँड्ने आँट चाहिँ रेडियोले दियो।
6: यो त साँच्चै नै रूपान्तरणकारी कदम हो, तर मलाई अर्को एउटा पाटोले झनै अचम्मित पारेको छ।
7: कुन पाटोले?
6: जब महिलाहरूको हातमा सम्पत्ति र व्यवसाय आउँछ, त्यसपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने नयाँ चुनौती थपिन्छ नि त।
7: पक्कै पनि।
6: हामी अक्सर सोच्छौ कि दुर्गम गाउँका महिलाहरू प्रविधिसँग त्यति अभ्यस्त हुँदैनन्, तर यहाँ त डिजिटल साक्षरता, ई सेवा र मोबाइल ब्याङ्किङलाई नै मुख्य हतियार बनाइएको देखिन्छ।
7: यदि हामीले यसलाई वृहत रूपमा हेर्ने हो भने यो पक्कै पनि यस मोडलको सबैभन्दा आधुनिक र रणनीतिक पक्ष हो। हेर्नुहोस्, पैसा कमाउनु मात्र सशक्तिकरण होइन, त्यो पैसामाथिको नियन्त्रण कसको हातमा छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ।
6: एकदम सही कुरा, नियन्त्रण नै मुख्य कुरा हो।
7: कार्यक्रमले महिलाहरूलाई सिधै आफ्नो मोबाइल फोनबाट कारोबार गर्न सिकाएको छ। ब्याङ्क धाउने, लाइन बस्ने र दिनभरिको समय खेर फाल्ने कुरालाई यसले विस्थापित गरेको छ।
6: हो, सुन्दाखेरि यो समय बचत गर्ने कुरा जस्तो मात्र लाग्न सक्छ। मेरो विचारमा यो कस्तो भने, कारोबार गर्न दिनभरि लगाएर ब्याङ्क जानु भनेको खोलाबाट पानी बोकेर ल्याउनु जस्तै हो।
7: अहँ, राम्रो तुलना।
6: तर मोबाइल ब्याङ्किङ भनेको घरमै धारा जडान गर्नु हो, यसले पक्कै पनि उनीहरूलाई आफ्नो व्यवसाय बढाउन वा परिवारलाई अतिरिक्त समय दिन मदत गर्छ।
7: एकदम।
6: तर मलाई लाग्छ यसमा समय बचत भन्दा पनि धेरै ठूलो संरचनात्मक परिवर्तन लुकेको छ। यदि हामीले अझ गहिरिएर हेर्ने हो भने, मोबाइल ब्याङ्किङ भनेको घरमै पानीको धारा आउनु मात्र होइन, यो त एउटा यस्तो गोप्य तिजोरी हो जसको साँचो ती महिला बाहेक अरू कसैसँग हुँदैन।
7: ओहो, तपाईँको यो विश्लेषण एकदमै सटीक छ। गोपनीयता र वित्तीय नियन्त्रणको यो पाटो अक्सर ओझेलमा पर्छ।
6: कसरी ओझेलमा पर्छ भन्नाले?
7: ग्रामीण भेगमा धेरैजसो अवस्थामा के हुन्छ भने, महिलाले दुःख गरेर पैसा त कमाउँछिन्, तर त्यो पैसा व्यवस्थापन गर्न वा ब्याङ्कमा जम्मा गर्न श्रीमान वा घरका अन्य पुरुष सदस्यलाई दिनुपर्ने बाध्यता हुन्छ।
6: ए, किनकि ब्याङ्कसम्म जाने पहुँच वा प्रक्रियाको ज्ञान उनीहरूसँग हुँदैन।
7: हो नि, जसको परिणाम स्वरूप पैसा कहाँ गयो, कति खर्च भयो वा कति बचत भयो भन्ने कुराको जानकारी उनलाई हुँदैन।
6: भनेपछि कमाएर पनि आफ्नो हातमा केही नरहने अवस्था। अनि जब महिलाले आफ्नै फोनको स्क्रिनमा आफ्नै पासवर्ड हालेर कारोबार गर्छिन्, तब त्यो मध्यस्थकर्ता, मेरो मतलब घरको पुरुष सदस्यको आवश्यकता नै पर्दैन।
7: ठ्याक्कै, प्रविधिले यहाँ पितृ सत्तात्मक संरचनाको एउटा मुख्य कडीलाई सिधै बाइपास गरिदिएको छ,
6: वित्तीय नियन्त्रणको कडीलाई।
7: हो, जब एउटी महिलालाई आफ्नो खातामा कति पैसा छ भनेर हेर्न कसैको अनुहार हेर्नु पर्दैन, त्यो बिन्दुबाट सुरु हुन्छ वास्तविक आर्थिक स्वतन्त्रता।
6: साँच्ची नै यो त एकदमै गहिरो कुरा हो।
7: डिजिटल साक्षरता यहाँ प्राविधिक ज्ञान मात्रै रहेन, यो त आत्मनिर्णयको अधिकार प्रयोग गर्ने सबैभन्दा भरपर्दो हतियार बन्यो। यसले कसैको आश्रित हुने मनोविज्ञानलाई नै जरैदेखि उखेल्ने काम गर्छ।
6: मलाई यो कुराले असाध्यै रोमाञ्चित बनायो। प्रविधिले कसरी सुस्तरी तर निश्चित रूपमा सामाजिक शक्ति बाँडफाँडलाई नयाँ आकार दिइरहेको छ भन्ने यो अद्भुत उदाहरण हो।
7: एकदम।
6: तर फेरि अब एउटा अर्को कुरा गरौं। सिद्धान्त र नीतिगत कुराहरू जतिसुकै आकर्षक लागे पनि व्यवहारमा यी कुराहरू लागू हुन त्यति सहज पक्कै छैन।
7: गाह्रो त छँदैछ नि।
6: कुस्मा नगरपालिकाकै सन्दर्भमा हेर्ने हो भने, रेडियो दिदी बहिनीले यी नयाँ अभ्यासहरूलाई समुदायमा कसरी स्थापित गरिरहेको छ त? समाजको मनोविज्ञान बदल्न उनीहरूले के कस्ता उपायहरू अप्नाएका छन्?
7: यसको लागि उनीहरूले मुख्य गरी दुईवटा मनोवैज्ञानिक अस्त्र प्रयोग गरेका छन्। पहिलो, सफलताका कथाहरूको प्रसारण।
6: सफलताका कथा, जस्तै कसैले राम्रो व्यापार गरेको
7: हो, जब कुनै कार्यक्रमले निरन्तर रूपमा आफ्नै गाउँठाउँका आफ्नै जस्तो पृष्ठभूमि भएका महिलाहरूले सानो समूहबाट ऋण लिएर कसरी सफल उद्यम चलाइरहेका छन् भन्ने कथा सुनाउँछ नि, त्यसले सुन्ने मान्छेमा अत्यन्तै गहिरो छाप छोड्छ। मानिसहरू ठूला ठूला विदेशी उदाहरण वा सहरिया सफलताबाट त्यति प्रभावित हुँदैनन् जति आफ्नै छिमेकीको सफलताबाट हुन्छन्।
8: त्यो त हो, आफ्नो परिवेशको कुराले छुन्छ।
7: एउटी महिलाले जब सुन्छिन् कि पल्लो गाउँकी सीताले बाख्रा पालनबाट राम्रो आमदानी गर्दैछिन् र मोबाइलबाट हिसाब किताब राख्छिन्, तब उनको मनमा स्वत यदि उसले गर्न सक्छ भने मैले किन नसक्ने भन्ने भावना जाग्छ।
8: म पनि सक्छु भन्ने भावना,
7: ओ, यो म सक्छु भन्ने मनोविज्ञानको निर्माण नै सशक्तिकरणको सबैभन्दा ठूलो इन्जिन हो।
8: त्यो म सक्छु भन्ने आत्मविश्वासको कुरा त एकदमै स्वाभाविक लाग्यो, तर यहाँबाट कुरा साँच्ची नै चाखलाग्दो बन्छ। म यहाँ अलिकति प्रतिवाद गर्न चाहन्छु।
7: भन्नुहोस् न।
8: दस्तावेज र कार्यक्रमको रूपरेखा हेर्दा उनीहरूले सफलताका कथाहरू बाहेक रेडियो जिंगलहरू, मेरो मतलब छोटा सन्देशमूलक स्लोगनहरूको पनि भारी प्रयोग गरेका छन्।
7: स्लोगनहरू बजाइरहन्छन्,
8: जस्तै घरेलु हिंसा सहेर नबसौं, अन्याय विरूद्ध आवाज उठाउ, कानूनी उपचारका लागि वडा कार्यालय वा प्रहरीलाई खबर गरौं। अब मलाई भन्नुहोस् त, के रेडियोमा बज्ने यस्ता 20-30 सेकेण्डका छोटा र सरसर्ती सुन्दा सामान्य लाग्ने जिंगलले साँच्ची नै घरेलु हिंसा जस्तो शताब्दीदेखि गहिरो जरा गाडेको सामाजिक समस्यालाई रोक्न सक्छन् र?
7: तपाईँको शंका एकदम जायज छ।
8: के यो अलि सतही दृष्टिकोण भएन र? 20 सेकेण्डको विज्ञापनले हिंसा रोकिन्छ र भन्या?
7: यसले एउटा महत्वपूर्ण प्रश्न खड़ा गर्छ। तपाईँको शंकालाई म पूर्ण रूपमा सम्मान गर्छु र पहिलो नजरमा यो सतही लाग्नु स्वाभाविक पनि हो।
8: हो नि,
7: पक्कै पनि। एउटा आकर्षक धुन र केही नाराहरूले मात्र रातारात हिंस्रक मानिसको सोच बदल्न सक्दैनन्। घरेलु हिंसा भनेको एकदमै जटिल र बहुआयामिक समस्या हो।
8: अनि कसरी काम गर्छ त यो जिंगलले?
7: हामीले यहाँ बुझ्नुपर्ने कुरा के हो भने, ती जिंगलहरूको उद्देश्य हिंसा गर्ने व्यक्तिलाई तुरन्तै सुधार्नु मात्रै होइन, यसको मुख्य उद्देश्य भनेको हिंसा भोगिरहेका र त्यो हिंसा हेरेर बसिरहेका मौन दर्शकहरूको मनोविज्ञान परिवर्तन गर्नु हो।
8: मौन दर्शक भन्नाले अलिकति प्रस्ट्याइदिनुहोस् न, कसरी?
7: मनोवैज्ञानिक रूपमा निरन्तरको दोहोरिने सन्देशले समाजमा एउटा नयाँ मानक नर्म स्थापित गर्छ। धेरै अवस्थामा हिंसा भोगिरहेकी महिलाले त्यसलाई आफ्नो नियति मानेर सहनुको कारण डर मात्रै हुँदैन,
8: अरू के कारण हुन्छ त?
7: म बोल्या भने मेरो कुरा कसले सुन्छ, म कहाँ जाने, के म प्रहरीकोमा जानु ठिक हो भन्ने अन्यलताले उनीहरूलाई चुप लाग्न बाध्य बनाएको हुन्छ।
8: बाटो थाहा नभएर
7: हो, जब रेडियोले हरेक दिन बिहान दिउँसो र बेलुका हिंसा सहनु अपराध हो, वडा कार्यालय जाउँ, प्रहरीलाई खबर गरौं भनेर सम्झाइरहन्छ, यसले दुईवटा काम गर्छ।
8: कुन कुन?
7: पहिलो, यसले त्यो महिलाको दिमागमा एउटा स्पष्ट रोडम्याप तयार गरिदिन्छ कि समस्या पर्दा जाने ठाउँ कहाँ हो,
8: गन्तव्य देखाइदिन्छ।
7: र दोस्रो, यसले सम्पूर्ण समुदायलाई सन्देश दिन्छ कि प्रहरीकोमा जानु वा वडा कार्यालयमा उजुरी गर्नु भनेको घरको इज्जत फाल्नु होइन, बरु आफ्नो कानूनी अधिकारको प्रयोग गर्नु हो।
8: ओहो, भनेपछि यो केवल सचेतना मात्र होइन, यो त मनोवैज्ञानिक कन्डिसनिङ पो रहेछ।
7: एकदमै।
8: जब एउटै सन्देश सयौं पटक कानमा पर्छ, तब हिंसा सहनु सामान्य हो भन्ने पुरानो भाषा बिस्तारै भत्किँदै जान्छ र आवाज उठाउनु सामान्य हो भन्ने नयाँ भाषा निर्माण हुन्छ।
7: एकदम सही बुझ्नुभयो, तर यो चक्र त्यति बेला मात्र पूरा हुन्छ जब आवाज उठाउने ती महिलालाई समाजमा साथ दिने कुनै संस्थागत संरचना हुन्छ।
8: संस्थागत संरचना
7: हो, र यही नै यो कार्यक्रमले आमा समूह जस्ता स्थानीय संस्थाहरूलाई जोडेको छ। कार्यक्रमले नयाँ व्यवसाय शुरू गर्दा होस् वा कुनै कानूनी जटिलता वा हिंसाको अवस्थामा पर्दा होस्, आमा समूहसँग सम्पर्क राख्न विशेष जोड़ दिएको छ।
8: नेपालको सन्दर्भमा आमा समूहको भूमिका साँच्चैले अद्वितीय छ, तर एउटा रेडियो कार्यक्रमले सरकारी निकायलाई छाडेर किन आमा समूहलाई यति धेरै महत्व दिएको होला? वडा कार्यालय वा प्रहरी त छँदैछ नि।
7: किनभने प्रहरी वा अदालत भनेको अन्तिम विकल्प हुन् जहाँ पुग्न अझै पनि धेरै महिलालाई असहज लाग्छ।
8: त्यो त हो, प्रहरीकोमा जानु भनेको अलि ठूलो कुरा मानिन्छ गाउँमा।
7: तर आमा समूह भनेको उनीहरूकै गाउँ टोलका दिदी बहिनीहरू मिलेर बनेको एउटा अनौपचारिक तर अत्यन्तै शक्तिशाली सामाजिक सुरक्षा